उपभोक्ताका साथ अघि बढ्दा दीर्घकालीन रूपमा ठूलो आर्थिक लाभ मिल्नेछ। स्वास्थ्यप्रति अलिकति सजग रहँदै आफ्नो दैनिक कार्यतालिकालाई निरन्तरता दिनुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक 2 रहेको छ। सिंह राशि नेतृत्वदायी भूमिकामा निखार आउने हुनाले यहाँको कार्यशैली र स्पष्ट विचारको सर्वत्र प्रशंसा हुनेछ। नयाँ व्यावसायिक सम्झौताका लागि वातावरण अनुकूल रहेको छ र प्रतिस्पर्धीलाई सजिलै पछि पार्न सकिनेछ। आफ्नो आन्तरिक क्षमताले सफलताको नयाँ शिखर चुम्ने सुन्दर दिन रहेको छ। आजको शुभ रंग केसरी हो भने शुभ अंक 1 रहेको छ। कन्या राशि सूक्ष्म कुरा छिटै बुझ्ने स्वभावले हिसाब कागज पत्र वा व्यवस्थित काममा राम्रो ध्यान जानेछ। सानो गल्ती समयमै सच्याउँदा भविष्यमा आउने ठूलो झन्झटबाट सहजै बच्न सकिनेछ। आफ्नो दैनिक जीवन र दिनचर्यामा पूर्ण अनुशासन कायम राख्नुहोला। आजको शुभ रंग पहेँलो हो भने शुभ अंक 9 रहेको छ। तुला राशि कला संगीत र सौन्दर्य प्रतिको झुकाव बढ़नुका साथै नयाँ व्यवसायिक उपक्रमहरूबाट सुतजस्तै लाभ मिल्नेछ। सामाजिक क्षेत्रमा साख उकासिनेछ भने अग्रजको मार्गदर्शनले गरिएका निर्णयहरू फलदायी हुनेछन्। साझेदारीका काममा विशेष सफलता हात पर्ने योग रहेको छ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक 7 रहेको छ। वृश्चिक राशि अधुरा योजनाहरूलाई मूर्त रूप दिनका लागि उत्तम आन्तरिक ऊर्जा साहस र मानसिक एकाग्रता प्रदान गर्नेछ। वैदेशिक वा दूरदराजका कामहरूमा सुखद प्रगति हुनुका साथै धन धान्यमा वृद्धि हुनेछ। नयाँ कामको थालनी गर्नका लागि आजको समय अत्यन्तै अनुकूल रहेको छ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक 8 रहेको छ। धनु राशि धार्मिक आध्यात्मिक र परोपकारी कार्यमा मन आकर्षित हुनुका साथै अड्किएका आर्थिक कारोबारहरू सुल्झिनेछन्। पठन पाठन तथा बौद्धिक क्षेत्रमा उत्कृष्ट नतिजा हात पार्ने सम्भावना प्रबल रहेको छ। घर परिवारमा कुनै मांगलिक कार्यको चर्चाले मनमा बेग्लै उत्साह थपिनेछ। आजको शुभ रंग पहेँलो हो भने शुभ अंक 4 रहेको छ। मकर राशि वरिष्ठ अधिकारी तथा अग्रजहरूको आत्मीय सहयोगले असम्भव लाग्ने कठिन कामहरू पनि सहजै सम्भव बन्नेछन्। कार्यक्षेत्रको व्यस्तताले दिन सक्रिय रूपमा बिते पनि सोचे अनुरूपको नतिजा प्राप्त हुनेछ। धैर्यता र अटुट निरन्तरता नै आजको सफलताको मुख्य साँचो बन्नेछ। आजको शुभ रंग गाढा खैरो हो भने शुभ अंक 8 रहेको छ। कुम्भ राशि आफ्नो जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने क्रममा कार्यक्षेत्र र समाजमा विशेष प्रशंसा एवं मान सम्मान मिल्नेछ। आत्मविश्वासले अरूलाई प्रभावित पार्दै सामाजिक फेटघाटबाट नयाँ सम्भावनाको ढोका खुल्नेछ। आफूले चाहेको कुरा स्पष्ट र निडर रूपमा राख्दा फाइदा हुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक 1 रहेको छ। अन्तिममा मीन राशि सकारात्मक दृष्टिकोण र आत्मचिन्तनले मनमा नयाँ उमंग जगाउँदै बिग्रन लागेका कामहरूलाई लयमा फर्काउनेछ। आमदानीका वैकल्पिक स्रोतहरू फेला पर्नेछन् भने रोकिएका धन हात पर्ने योग रहेको छ। शुभचिन्तकहरूको निरन्तर सहयोगले नयाँ शुरूआत अत्यन्तै सुखद र फलदायी रहनेछ। आजको शुभ रंग आकाशै निलो हो भने शुभ अंक 3 रहेको छ। आदरणीय श्रोता वृन्द आजको राशिफलमा जस्तो भने तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईको आजको दिन शुभ रहनेछ।
कार्यक्रम शुभ प्रभातमा तपाईको जन्मदिनको शुभकामनालाई हामीले प्रसारण गर्दै आएका छौं। रेडियो मार्फत कसैलाई जन्मदिनको शुभकामना दिन चाहनुहुन्छ भने अघिल्लो दिनमा नै हाम्रो फोन नम्बर 06-564-1410-100 फोन गरेर वा हाम्रो इमेल र सामाजिक सञ्जाल मार्फत पठाउन सक्नुहुनेछ। आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाई सम्पूर्णमा रेडियो ढोलबाराई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: श्रोता वृन्दिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुनेछौ। आजको श्रृंखलाबाट म सृष्टि खत्री बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
2: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
3: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
3: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
2: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
4: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846133101 र 9846833522।
5: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
6: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
7: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
6: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
8: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9864608302।
2: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
9: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
2: अनि बन्छ त दाई?
9: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
10: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि।
11: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
10: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
12: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
13: बाढ़ी प्रभावित 14,000 बालबालिकाको पढ़ाई अन्यलमा 17,000 बालबालिकालाई संरक्षणको आवश्यकता रहेको सरकारको तथ्याङ्क।
14: कांग्रेसमा संस्थापन पक्ष उत्साहित, देउबा एक्लिँदै एमालेमा पार्टी पुनर्गठनको किचलो उस्तै।
13: अख्तियारमा परेका उजुरी मध्य पालिकाका आधा अख्तियारका मुद्दामा सफलता दर खस्किदो।
14: इरानी प्रतिनिधिलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने, अमेरिकी सामान खरिदमा भने प्रतिबन्ध कायमै।
13: र श्रीलंका क्रिकेटर चरित असलंकाले विराटनगर किंग्सबाट एनपीएल खेल्ने।
15: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
16: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
15: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
16: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर 9 देखि 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: काया कैरनमा अब खबरको सिलसिला। भोटेकोशी बाढ़ीका कारण 63 शिक्षण संस्थाका 14,500 बाल बालिकाको नियमित पठन पाठन अवरोध भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार बाढ़ीबाट 9,430 बाल बालिका प्रत्यक्ष रूपमा प्रभावित छन्। मन्त्रालय, शिक्षा विभाग, प्रदेश सरकार सहित युनिसेफ र सेभ द चिल्ड्रेनको टोलीले बाढ़ी प्रभावित रसुवा, नुवाकोट र धादिङमा संयुक्त रूपमा गरेको स्थलगत अध्ययनको निष्कर्ष अनुसार कम्तीमा 100 बाल बालिकाले बाढ़ीमा आमा बाबु दुवै गुमाएका छन्। अध्ययनमा अभिभावक, घर र विद्यालय गुमाएका बाल बालिकालाई प्रत्यक्ष प्रभावित भनेर गणना गरिएको छ। बाढ़ीपछि विद्यालयमा अस्थायी आवास होल्डिङ सेन्टर निर्माण गरिएका कारण थप विद्यार्थी प्रभावित भएका छन्। 3 जिल्लाका 29 होल्डिङ सेन्टरमा करिब 2,000 जना बसोबास गर्दै आएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ। धेरै होल्डिङ सेन्टरका लागि विद्यालय भवन प्रयोगमा ल्याइएको खबर आजको कान्तिपुरले लेखेको छ। यस्तै आजको नयाँ पत्रिका अनुसार भोटेकोशी बाढ़ीमा आमा बुबा दुवै बेपत्ता भएर 102 बाल बालिका बेसहारा बनेका छन्। राष्ट्रिय बाल अधिकार परिषदले गरेको द्रुत लेखाजोखा प्रतिवेदन अनुसार बाढ़ीमा 49 बालिका र 53 बालकको दुवै अभिभावक सम्पर्क विहीन छन्। बाढ़ीले बेसहारा बनाएका बाल बालिकाको संरक्षण व्यवस्थापन चुनौतीपूर्ण बनेको प्रतिवेदनले औल्याएको छ। रसुवा, नुवाकोट र धादिङमा मात्रै कम्तीमा 17,000 बाल बालिकालाई संरक्षणको आवश्यकता रहेको अध्ययनले देखाएको छ।
5: भोटेकोशी बाढ़ीमा आफू सहित सम्पूर्ण जायजस्ता गुमाएका तथा आंशिक रूपमा प्रभावित ऋणीका लागि विशेष राहत प्याकेज आउने भएको छ। यसका लागि राष्ट्र बैंकले बाढ़ीबाट वित्तीय क्षेत्रमा परेको प्रभावबारे अध्ययन थालेको छ। बाढ़ीबाट सर्वस्व गुमाएका ऋणीका के कस्ता सुविधा ल्याउन आवश्यक छ भनेर वित्तीय क्षेत्रमा परेको प्रभावबारे अध्ययन गरिने र त्यसका आधारमा आवश्यक नीतिगत व्यवस्था गर्ने राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेलले बताउनुभयो। अर्थ मन्त्रालयले पनि 2 हप्ता अघि नै बाढ़ी प्रभावित ऋणीका लागि विशेष सुविधा सम्बन्धमा नीतिगत व्यवस्था गर्न राष्ट्र बैंकलाई निर्देशन दिइसकेको छ। यसमा आवश्यकता अनुसार कर्जाको पुनर्तालिकीकरण, पुनर्संरचना, सामब्याज भुक्तानीको म्याद थप, न्यून ब्याज दरमा कर्जा लगायत व्यवस्था छन्। तर अहिलेसम्म पनि राष्ट्र बैंकले यस सम्बन्धी नयाँ नीति भने जारी गरिसकेको छैन। भोटेकोशी बाढ़ी प्रभावितलाई व्यवसाय पुनरुत्थान सुविधा र आफू सहित सर्वस्व गुमाएका ऋणीका लागि ऋण विनाहसम्मको सुविधा दिनुपर्ने सरकारवालाहरूको माग छ। कान्तिपुरमा खबर छ।
4: नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद तीव्र बन्दै जाँदा नेताहरू 3 धारमा विभाजित भएका छन्। विशेष महाधिवेशनबाट कांग्रेस नेतृत्वमा पुगेका गगन कुमार थापा सहितको संस्थापन पक्ष 15 महाधिवेशनमा जुटेसँगै पार्टीमा 3 धार देखिएको हो। थापा नेतृत्वको संस्थापन पक्षले 15 महाधिवेशन अन्तर्गत यही असोज 3 गतेदेखि वडा अधिवेशन भोलिदेखि शुरू गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। महाधिवेशन शुरू हुन 2 दिन मात्र बाँकी रहँदा निवर्तमान सभापति शेरबहादुर देउबा निकट धेरै नेता संस्थापन पक्षमा फर्केका छन्। केन्द्रीय समितिको हिजो सानेपामा बसेको बैठकमा विगतमा देउबार निकट रहेका 3 दर्जन बढ़ी नेता सहभागी भएका छन्। कांग्रेसमा उत्साहित गगन, एकलिन्दै शेरबहादुर, तटस्थ शेखर भनेर आजको नागरिकले खबर लेखेको छ। यस्तै चुनावी हारको नैतिक जिम्मेवारी लिएर अध्यक्ष केपी ओलीले नेतृत्वबाट मार्ग प्रशस्त गर्नुपर्ने सुझाव आएको विषयलाई महासचिव शंकर पोखरेलले कार्यदलको मसौदा प्रतिवेदनमा उल्लेख गरेपछि एमालेमा निम्तिको विवाद सल्टिन सकेको छैन। ओलीले नेतृत्व हस्तान्तरण र चुनावी हारको नैतिक जिम्मेवारी लिनुपर्ने विषय पूर्ण रूपमा हटाएर अगाडि बढ़ने प्रयास गर्नुभएको छ भने महासचिव पोखरेल र उपाध्यक्ष विष्णु पौडेलले प्रतिवेदन कार्यान्वयनमा जोड़ दिनुभएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ।
5: नागरिकको सबैभन्दा नजिकैको सरकार मानिने पालिकाहरू नै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पर्ने अनियमितता सम्बन्धी उजुरीको सबैभन्दा ठूलो केन्द्र बनेका छन्। आर्थिक वर्ष 2082-83 आयोगमा कायम भएका 40,842 उजुरी मध्य 20,025 स्थानीय तहसँग सम्बन्धित छन्। यो कुल उजुरीको 49.03% हो। अर्थात अख्तियारमा पर्ने हरेक 2 उजुरी मध्ये झण्डै 1 उजुरी पालिकासँग सम्बन्धित रहेको देखिएको छ। संघीयतापछि पालिकामा अधिकार, बजेट र विकास निर्माणका कामको ठूलो इच्छा पुगेको छ। त्यहाँ उनले सार्वजनिक सेवा प्रवाह, पूर्वाधार विकास, लक्षित कार्यक्रम, शिक्षा, स्वास्थ्य तथा स्थानीय स्रोतको प्रयोगसँग सम्बन्धित विषयमा उजुरी पर्ने क्षेत्र पनि त्यसरी नै बढ़दै गएका छन्। आयोगका प्रवक्ता सुरेश नेउपानेका अनुसार गएको आर्थिक वर्षमा दर्ता भएका 33,519 र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका 7,323 समेत गरी कुल 40,842 उजुरी कायम छन्। तीमध्ये झण्डै आधा पालिकासँग सम्बन्धित रहेका र तथ्यगत तथा गुणस्तरीय समेत रहेको उहाँको भनाइ छ। उहाँका अनुसार तहगत रूपमा हेर्दा पालिकापछि संघीय सरकारसँग सम्बन्धित उजुरी धेरै छन्। आजको कारोबार दैनिकमा खबर छ। यसैबीच अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा अनियमितताको उजुरीको संख्या वर्षेनी बढ़दै गएको छ भने अख्तियारले अदालतमा दायर गरेको मुद्दामा कसुर कायम हुने दर भने घट्दै गएको छ। कमजोर अनुसन्धान र जसरी पनि मुद्दा अदालत पुर्याउने सोचका कारण सफलता दर घटेको विज्ञहरूको टिप्पणी छ। अख्तियारका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले अदालत गएका मुद्दामा कसुर कायम हुने दर कम देखिनुले अख्तियारको मेहनत नपुगेको संकेत गर्ने बताउनुभयो। कान्तिपुर दैनिकले खबर छापेको छ।
4: काया कैरनमा बाढ़ीले नारको मत्स्य अनुसन्धान केन्द्रमा पुगेको क्षतिबारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त।
7: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
8: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त सात सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
7: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्प स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
8: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
9: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
10: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
9: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845010950।
11: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
9: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
11: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
9: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
11: फोन नम्बर 0564143121,
9: मोबाइल 9805678634 र 9781107090।
12: प्लान ए नभई प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एशियन पेंट्स रोयल घर जहाँ हुन्छ खुशीको वास।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ी प्रभावित 14,000 बाल बालिकाको पढ़ाई अन्यलमा 17,000 बाल बालिकालाई संरक्षणको आवश्यकता रहेको सरकारको तथ्याङ्क, कांग्रेसमा संस्थापन पक्ष उत्साहित देउबा एक्लिँदै, एमालेमा पार्टी पुनर्गठनको किचलो उस्तै, अख्तियारमा परेका उजुरी मध्ये पालिकाका आधा लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग, भोटेकोशी र त्रिशुली नदीको बाढ़ीले जनधन कृषि तथा पूर्वाधार लगायतमा ठूलो क्षति गरेको छ। नुवाकोटको त्रिशुलीमा रहेको नार्कको मत्स्य अनुसन्धान केन्द्रमा पनि बाढ़ीले असर पुर्याएको छ। केन्द्रको संरचना मात्रै होइन, माछा तथा माछा प्रजातिको अनुसन्धान र संरक्षणका कार्य प्रभावित भएका छन्। यसबाट नार्कको अनुसन्धान मात्र नभई बाढ़ी प्रभावित जिल्लाका माछापालक किसानलाई प्रभाव पर्ने देखिन्छ। साथी मदन पौड्यालले बाढ़ीले केन्द्रमा भएको समग्र क्षति र अबको योजनाबारे मत्स्य अनुसन्धान केन्द्र त्रिशुलीका प्रमुख अनिता गौतमसँग कुरा गर्नु भएको छ।
3: पोखरीहरू, त्यो रेसवे, ट्राउट पाल्ने रेसवे, अनि अरू हेचरीहरू, अनि फिड हाउस, त्यहाँ भएको सबै संरचना, अनि एउटा डुप्लेक्स क्वार्टरको पनि त्यस्तै दुई तलासम्म पानी पुगेको छ। अरू चाहिँ सबै संरचनाहरू यता बगरमा उसमा पढ्न पाएको छ। त्यसको कति लस भएको छ भनेर त्यसको लस एसेसमेन्ट गर्दाखेरि चाहिँ 57 करोडको हाराहारीमा छ होइन। अनि पर्सनल लसहरू पनि, आफ्नो कर्मचारीहरूको पनि लस भएको छ, त्यो चाहिँ 1,83,00,000 छ। अब अहिले मैले भने जुन 57 करोड चाहिँ माछाको पनि मूल्य सहित
4: 57 करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गर्नुभयो। अब यसरी लामो समय लगाएर संरक्षण गरिएका माछाका भूरा, माउ, नयाँ प्रजाति के हुन्छन्, ती चाहिँ सबै नष्ट भए बगे, अब आर्थिक रूपमा चाहिँ अनुसन्धानको पाटो, त्यसको चाहिँ हेर्ने प्रारम्भिक विवरणको पाटो त छँदै आउँदा दिनमा अब के गर्ने होला त, केही त्यस्तो अहिले तयारी?
3: अहिले हालसाललाई चाहिँ हामीले के सोचेका छौँ भने, अब हाम्रो त्यहाँ त सम्भव छैन, अब हाम्रो त्यसको उपकेन्द्र चाहिँ यता सूर्यगढी गाउँपालिका 5 गोर्खारमा छ,
4: त्यो पनि नुवाकोटकै हो,
3: हाम्रै मत्स्य अनुसन्धान केन्द्र त्रिशुली अन्तर्गतकै हो। त्यहाँ चाहिँ हाम्रो के छ भने लोकल माछा, सहर, कत्ले छ, अनि हाम्रो कार्प पोलिकल्चर पनि छ। अब त्यहाँ चाहिँ हामीले के कति काम गर्न सकिन्छ भनेर चाहिँ हामीले त्यो चाहिँ अब गर्दैछौँ, सोच्दैछौँ होइन।
4: त्यसको चाहिँ अहिले अब योजनातर्फका
3: कुराहरू चाहिँ भइरहेका छन्।
4: यो केन्द्र आश्रित चाहिँ नुवाकोट, रसुवा, धादिङ लगायतका जिल्लाका चाहिँ माछा पालन किसानहरूले पनि सँगसँगै यो विपद चाहिँ भोग्नु पर्ने भयो। अब आउँदा दिनमा के कस्तो जोखिम किसानका लागि चाहिँ अभाव खड्किएला त?
3: अब किसानको लागि चाहिँ अब त्यही माछाका भुराहरू चाहिँ अब जुन हामीबाट पाउनुहुन्थ्यो अब त्यो चाहिँ अब अहिले तत्काल भनौँ न आउन सक्नुहुन्न। अब भुराको चाहिँ उहाँहरूलाई चाहिँ अलिकति अभाव होला भनेपछि उहाँहरूले चाहिँ वैकल्पिक ठाउँहरू खोज्नुपर्ने हुन्छ।
4: किसानले
3: चाहिँ वैकल्पिक ठाउँ
4: व्यवसायिक माछा पालन गर्नेहरूलाई पनि अहिले प्रभाव पर्ने
3: देखियो।
4: बाढ़ीले त एउटा केन्द्रमा असर गरेको हो, समग्र चाहिँ मत्स्य अनुसन्धान र बजेटको कुरा होला, त्यसै गरी प्रविधि जनशक्तिको आवश्यकताको कुराहरू होला। अहिले तपाईँले अब नार्कै केन्द्रमा बसेर यी कुराहरू गर्दै गर्दाखेरि अहिले भइरहेको छलफल, अहिले भइरहेका कुराहरू कानी चाहिँ केमा केन्द्रित छन्?
3: अहिले हामीले जुन गोर्खार उपकेन्द्र त्यसलाई चाहिँ अलिकति स्ट्रेन्थन गरेर केही गर्न सकिन्छ। त्यहाँ कामहरू किसानसँग सरोकार भएका अब भुरा उत्पादनकादेखि लिएर होइन अरू प्राविधिक सेवाहरू पनि केही गर्न सकिन्छ भन्ने खालको चाहिँ त्यहाँको चाहिँ एउटा आधार चाहिँ त्यो छ। हामीले चाहिँ नुवाकोट आसपासका जिल्लाका सबै किसानहरूलाई चाहिँ हामीले प्राविधिक सेवा दिन सक्ने सम्भावना रहन्छ।
1: नुवाकोटको त्रिशुलीमा रहेको नार्कको मत्स्य अनुसन्धान केन्द्रमा बाढ़ीले गरेको क्षति तथा त्यसबाट किसानलाई पर्ने प्रभावका विषयमा केन्द्र प्रमुख अनिता गौतमसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, नेपालमा पछिल्लो समय जापानी इन्सेफाइटिस जेईको संक्रमण र मृत्यु संख्या बढ़ेको छ। विशेष गरी खोप नलगाएका 30 वर्ष माथिका व्यक्तिमा धेरै जेई संक्रमण र मृत्युदर देखिएको भन्दै खोप अभियान चलाउन विज्ञहरूले सुझाव दिएका छन्। यस वर्ष 18 दोस्रो हप्ता यता कम्तीमा 26 जनाको जेई संक्रमणका कारण ज्यान गइसकेको छ भने थप 95 जना संक्रमित भएको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयको तथ्याङ्क छ। यस वर्ष जेईका कुल 121 संक्रमित पुष्टि भएका मध्ये मृत्यु दर 21% भन्दा बढी छ, जुन कुनै पनि किटजन्य रोगको तुलनामा धेरै हो। पछिल्ला वर्षमा जेई संक्रमणको प्रवृत्तिमा पनि परिवर्तन देखिएको छ। विगतमा बाल बालिका बढी संक्रमित हुने र ज्यान जाने गरेकोमा अहिले 30 वर्ष माथिका व्यक्ति बढी संक्रमित हुने, गम्भीर अवस्थामा पुग्ने र ज्यान जाने क्रम बढेको छ। खोप नलगाएका व्यक्ति संक्रमणमा पर्ने, गम्भीर बिरामी हुने र ज्यान जाने उच्च जोखिममा रहेको तथ्याङ्कले देखाउँछ। कान्तिपुरमा खबर छ।
2: सरकारले सार्वजनिक निकायको सेवा प्रवाहलाई सेवाग्राहीले प्रत्यक्ष अनुभूति गर्ने गरी निर्णय प्रक्रियालाई सहज र झन्झट रहित बनाउन टिप्पणीको तह घटाएको छ। सार्वजनिक निकायको सेवा प्रवाहलाई छिटो, छरितो र प्रविधिमैत्री बनाई सेवाग्राहीले अपनत्व महसुस गर्ने गरी सरकारले निर्णय प्रक्रिया घटाएको हो। मन्त्री स्तरबाट गरिने नीतिगत तथा महत्वपूर्ण प्रशासकीय निर्णयमा टिप्पणीको तह बढ़ीमा 3 र सामान्य प्रशासकीय विषयमा बढ़ीमा 2 तह मात्र रहने गरी सरकारले प्रशासन सुधारको कार्यलाई उच्च प्राथमिकतामा राखेको छ। प्रणालीमा फाइल दर्ता हुनासाथ स्वचालित रूपमा समय गणना शुरू हुने र तोकिएको समयभित्र कार्यवाही नभएमा फाइल 24 घण्टाभित्र स्वत माथिल्लो निर्णय तहमा पुग्ने व्यवस्था सरकारले कार्यान्वयनमा ल्याएको छ। सरकारले सेवा प्रवाह र सुशासन कायम गर्ने कार्यलाई सेवाग्राहीले अनुभूति गर्ने गरी निर्णय प्रक्रियाको तह घटाउने निर्णय गरी कार्यान्वयनमा ल्याएको कार्यालयका प्रवक्ता हेमराज अर्यालले बताउनुभयो। आजको गोर्खा
1: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ।
5: बाढी र डुबानबाट बच्न के गर्ने?
6: नौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
7: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर धुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
8: खैरिनी चार महिला विकास बहुउद्देश्य सहकारी संस्थाको अत्यन्त जरुरी सूचना।
9: यस सहकारीको 24 औं वार्षिक साधारण सभा यही असोज 9 गते हुने सम्पूर्ण सियरधनी महानुभावहरूमा जानकारी गराइन्छ। कृषि उपज संकलन केन्द्र बेलचौतरामा सम्पन्न हुने साधारण सभामा विभिन्न विषयमा छलफल गरेर निर्णय गरिने भएको हुँदा सरोकारवाला महानुभावहरूलाई उपस्थित भइदिनु हुन अनुरोध सहित यो सूचना प्रसारण गरिएको छ।
8: साधारण सभा शुरू हुने समय बिहान 10 बजेदेखि। अनुरोधक सचिव विनुता अधिकारी श्रेष्ठ एवं श्री खैरिनीचार महिला विकास बहुउद्देश्य सहकारी संस्था लिमिटेड खैरिनीचार।
10: प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
11: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
10: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
11: इतिहास, गाथा र कथा, गाँठका कुरा,
10: गाँठका कुरा।
11: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। काठमाडौँ उपत्यकाका सड़कमा खाल्डाखुल्डी वा अन्य समस्या देखिए अब नागरिकले सरकारी कार्यालय धाउनु नपर्ने भएको छ। सड़कको फोटो खिचेर मोबाइलबाटै सम्बन्धित निकायलाई जानकारी गराउन सकिने सड़क सुझाव एप सञ्चालनमा आएको छ। सड़क डिभिजन काठमाडौँले परीक्षण चरण सफलतापूर्वक सम्पन्न गरेपछि एप आम नागरिकका लागि खुला गरेको हो। एप मार्फत नागरिकले बिग्रिएको सड़कको फोटो अपलोड गरेपछि त्यसको जियो लोकेशन सहित गुनासो सड़क विभागको कल सेन्टरमा दर्ता हुनेछ। दर्ता भएको गुनासो तत्काल सम्बन्धित इन्जिनियरलाई जिम्मा लगाइनेछ। इन्जिनियरले सड़कको अवस्था निरीक्षण गरी आवश्यकता अनुसार मरमत कार्य अघि बढ़ाउने व्यवस्था गरिएको छ। मरमत सम्पन्न भएपछि कामको फोटो सहित एपमा अपलोड गरिनेछ। यसबाट गुनासो दर्ता गर्ने नागरिकले आफूले दिएको सूचनामाथि के कार्यवाही भयो भन्ने जानकारी प्रत्यक्ष रूपमा प्राप्त गर्न सक्नेछन्। आजको कारोबार
1: अब विदेशको खबर। अमेरिकाले इरानका राष्ट्रपति मसूद पेजेस्कियन र विदेश मन्त्री अब्बास अरागचीलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन भिसा दिने भएको छ। अमेरिका र इरान बीच युद्ध शुरू भएको सातौं महिना प्रवेश गर्न लागेका बेला अमेरिकाले इरानी अधिकारीलाई महासभामा सहभागी हुन अनुमति दिएको बीबीसीले जनाएको छ। तर इरानी प्रतिनिधि मण्डलमाथि अमेरिकामा आवत जावत सम्बन्धी प्रतिबन्ध भने कायम रहनेछ। उनीहरूलाई विलासी तथा अरू अमेरिकी सामान खरिद गर्न पनि रोक लगाइने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। गएको वर्ष पनि इरानी कूटनीतिज्ञमाथि अमेरिकामा विभिन्न खरिद प्रतिबन्ध लगाइएको थियो। अमेरिका र इरान बीचको युद्धका कारण विश्वव्यापी ऊर्जा बजारमा समेत असर परेको छ भने द्वन्द्व छिमेकी देशहरूमा फैलिएको छ। युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि घरेलु तथा अन्तर्राष्ट्रिय दबाव बढ़िरहेको छ।
2: अब खेल खबर। विराटनगर किङ्सले नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणका लागि श्रीलंका चर्चित ब्याटिङ अलराउण्डर चरित असलंकालाई अनुबन्ध गरेको छ। प्रभावशाली मानिने खेलाड़ी असलंका सन् 2021 त्यहाँको राष्ट्रिय टोलीमा छन्। असलंकाले सन् 2021 इंग्ल्याण्ड विरूद्ध एक दिवसीय तथा भारत विरूद्ध टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। सन् 2022 अस्ट्रेलिया विरूद्ध आफ्नो पहिलो एक दिवसीय शतक प्रहार गरेपछि असलंका श्रीलंकाको मध्यक्रमका भरपर्दो तथा आक्रामक ब्याटरका रूपमा स्थापित छन्। बलिङतर्फ पनि योगदान दिन सक्ने उपयोगी अलराउण्डरका रूपमा उनी परिचित छन्। टी20 अन्तर्राष्ट्रियमा असलंकाले अहिलेसम्म 77 खेलमा 1466 रन बनाएका छन् भने 7 विकेट पनि लिएका छन्। समग्र टी20 क्रिकेटमा उनले 185 खेलबाट 3715 रन र 37 विकेट आफ्नो नाममा गरेका छन्। विराटनगर किङ्सले असलंकाको आगमनले एनपीएलको तेस्रो संस्करणका लागि टोली थप बलियो हुने विश्वास व्यक्त गरेको छ। असलंकाले क्यारिबियन प्रिमियर लीग सीपीएल, लंका प्रिमियर लीग एनपीएलपीएल, पाकिस्तान सुपर लीग पीएसएल तथा यूएईको इन्टरनेशनल लीग टी20 लगायतका प्रमुख फ्रेन्चाइज प्रतियोगिताहरू पनि खेलिसकेका छन्।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती गण्डकीदेखि पूर्वका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ। काठमाडौँ उपत्यकामा पनि गैराती हल्कादेखि मध्यम पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको मध्यमटारमा हिलोका कारण अवरूद्ध सड़क खुलेको छ। गैरातीको वर्षाका कारण सड़कमा हिलो जम्दा राति गाड़ी चल्न सकेका थिएनन्।
2: नेपालका जलविद्युत आयोजनाहरूको दिगो सुरक्षित तथा व्यवस्थित निर्माण र संचालनका लागि सरकारले 6 बुँदे सुरक्षा अवधारणालाई आधारभूत सुरक्षा संरचनाका रूपमा विकास गरी लागू गर्ने प्रक्रिया अघि बढ़ाएको अन्नपूर्ण पोस्टमा खबर छ।
1: चाडपर्व नजिकिने गर्दा काठमाडौँ उपत्यका सहित बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढ़न थालेपछि नागरिकको भान्सा महँगिएको छ। चामल, दाल, खानेतेल, मसला तथा गेडागुडी जस्ता अत्यावश्यक वस्तुको मूल्य पछिल्लो करिब 6 महिनामा उल्लेख्य रूपमा बढ़ेपछि दैनिक ज्यालादारी गरेर गुजारा चलाउने उपभोक्ता सबैभन्दा बढ़ी प्रभावित भएका खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
2: चालू आर्थिक वर्षको पहिलो 2 महिना भदौ मसान्तसम्ममा राजस्व संकलन 16% बढ़ेको छ। अर्थ मन्त्रालयका अनुसार भदौ मसान्तसम्म कुल राजस्व असुली गएको आर्थिक वर्ष 82-83 त्यही अवधिको तुलनामा 16.30% वृद्धि भएको छ। भदौसम्मको राजस्व गएको वर्षको तुलनामा केही धेरै देखिए पनि सरकारले लिएको लक्ष्यको तुलनामा भने 31.60 करोड़ 28 लाख रूपियाँ कम हो। चालू आर्थिक वर्षको पहिलो 2 महिनामा 2,14,80,94,00,00,000 रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो, जसमा 1,83,20,00,00,000 संकलन भएको छ।
1: भारत भ्रमणमा रहेका अर्थमन्त्री सोडिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमण बीच हिजो बेलुकी नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटमा नेपालमा भोटेकोशी बाढ़ीपछिको पुननिर्माण र नेपाल भारत बीच आर्थिक सम्बन्ध थप सुदृढ़ गर्ने विषयमा छलफल भएको छ।
2: युवा श्रम तथा रोजगार मन्त्रालयले 14-20 असोजसम्म कोशी प्रदेशको इटहरीमा शिव तथा रोजगार मेला आयोजना गर्ने भएको छ। अन्य प्रदेशमा पनि क्रमशः मेला आयोजना गर्दै जाने मन्त्रालयले जनाएको छ।
1: नाता कायम सम्बन्धी मुद्दामा प्रत्यक्ष प्रमाण नभेटिएको अवस्थामा परिस्थितिजन्य प्रमाण महत्वपूर्ण हुने फैसला सर्वोच्च अदालतले गरेको छ। एक महिलाले आफूलाई प्रेम विवाह गरी पति धोका दिएको भन्दै नाता कायम गर्न दिएको मुद्दामा सर्वोच्चले परिस्थितिजन्य प्रमाणलाई आधार बनाएर यस्तो फैसला गरेको हो।
2: भदौ महिनामा भारतबाट 60,000 टन ग्यास आयात भएको छ। आयल निगमका सहप्रवक्ता शिशिर सुवेदीका अनुसार भदौमा 59,833.98 टन ग्यास आयात भयो।
1: संयुक्त राष्ट्र संघीय महासभाको 81 सत्रमा भाग लिन न्युयोर्क जान लागेका प्रधानमन्त्री बालेन्द्र शाहले 5 दिने भ्रमणमा एउटा मात्रै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। संयुक्त राष्ट्र संघ महासचिव एन्टोनियो गुटेरेससँग मात्रै भेटवार्ता हुने तय भएको हो।
2: औद्योगिक करिडोरका उद्योगको सिफ्ट सकिएर बाहिर निस्कने कर्मचारीको त्यो भीड पछिल्लो समय सुनसरी मोरङ लगायत ठाउँमा घट्न थालेको छ। वरिपरिका खाजा र किराना पसलमा ग्राहकको कमी आइरहेको छ। उद्योगीहरूका चिम्नीबाट पहिले जसरी धुवा निस्किँदैन, प्रविधिको प्रयोग भएर नभई उद्योग नचलेर यो समस्या आएको खबर कान्तिपुर दैनिकमा छ।
1: बाढ़ीले बगाएका नुवाकोटका विभिन्न सरकारी कार्यालयहरूले सेवा सञ्चालन थालेका छन्। उनीहरू मध्ये कुनैले भाडामा त कुनैले छिमेकी अर्को कार्यालयबाट सेवा प्रदान गरेका हुन्।
2: विश्वमा पानीको चक्र झन अनियमित बन्दै गएको र कतै अत्यधिक पानी त कतै गम्भीर अभावको अवस्था देखिन थालेको राष्ट्रसंघले जनाएको छ। विश्व मौसम विज्ञान संगठनले सार्वजनिक गरेको प्रतिवेदनमा जलवायु परिवर्तनका कारण पानीको उपलब्धता र प्रवाहमा असन्तुलन बढ्दै गएको उल्लेख छ।
1: काया कैरनमा अब पालो उखानको
2: भोटे भाङ पोले पिँडालु
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: बाढ़ी प्रभावित 14,000 बालबालिकाको पढ़ाई अन्यलमा 17,000 बालबालिकालाई संरक्षणको आवश्यकता रहेको सरकारको तथ्याङ्क।
1: कांग्रेसमा संस्थापन पक्ष उत्साहित, देउबा एक्लिँदै एमालेमा पार्टी पुनर्गठनको किचलो उस्तै।
2: अख्तियारमा परेका उजुरी मध्ये पालिकाका आधा अख्तियारका मुद्दामा सफलता दर खस्किदो।
1: इरानी प्रतिनिधिलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने, अमेरिकी सामान खरिदमा भने प्रतिबन्ध कायमै।
2: र श्रीलंका क्रिकेटर चरित असलंकाले विराटनगर किङ्सबाट एनपीएल खेल्ने।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिका दैनिकबाट कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। आफ्नै नजिकाले साथ छाडेर एक्लिँदै गएका कांग्रेसका देउबासँग यो कार्टुन सम्बन्धित छ। पार्टी सभापति गगन थापाले देउबालाई उद्घाटनमा निम्तो गरिसक्नु भएको छ। यहाँ कार्टुनमा देउबा जस्तै देखिने मान्छे सोफामा बसेर टीभी हेरेर भन्दैछन्, ए बाबा, राजनीति घाटमा पुर्याएर उद्घाटनमा आउरी हुन्छ त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: ए सबिना, यस्तो हतारमा कता हो?
2: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
1: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
3: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, धुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98468 78528 र 98028 16142।
4: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
5: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने, प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
6: यही आउँदो असोज 3 गते पहिलो शनिबार
7: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: उपचार हुने रोगहरू
7: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
8: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
7: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
8: दिसा पिसाब एवं पेटको समस्या,
7: तौल घटबड हुने वा थाइराइडको समस्या,
8: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई, ज्वरो जस्ता समस्याहरूको चेकजाँच, उपचार तथा परामर्श सँगै धुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
7: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
8: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा तनहु।
7: फोन नम्बर 0564142333 र 98678 61887।
2: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र?
1: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
4: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0564141042, 98560231128, 98462014726।
5: हाम्रो प्रतिबद्धता, धातुका भाँडा बर्तनको उपलब्धता।
9: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
10: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
9: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
10: ठीक भन्नुभयो भाउजू। अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
11: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
7: मुटुर श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
11: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
7: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
11: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
7: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635 93 369।
2: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
10: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
2: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
10: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
2: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
7: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856324220, 9801454674 र 9846324220।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

करिब करिब 7:30 देखि 8 बजेको बिहानमा हामी नेपालीहरू आफ्नो व्यक्तिगत नितान्त कुराहरू गरेर फ्रेस हुन्छौँ। त्योभन्दा अगाडि करिब 30 मिनटको हप्तामा 6 दिन फटाफटको हिँडाइ गरौँ। फटाफटको हिँडाइ भनेको दौडिनु पनि हुन्न, हिँड्नु पनि हुन्न, खाली खुट्टा हिँड्नु पनि हुन्न, साधन लगाएर मर्निङमा वाक गरौँ। फटाफटको हिँडाइ भनेको पसिना निस्किन र मोबिलाइज, शरीरको इनर्जीलाई मोबिलाइज गर्छ। त्यसपछि हामी 7:30-8 वरिपरि के गरौँ भने बिहानमा करिब करिब 400 देखि 500 क्यालोरी पाउने चिजहरू खाऊ। जस्तो उदाहरणको लागि 100 क्यालोरी फलफुललाई छोडिदिउ। अघि हजुरले भनेको आँप खानियो भने त्यहाँ 100 क्यालोरी आइसक्यो, 100 देखि 150 आयो एउटा आँपमा हो। त्यसपछि हजुरले चाहिँ ब्रेड, जुन पाउरोटी हुन्छ त्यसमा पनि एउटामा चाहिँ 100 को आरआरी हुन्छ, भनेपछि 2 पाउरोटी खानुभयो भने हजुरको के भयो त 200 भयो। 200 र अघिको 150 गर्दा 350 भयो र कर्नफ्लेक्समा करिब करिब 50 देखि 100 गर्दा हजुरको 400 क्यालोरी। अनि एउटा अन्डा लिनुहोस्, अन्डामा कार्बोहाइड्रेट नभए नि ब्यालेन्स डाइटको हिसाबले त्यसले प्रोटिन दिन्छ अन्डा लिनेहरूमा। यदि लिनुहुन्न अन्डा भने उहाँले फ्रुट्स बढाउँछ अथवा काँक्रो टाइपको जसमा क्यालोरी पनि पाइन्छ नि, केही नै पाइन्छ नि, तर स्वास्थ्यको लागि मिनरलहरू पाइन्छ नि, त्यो खालको बिहानमा लिनुहोस्। अब हजुरको 11 बजेतिर 10 देखि 11 बजेतिर अफिस जानेहरूले एकैचोटि 9:30 लिनु पर्यो त्यसलाई, र यसलाई मिलाएर होइन भने करिब करिब 10-11 बजेतिर हजुरले भात खानुहोस्। भातमा मैले अघि भनिहालेँ झुम चामलको भात खाए पनि हुन्छ, तर ब्राउन राइस चाहिँ बेटर मानिन्छ मधुमेह। अब त्यो भात चाहिँ करिब करिब मैले भन्दा सानो बटुको 1 बटुका, ठुलो मुठीको 1 मुठी बनाएर पकाएको भातमा 300 क्यालोरी करिब करिब चाहिँ ग्लुकोज हुन्छ, त्यो लिनुहोस्। त्योसँग तरकारीहरू, आलुको पनि तरकारी मिसाउनु नमिल्ने होइन, 1 टुक्रा आलुमा कति, 3 टुक्रा आलुमा कति, 10 टुक्रा आलुमा कति, सबैमा एउटै त हुँदैन नि क्यालोरी। तपाईँ आलु साग सब्जी बढी मिसिएको चिज खानुहोस् र त्यहाँभित्र हजुरले अर्को 400-500-600 क्यालोरी त्यो दिन त्यतिखेर लिनुहोस्। भनेपछि बिहानको 400 र अहिलेको 600 हो भने हजुरको 1000 को क्यालोरी चाहिँ बिहानको खानाबाट इन्स्योर गरिदिनुहोस्। अब हजुरले करिब करिब 2 बजेतिर सामान्य स्न्याक्स, किन डायबिटिजले पटक पटक तर थोरै खानुपर्छ, डायबिटिजको बिरामीले एकैचोटि बाढी आउनु मैले अघि भनिहालेँ शरीरमा ग्लुकोजमा पनि टक्सिक मानिन्छ। 2 देखि 3 बजेतिर फेरि अल्टरनेट गरेर बिहान पाउरोटी खाएकोहरूले दिउँसो फ्रुट्स खानुहुन्छ भने दिउँसोमा फ्रुट्स, मर्निङमा नखाने भए गरेर बिहानको जुन ब्रेकफास्टको टाइपको थियो नि त्योभन्दा थोरै अल्टर गरेर त्यस्तै टाइपको 300 जति क्यालोरी पाउने कुरा, 300-400 क्यालोरी पाउने कुरा 2-3 बजेतिर खानु र बेलुकाको 6 देखि 7 को बिचमा डिनर भनिएको जुन चिज छ त्यसलाई टुङ्गाइदिनुहोस्। त्यसको लागि मैले अघि नै भने 2 रोटी लिन सक्नुहुन्छ, करिब 200 देखि 300 क्यालोरीसम्म रोटीले दिन्छ र तपाईँले रोटीसँग के लिनुहुन्छ त्यो चाहिँ सकेसम्म क्यालोरी नभएको, जस्तो साग सब्जीहरूमा धेरै क्यालोरी ग्लुकोज हुँदैन गर्दा मैले अघि बिहानमा कति भने करिब करिब 300 देखि 400, त्यसपछि मैले 10-11 बजेतिर कति भने 500 देखि 600 को वरिपरि भने नेपाली ट्रेन्डमा, नत्र भने ब्रेकफास्ट हेभी गर्थेँ मैले भन्थेँ अघि है, नेपालीहरू अफिस जानुभन्दा पहिला एकैचोटि खाएर जाने चलन छ। त्यो गर्दा 1000 जतिको बिहानै भइहाल्यो, दिउँसो 300 भयो, राति 300 भयो, कति भयो 1600 भयो। 1600 क्यालोरी चाहिँ आइडियल मानिन्छ सामान्य काम गर्ने मान्छेलाई। अब यो नियम चाहिँ प्रेग्नेन्सीमा गर्भवती महिलाहरूमा 2400 क्यालोरीसम्म जान मिल्छ, उहाँहरूलाई थपिदिनुहोस्। 2 रोटी खान्छ म 3 रोटी, भातको साइजमा थोरै वृद्धि होइन, माछा मासु पनि त हामीले अहिले भने छैनौँ किनभने हाम्रो डेली खानामा माछा मासु नहुन सक्छ, त्यसबाट पनि त तपाईँको 200 क्यालोरी आउँछ। त्यो बेलामा चाहिँ प्रोटिन र क्यालोरी दुइटै चाहिने भएर प्रेग्नेन्सीमा माछा मासु बढी खानु, रातो मासु नखानुहोस्, सेतो मासु बढी खानु, जसले गर्दा उहाँहरूलाई 2000 देखि 2400 पुरा। जो रेगुलर मेहनत गर्नुहुन्छ आर्मी पुलिस पर्सनल्सहरू जसलाई डायबिटिज छ उहाँहरूको हेभी एक्सर्साइज पनि छ, उहाँहरूले 2000 क्यालोरीसम्म पुर्याउन थोरै अघि भनेको कुरालाई एडजस्ट गर्नुहोस्। यसरी गरेको कुरासँग तनावमुक्त जीवन होइन, तनावमुक्त जीवन नामै टेन्सन, सामान्य हिसाबले बुझ्दा 10 भनेको 10 टन भनेको छोरा, 10 छोराले पनि तपाईँलाई दायाँ मायाँबाट क्याउँ क्याउँ गऱ्यो भने के हुन्छ होला, त्यसको पनि बाबु भएपछि हाइपर टेन्सन भन्छु कि मैले, प्रेसर, मलाई टेन्सन छ भन्छ नि मान्छेले, यो चाहिँ दीर्घ रोगहरूसँग त यो त जोडिन्छ त। त्यसो भएको हुनाले यस्ता चिजहरूबाट तनावमुक्त स्टियरिङ आफू हुनु पर्यो, ड्राइभर आफू हुनु पर्यो। जबसम्म ड्राइभरले स्टियरिङ कन्ट्रोल गर्छ तबसम्म लाइफ स्मुथ हुन्छ, जब स्टियरिङले ड्राइभरलाई कन्ट्रोल गर्न थाल्छ तब मेकानिकल चिज हुन्छ लाइफ चिज हुन्छ। त्यसकारण सन्तुलित जीवन, तनावमुक्त जीवन, कामको लागि जीवन, रेगुलर 30 मिनटको हप्तामा 6 दिन भन्ना कारण 1 दिन पानी पर्न सक्छ, अल्छी लाग्न सक्छ भनेर राखेको छ 1 दिन रिजर्भ त्यहाँ पनि,
हप्तामा छ दिनको फटाफटको तीस मिनटको पसिना आउने गरेर हिँडाई, 1600 देखि लिएर 2000 भित्रको टोटल क्यालोरी कन्जम्सन ब्यालेन्स डाइट, खानामा चाहिँ प्रोटिनको मात्रा सबैभन्दा बढी, कार्ब फ्याट र कार्बोहाइड्रेट करिब करिब 25% डाइट, र बेलुकाको डिनर एकदम छिटो र थोरै गरियो भने पेटको मोटोपन, वेट गेन र अन्य समस्याहरू, मधुमेह लगायतको अन्य पनि दीर्घ रोग जस्तै कोलेस्ट्रोल बढ्ने, उच्च रक्तचाप बढ्नेलाई कम्पाइली प्याकेजमै कन्ट्रोल गर्न सकिन्छ।

नेपालमा इन्सुलिन लाउनेको संख्या 5-10%, अमेरिकामा इन्सुलिन लाउनेको संख्या 50%। सबै अप्ठ्यारा अप्ठ्यारा चिजमा चाहिँ इन्सुलिन चाहिन्छ भने बेस्ट त्यही रहेछ। अब नराम्रो के हो त इन्सुलिन हो झन्झट, एजुकेसन बढी चाहिँ, मोटिभेसन बढी चाहिँ, सबको क्वेसन इन्सुलिन लगाउने भएपछि म फेरि ट्याब्लेट जान मिल्छ भन्ने हुन्छ। जस्तो भात खाइएन, म भात जिरो गरिदिन्छु भन्नुहोस्। भातमा पाउने सुगर मात्रै हो र, भातमा अरू पाउने 50 कुरा तपाईँको ज्यानले नपार फेरि अर्को रोग लाग्छ नि त। तपाईँको कपाल खोला, छाला चाउरेला, तपाईँको छाला सुक्खा होला, अरू रोगबाट पनि तपाईँ ब्यालेन्स हुनु। त्यसकारण मान्छेले चाहिँ एउटा मात्रै हिसाबले सोच्नु भएन क्या, मधुमेह ला मधुमेह मात्रै कन्ट्रोल गर्ने भयो त दिनभरि, अघि मैले भने त दिनभरि पानी खाए पनि सुगर घट्छ। तीनवटा प्रविधिहरू मधुमेहमा औषधि अन्तर्गत जन्मेका अथवा हुर्केका भन्ने हुन्छ। जस्तो भात खाइएन, म भात जिरो गरिदिन्छु भन्नुहोस्। भातमा पाउने सुगर मात्रै हो र, भातमा अरू पाउने 50 कुरा तपाईँको ज्यानले नपार फेरि अर्को रोग लाग्छ नि त। तपाईँको कपाल खोला, छाला चाउरेला, तपाईँको छाला सुक्खा।

शरीरमा इन्सुलिन छैन भने इन्सुलिन दिनु पर्यो। मैले यसलाई कलमको चाहिँ भित्रको सुइरो निचारेर तेल त आउँदैन, मसिनै आउने होइन। त्यस्तै त्यो मान्छेको ज्यानमा इन्सुलिन छैन भने, इन्सुलिन दिनु भएन भने, ट्याब्लेट दिनुभयो भने, त्यो ट्याब्लेटले गएर नि भित्र काम गर्ने कसरी हो बुझ्नु पर्यो। ट्याब्लेटले गएर भित्र गएर इन्सुलिन नै निकाल्ने हो। जब इन्सुलिन त्यहाँ भगाडीमा छैन, स्टोरमा छँदै छैन भने त्यो ट्याब्लेटले कसरी निकाल्छ भन्दा, त्यसले चाहिँ त्यो औषधि खाँदा खाँदा त्यसले नोक्सान मात्रै गर्थ्यो। त्यसो भएको भए त्यस्तो केसमा इन्सुलिन बेस्ट हो। के हो त इन्सुलिन लाउनै पर्ने अवस्था? नम्बर वान, अघि मैले भने जस्तो छिटो उमेरमा सुगर सुरु भएको मान्छेको त्यो इन्सुलिनै हुन्न, त्यो ट्याब्लेट खाएर त्यसले बनाउँदै बनाउनु, ती सबमा इन्सुलिन। नम्बर दुई, अपरेसनको वरिपरि, अपरेसनको वरिपरि त कसैले ट्याब्लेट खान्न, खाएको मान्छेलाई नि 24 घण्टा 18 घण्टा मुख बन्द गरिन्छ नि त खुनलाई। त्यसो भएर त्यो बेलामा अपरेसनको बेलामा घाउ पाक्ने, इन्फेक्सन हुने अथवा कम्प्लिकेटेड हुँदा, आइसियूमा बस्दा, क्रिटिकल केयर हुँदा, त्यो बेलामा मान्छेले ट्याब्लेट खान त सक्दैन। खाइहाल्यो नि आधा खाएर 14 दिनपछि लाग्छ, 14 दिनपछि लागेर त भएन, आधै मान्छे आइसियूमा छ, त्यो बेलामा इन्सुलिन हो। त्यस्तै गरी तपाईँको कुनै अङ्गमा हानिसकेपछि, आँखामा, मुटुमा, मृगौलामा, रगत र नलीमा हानिसक्यो, प्यारालाइसिस भयो, हार्ट एट्याक हो भने त्यो बेलामा इन्सुलिन। भनेपछि त के बुझ्नु त, सबै अप्ठ्यारा अप्ठ्यारा चिजमा चाहिँ इन्सुलिन चाहिन्छ भने बेस्ट त्यही रहेछ नि। अब नराम्रो के हो त इन्सुलिनको भन्दा झन् जटिल, एजुकेसन बढी चाहिने, मोटिभेसन बढी चाहिने, सबको क्वेसन इन्सुलिन लगाउने भएपछि म फेरि ट्याब्लेटमा जान मिल्छ भन्ने हुन्छ, अनि उहाँहरूले अर्को आशा बोकिसक्नु भयो इन्सुलिन लाउँदा लाउँदै। त्यसो भएको त्यो झन्झटिलो छ, अलि बढी शिक्षा चाहिन्छ, अलि बढी मोटिभेसन चाहिन्छ। नेपालमा इन्सुलिन लाउनेको संख्या 5-10%, अमेरिकामा इन्सुलिन लाउनेको संख्या 50%। के हो फरक? एउटा पैसा, एउटा एजुकेसन, त्यो दुईवटा कारणले हो नि त। उहाँ त्यो घोज्दा दुख्ने दुखाइ त, दुखाइ मिटर भनौँ न, कति दुख्छ भन्ने कुरा त अमेरिकामा र नेपालमा फरक त हुन्न, तर उहाँहरूमा एक्सेप्टेन्स चाहिँ हाम्रो छैन, किनभने उहाँहरूमा हेल्थ इन्सुरेन्सहरूदेखि लिएर हरेक कुरा व्यवस्थित छ हाम्रो भन्दा, होइन। प्लस उहाँहरूको, उहाँले स्वीकार आउँछ पहिले इन्सुलिन बेस्ट हो भनेर, एउटा त्यो भयो। त्यो हाम्रो पनि बढ्दैछ पहिलाभन्दा। अब ट्याब्लेट केमा त पहिलोचोटि डायबिटिज देखिएका, जसको शरीरमा बिटा सेल अझै पनि जिउँदैछ, आधा आधी काम गरिरहेछ, त्यसलाई उठाउन सकिन्छ। शरीरमा इन्सुलिनको रिजर्भ अझै बाँकी छ, उनीहरूलाई उठाउन सकिन्छ। भर्खर भर्खर डायबिटिज लाइफ स्टाइल, जीवनशैली अपनाएर भोलि पर्सि बन्द हुन नि सक्छ। औषधि भन्नेहरूमा चाहिँ 4-5 औषधिहरू छन्। मेटफर्मिन त्यसको किङ हो भनौँ न, सबैभन्दा फर्स्ट युज हुने दबाई हो, 100 वर्षभन्दा पुरानो हिस्ट्री छ, राम्रो ड्रग हो। राम्रा राम्रा औषधिहरू आएका छन्, 5-7 औषधि छन्। जनरली मेरो डिक्टम के हुन्छ भने, दुईवटा औषधि सबैभन्दा हाइएस्ट डोज हो, दुईवटा औषधि हाइएस्ट डोजमा खाएको छ काम गरेन भने इन्सुलिन प्लस ट्याब्लेट गरेन। 4 औषधि सबैभन्दा हाइएस्ट डोजमा खाँदा पनि कन्ट्रोल छैन भने इन्सुलिन मात्रै गर्ने होइन, र ट्याब्लेटहरू पनि खाएको छ, सुगर पनि कन्ट्रोल छैन भने त्योभन्दा अभाग्यमा नि कोही नि भएन। मैले रोगीहरूलाई 3 भागमा बाँडेको छु। एक थरी रोगीहरू, रोगी त छन् थाहा नै छैन, अहिले नि घुमिरहेछन्, बोगिरहेछन्, कोही झन्डा बोकिरहेछन्, कोही कता घुमिरहेछन्, कोही नाचिरहेछन्, उहाँहरूलाई थाहा छैन कि डायबिटिज छन्, तर थाहा छैन कि टेस्ट नै गरेको छैन त कसरी थाहा पाउनु। अर्को, यो पृथ्वीभरिको कुरा हो, एउटा एक थरी क्याटेगोरी। अर्को क्याटेगोरी, डायबिटिज छ अथवा प्रेसर छ, थाइरोइड छ, औषधि खाछन्, हेट्यो भने रिपोर्ट कहिले पनि राम्रो छैन, सुगर पनि कहिले पनि राम्रो छैन, तपाईँको सुगर त ठिक छैन नि भन्यो भने, अनि मैले त दबाई खाइरहेको छु, अन्त उनीहरूलाई के लाग्दैन, दबाई खानु मात्रै ठुलो कुरो होइन, मन प्रेसर एकदम 180/100 देखेँ नि त हजुर, हाई हो नि यो त भन्यो भने, होइन मैले दबाई खाइरहेको छु डाक्टर, यसमा अहिले नजाऊ, मलाई अहिले पेट दुखेर आएको, होइन त्यो त कन्ट्रोल त छैन, त्यो सबभन्दा अभाग्यमा नि, पैसा नि गयो, रोग पनि कन्ट्रोल छैन। तेस्रो क्याटेगोरी, जसलाई रोग पनि थाहा छ, जसले दबाई पनि खान्छन् र रिपोर्ट पनि कन्ट्रोल छ, तिनी मात्रै रियल मतलब रोगबाट बच्ने बिरामीहरू हुन्, तिनीहरू मात्रै। अर्को, हामीहरूको ट्रेन कस्तो भयो नेपालमा भने, विभिन्न सल्लाह दिने स्रोत छन् नि त, कोही साइन्टिफिक छन्, कोही यतिकै छन् होइन, अब युट्युब च्यानलहरू छन्, मिडियाहरू छन्, सबै ठाउँमा साइन्टिफिक कुरा आउँछ भन्ने छैन। मान्छेमा के भयो भने, रत्न पार्कको चाहिँ औषधिलाई पनि हेर्छ, रत्न पार्कमा तपाईँको 100 रुपियाँ पर्ने कपडालाई 100 दिन्छु भने 50 दिन मिल्दैन भन्ने बानी छ क्या हाम्रो। त्यस्तै बिरामीले पनि के गर्छ भने, डाक्टरलाई के गर्नुहुन्छ भने, 140/90 ब्लड प्रेसर हो, 140/90 माथिको ब्लड प्रेसर, 160 का मुनि 100 आयो ब्लड प्रेसर भने औषधि सुरु नगर्न मिल्दैन, म खाएरै बार्छु नि, हिजोसम्म खाएकै हो त खान्छ।

खाएर हेर्न मिल्दैन न सोध्नुहुन्छ। अनि अहिले तपाईँले हिजो नि खानुभएको थियो, अलिकति बदल्ने मात्रै कुरो हो, तपाईँको खानपानले 8-10 घट्ला, विषय त घट्दैन नि त भनेर भन्यो। अनि एउटा औषधि लेख्यो, कति एमजीको? 5 एमजीको लेखेँ मैले, अहिले 2.5 को खानु मिल्दैन। त्यहाँ पनि तपाईँको रत्न पार्कको फेरि पार्किने, त्यो हामीले गर्ने डाक्टरले औषधि सुगर प्रेसर जस्ता रोगमा रहरले दिने नि होइन, करले दिने नि होइन, जरुरी भएर दिने होइन। अब तीन खालको औषधिमा एउटा ट्याब्लेट एउटा सुई भनेको थिएँ भने अर्को चाहिँ अन्य प्रविधि क्या। मानिस विभिन्न कुरा यतिसम्म सुनियो कि, यतिसम्म मैले बिरान देखेँ, जुत्ता लगाएछ खुट्टाको पैतालामा एउटा के रुखको पनि पात हालेर आएछ क्या, त्यो पात राखे सुगर सोसिन्छ अरे, यहाँ मुखमा कुनै प्याजहरू राखेर आउने छन् होइन, तन्त्र मन्त्र गर्ने छन्, विभिन्न डाइटहरूले हुन्छ भन्ने छन्, यसरी हामी ठगिएका छौँ भनेको हामी भ्रमको कारणले गर्दा हुने अर्को उपचार छ। मैले भन्न खोजेको तीमा पनि सबै गलत छैन छ भन्दिनँ म, कतिपय साथीहरूले विभिन्न के को कुरिलोको रस लौकाको जुस के खुवाएर पनि कन्ट्रोल गर्न सकिन्छ सुगर, म त्यसमा भन्दैछु, त्यसरी भन्नुहुन्छ उहाँहरू, कतिपय विभिन्न इन्डियाको चाहिँ प्रोफेसरहरूकै आइरहेको हुन्छ, यसो यसो गर्यो भने सुगर कन्ट्रोल हुन्छ। म सोध्न चाहन्छु, 3 महिना मात्रै हुने भए त तपस्या गरे नि हुन्थ्यो नि गएर, जीवनभरि बाँच्नु परेन, सधैँ लौकाको जुस खाएर मात्रै बाँचेर हुन्छ? शरीरमा ब्यालेन्स डाइट आउनु परेन, अरू रोग एउटा रोग बार जस्तो भात खाइएन, म भात 0 गरिदिन्छु भन्नुहोस्, भातमा पाउने सुगर मात्रै हो र, भातमा अरू पाउने 50 कुरा तपाईँको ज्यानले नबार्खेर अर्को रोग लाग्छ नि त, तपाईँको कपाल खोला, छाला चाउरेला, तपाईँको छाला सुक्खा होला, अरू रोगबाट पनि तपाईँ ब्यालेन्स हुनु पर्यो। त्यस कारण मान्छेले चाहिँ एउटा मात्रै हिसाबले सोच्नु भएन क्या, मधुमेह ला मधुमेह मात्रै कन्ट्रोल गर्ने भयो त दिनभरि, अघि मैले भने त दिनभरि पानी खाए पनि त सुगर घट्छ, पानी मात्रै खाएर बस्ने त मिल्दैन नि, त्यो गर्नु हुँदैन। त्यस कारण आंशिक सत्य भएका व्यक्ति व्यक्तिको घटनालाई लिएर गरेका उपचारलाई हामी साइन्टिफिक उपचार गर्ने पठाउनु भएन। 3 करोड नेपाली छन् करिब करिब, 3 मोटा मोटा मान्छे आएर अरे नेपाली सब मोटा छन् भन्न मिल्यो र, तर 1000 मान्छे मोटो देख्नु करोडमा 1 करोड मोटो 1000 मोटो देखि एडप्सन भयो नि, त्यो हामीले करोडमा अध्ययन गरेर बनाएका हुन् यी इन्सुलिन र ट्याब्लेट, एकजनाको होइन, त्यो चाहिँ अहिले भनिएको कुरा चाहिँ एक एकजना व्यक्तिमा हेर्दा यसलाई राम्रो भयो भनेपछि त राम्रो रहेछ क्या भनेर वान टु वान माउथ टु माउथ कम्युनिकेसन भएर आएको थेरापी, त्यस्तो थेरापीमा चाहिँ राम्रै भए पनि पूर्ण विश्वास गर्नु हुँदैन, त्यति मात्रै कुरा हो।

आत्मामय आहरूलाई भन्छु, नयाँ पुरानो असिना मसिना आत्मति बासमति केही हुँदैन, सब भात एउटै हो। सो ब्राउन राइस भन्ने हुन्छ नि होल ग्रेन, त्यसमा चाहिँ सुगर कम हुन्छ। होइन भने धेरै जसो यहाँहरूले जुन हामीसँग आउँदा सोध्ने नयाँ चामलको भात खान्न म, पुरानो चामलको भात खानुहुन्छ खान्छु भन्नुहुन्छ नि, त्यसमा खासै तात्विक अन्तर छैन, त्यो सबै करिब करिब एउटै हो। अर्को कुरा, मानिसहरूले धेरै जसो के भन्नुहुन्छ भने बिहान भात खान्छु बेलुका रोटी खान्छु भन्नुहुन्छ। भात पनि कार्बोहाइड्रेटको सोर्स हो, रोटी पनि कार्बोहाइड्रेट सोर्स हो, ढेँडो पनि कार्बोहाइड्रेट सोर्स हो, अनि भात खानु, मकै खानु, तपाईँको चाहिँ गहुँ खानु, यी तिनवटै कार्बोहाइड्रेट भनेको ग्लुकोजै बढाउने चिज हुन्, यिनको ग्लुकोज बढ्ने पर्सेन्टेज हाम्रो भाषामा ग्लाइसेमिक इन्डेक्स भन्ने हुन्छ, त्यो मात्रै फरक हो। जस्तो भात र रोटीको 71% हो, 100 मा 71% मानिन्छ भात र रोटीको ग्लाइसेमिक इन्डेक्स। त्यसो भएको भए कतिवटा खाने भन्ने कुरा हो क्या। मेरो एउटा बिरामीले सोधेकै प्रश्न मलाई, दुईवटा रोटी खानुस् भनेको डाक्टर साहब, खाना अघि खाऊ कि खाना पछि खाऊ भनेर सोध्नुभयो मलाई, गजब लाग्यो है। यसको मतलब त उहाँलाई त ठिक्कै ग्लुकोज केमा कसरी बढ्छ आइडिया रहन्छ नि त। मैले के सन्देश दिन चाहन्छु भने, सामान्य बाउल जुन बटुको भन्छौ, अथवा एक मुठी ठूलो मुठीले निकालेको चामलको भातमा 300 क्यालोरीको हाराहारी हुन्छ, मैले अघि 2000 पुर्याउनको लागि त्यसबाट भात बनाइयो भने। तर दुईटा रोटी खाने मान्छेकोमा एउटा रोटीमा 100 क्यालोरी, अर्को रोटीमा 100 क्यालोरी, भनेपछि कति भयो त, त्यो 200 क्यालोरी। भनेपछि ठूलो मुठी बराबरको एक अथवा सानो बबेलको एक बबेल बटुको बराबरको भात पकाएर खाने मान्छेले चाहिँ 300 क्यालोरी पायो, दुईटा रोटी खानेले 200 पायो। तर हजुरले मलाई मानौ भात खान ठिक कि रोटी खान ठिक भनेर सुगरमा भन्नुभयो, मैले रोटी खान ठिक भनिए, तर त्यो मान्छेले 8 रोटी खायो भने त 800 क्यालोरी पायो नि त, एउटा रोटीमा 100 भएपछि त गलत तथ्याङ्क हो। त्यसकारण त्यो डाइट चार्ट चाहिँ बिरामीलाई चाहिँ सबै कुरा चाहिँ यति ग्राममा उति ग्राममा भनेर चाहिँ हामीले भन्नु हुँदैन, किनभने उहाँहरूले फलो गर्न सक्नुहुन्न। तर दैनिक जीवनमा जे गरिन्छ नि पकाउँदा, रोटी त सङ्ख्या गर्न त सबैले सकिन्छ नि त, त्यसकारण बेलुकाको खानामा 2 रोटी खानुभयो भने त्यसले 200 देखि 250 क्यालोरी दिन्छ। जस्तो म 1800 देखि 2000 क्यालोरी बढीमा भने नि मैले मधुमेहीको, म त्यो क्यालोरी चार्ट बनाएर हजुरलाई सुनाउँछु है त। जस्तो बिहानको समयमा जुरुक्क उठ्ने बित्तिकै डायबिटिजको बिरामीले दिनभरिको खानामा 3 प्लान गर्नु भन्छ, खाँदाखेरि किङ साइज खाने ब्रेकफास्ट, सुरुको खाना एकदम बढी हेभी खाने, त्यसपछिको लन्च अलि कम खाने, र बेलुकाको डिनर छिटो खाने कम खाने, छिटो खाने कम खाने। किन त्यसो भनिएको हो भने, तपाईँलाई नेपालगञ्ज पुग्नु छ चितवनबाट भने 500 किलोमिटर हिँड्नुपर्छ, गाडीको तेलको ट्याङ्की फुल गरेर हिँड्नु पर्यो। तर तपाईँले गाडीलाई ग्यारेजमा राख्दै हुनुहुन्छ भने त भोलिपल्ट पनि तपाईँलाई त चाहिएन। त्यसो भएको हुनाले तपाईँ दिनभरि काम मेहनत परिश्रम गर्नुहुन्छ भने तपाईँले इनर्जी कन्जम्सन हुन्छ, तपाईँको शरीरबाट खर्च हुन्छ, त्यसकारण तपाईँले लिने कुरा नै बढी लिनुपर्छ। तर तपाईँ बेलुका गएर ओछ्यानमा सुत्दै हुनुहुन्छ भने तपाईँले सुत्नको लागि शरीरको मेटाबोलिजममा धेरै कुरो खानु पर्दैन।

0: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
1: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
5: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार, 98253-9922, 98058-28008 र 98460-69246।
6: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
7: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
6: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
8: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछे पानी तनहु। प्रोप्राइटर रमेश भुजेल, फोन 98562-32475 र 98011-32475।
9: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
10: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658-590-065, मोबाइल 98166-34372।
5: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार, 98253-9922, 98058-28008 र 98460-69246।
11: स्टुडियो साइन्चेन, अहिले बिहानको 7 बज्यो।
6: टाइम चेक को साथ में मनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पपोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर कर प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98161-95301।
12: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
7: धोरबाराही हाइलाइट्सको साथमा
13: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
7: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98461-49304।
14: नमस्कार, बिहान 7 बजेको ठोर बराई हाइलाइट्समा यहाँहरूलाई हार्दिक स्वागत छ। म इरफान दिनमिया। अब सुन्नुहोस् आजका समाचारहरू। गैराती गण्डकीदेखि पूर्वका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ। पछिल्लो 6 घण्टामा तनहुँमा 68.6 मिलिमिटर वर्षा मापन भएको छ। यस्तै गोर्खा, लमजुङ, सुनसरी र झापा लगायतका ठाउँमा पनि ठूलो वर्षा भएको मौसम महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकामा पनि गए राती हल्कादेखि मध्यम वर्षा भएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत धादिङको मजिमटार हिलोका कारण अवरूद्ध सड़क खुलेको छ। गएरातीको वर्षाका कारण सड़कमा हिलो जम्दा गाड़ी चल्न सकेको थिएन। आज बिहानदेखि हिलो पन्छाएपछि सड़क दुईतर्फी गाड़ी सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको 15 महाधिवेशनमा पूर्व सभापति शेरबहादुर देउवालाई सहभागी भएर उद्घाटन गरिदिन आग्रह गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय सनेपा ललितपुरमा आज बसेको केन्द्रीय कार्य समिति बैठकमा थाले महाधिवेशनको दिन पूर्व सभापति आएर उद्घाटन गरिदिन पार्टीका लागि सम्मानको विषय हुने बताउनु भएको हो। उहाँले पार्टीका विधान अनुसार महाधिवेशनबाट नयाँ सभापति चयन हुने भएकोले पूर्व सभापतिको औपचारिक विदाईको चरण पार्टी पुग्ने उल्लेख गर्नुभयो। विशेष महाधिवेशन पछिका मागहरू सम्बोधन भइसकेको अब छुट्टै महाधिवेशनको औचित्य नरहेको प्रष्ट पार्दै उहाँले असोज 6 र 4 गते हुने वडा व्यवस्थापनमा निर्धक्क सहभागी हुने पनि तल्लो तहका कार्यकर्तालाई अपील गर्नुभयो। उहाँले भन्नुभयो, महाधिवेशनको दिनमा पूर्व सभापतिज्यू आएर महाधिवेशनको उद्घाटन गरिदिनु हाम्रो लागि ठूलो सम्मानको विषय हो। पार्टीको विधानले पनि अब यही पुनः सभापतिको हुने होइन, महाधिवेशनबाट नयाँ सभापति चयन हुने व्यवस्था गरेको छ। त्यसैले उहाँको सम्मानपूर्वक विदाई हुने समय पनि यही हो। सभापतिज्यूको अनुपस्थितिमा अन्य नेताहरूले उठाउनु भएको विषयहरू पनि सम्बोधन भइसकेको छन्। अब थप अलमल्ल नगरिकन पूर्व सभापतिज्यू महाधिवेशनमा सहभागी भएर सहयोग गरिदिनु हुन अनुरोध गर्नुभएको छ। रसुवाको बाढ़ीले धादिङ मलेखु सड़कको फिर्के खोलाको त्रिशुली माथि रहेको पुल बगाएसँगै धादिङको सदरमुकाम हुँदै मुख्य राजमार्गमा आउन सहकस पर्न थालेको 22 दिन भइसकेको छ। बाटोको समस्याका कारण जिल्लामा खाद्यान्न लगायत जीविकोपार्जनको लागि अत्यावश्यक सामग्रीको अभाव र मूल्य वृद्धिको मारमा नागरिक छन्। जिल्लाकै 70% हाराहारी भूभागको बस्ने 13 मध्ये 8 स्थानीय तहका नागरिक खाद्यान्न आपूर्ति अभावका कारण खानेकुराकै अभाव हुने अवस्था आइसकेको छ। तर धादिङ जोड्ने पुल निर्माण कहिलेसम्म हुन्छ भन्ने अहिलेसम्म यकिन हुन सकेको छैन। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमका अनुसार बेल ब्रिज सम्भव नभएको भने प्राविधिक टोलीले जानकारी गराइसकेका छन्। पुल बन्न समय लाग्छ तर कहिले बन्छ भन्ने अहिलेसम्म टुङ्गो छैन भनेर उहाँले भन्नुभयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो 2 महिनाको अवधिमा 1 किलो 643 ग्राम सुन सहित 45 जना पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार 2083 साउन 1 गतेदेखि भदौ 31 गतेसम्म विमानस्थल हुँदै बाह्य मुलुकबाट नेपाल आउने नेपाली यात्रुलाई प्रयोग गरी अवैध रूपमा सुन औसार प्रसार तथा तस्करी गर्न गतिविधिमाथि निगरानी तथा सुरक्षा जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्। प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट 1 किलो 643 ग्राम सुन बरामद भएको छ। बरामद सुनको अन्दाजी मूल्य 4,25,73,183 रूपियाँ रहेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा बाह्य मुलुकबाट नेपाल फर्केका केही नेपाली यात्रुलाई ज्यालाको प्रलोभन पारी तस्करको सुन नेपाल भित्राउने प्रयास परेको देखिएको कार्यालयले जनाएको छ। बरामद सुन तथा नियन्त्रणमा लिएको व्यक्तिका सम्बन्धमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी थप अनुसन्धान तथा प्रचलित कानून बमोजिम कार्यवाही प्रक्रिया अघि बढाइएको छ। पार्टी पुनर्गठनको बहसमा पछि निर्णयहीन निन्ता र अल्छिएका नेकपा एमालेका शीर्ष नेता बिहेबारका दिन भर अध्यक्ष केपी शर्मा ओलीको गुण्डो स्थित घरमा छलफलमा जुटे। बिहान 11 बजेदेखि अपराहन 4 बजेसम्म गन्थन चल्यो, तर नेताको निष्कर्ष त्यहाँबाट फर्किएका छैनन्। गुण्डुबाट च्यासल स्थित पार्टी कार्यालय फर्किएका पुनर्गठन पक्षधर उपाध्यक्ष विष्णु प्रसाद पौडेल, पृथ्वी सुब्बा गुरूङ, महासचिव शंकर पोखरेल सहितका नेता भन्दै थिए ल्यामै छलफल भयो, टुङ्गो केही लागेन। उक्त छलफलमा अध्यक्ष ओली, उपाध्यक्ष एवं कार्यदल संयोजक राम बहादुर थापा, पौडेल गुरूङ, बादल थापा र पौडेल गुरूङ र महासचिव शंकर पोखरेल, सचिव भानुभक्त ढकाल, पूर्व उपसचिव द्वय प्रदीप गवाली र विष्णु रिमाल सहितको 8 जना नेता सहभागी भएका थिए। बिहिबार दिउँसो 1 बजे बस्नुपर्ने कार्यदलको बैठक स्थगित गरेर ती नेताहरू अध्यक्ष ओलीको घरमा बोलाएका थिए। शुरूमा ओलीले कार्यदलमा पेश भएका पुनर्गठन पक्ष र विपक्षी फरक फरक प्रतिवेदनलाई एकरूपता दिने टोलीका 3 नेतालाई मात्र बोलाइएका थिए। ती 3 नेता मध्ये 2 नेता नै पुनर्गठन पक्षका मुख्य भएका कारण आफ्नो आग्रहमा मनाउन नसकिने ठानेर आफू पक्षका ढकाल र गेवालीलाई पनि बोलाए, तर उनीहरूको उपस्थितिको गराएको आग्रह पनि अन्य नेताले मानेनन्। ओलीले पुनर्गठनको आवश्यकता नभएर पुनर्जगरण र पुनर्ताजर्गी रिफ्रेस मात्र गर्नुपर्ने भनिरहे। बादल ढकाल र गेवाली बाहेक कसैले पनि त्यो कुरा मान्नन् भन्ने उहाँहरूको भनाइ छ। बाजुराका चेतन आईडी हत्या आरोपमा 6 जनालाई जन्म कैदको फैसला सुनाइएको छ। बाजुरा जिल्ला अदालतका न्यायाधीश तारा प्रसाद ढागीको इजलासले 2 दिनको सुनवाईपछि बिहिबार थुनामा रहेको 7 जना मध्ये 6 जनालाई जन्म कैदको सजाय सुनाइएको हो। यही मुद्दामा प्रतिवादी बनाइएका 18 जना सफाई पाएका छन्। अदालतले पूर्व पक्षका लागि थुनामा रहेका धनराज थापाजङ भन्ने, शेरबहादुर आईडी, खेमराज आईडी र सागर आईडी, लोकेश आईडी र जीवन आईडीलाई जन्म कैदको फैसला सुनाइएको हो। उनीहरूसँगै 4 वर्षदेखि पूर्वपक्षका क्रममा थुनामा रहेका पदम आईडी र भने छुट्ने भएका छन्। पदम आईडी भने छुट्ने भएका छन् 2079 मंगिर 4 गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका क्रममा बाजुरामा चेलनको हत्या भएको थियो। भोटेकोसी बाढ़ीबाट प्रभावित भई आश्रय स्थल होल्डिङ सेन्टरमा बस्दै आएका यहाँका प्रभावित क्रमशः होल्डिङ सेन्टर छोडेर क्रमशः अस्थायी बसोबासतर्फ केन्द्रित भएका छन्। गत भदौ 10 गते आएको विनाशकारी बाढ़ीका कारण जिल्लाका 4 स्थानीय तहका वासिन्दा विस्थापित भएपछि उनीहरूलाई सुरक्षित रूपमा राख्न जिल्लाका विभिन्न स्थानमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको थियो। होल्डिङ सेन्टरको बसाई छुट्याउँदै प्रभावितलाई अस्थायी रूपमा कोठा लिएर बस्ने प्रोत्साहन गर्ने सरकारले अभियानसँगै उनीहरूको अस्थायी बसोबासमा जान थालेका हुन्। बाढ़ी आए लगत्तै सरकारले उद्धार गरी सुरक्षित स्थानमा पुर्याउने कामलाई प्राथमिकता दिएको थियो। त्यसपछि खोज तथा उद्धार, राहत र प्रभावितलाई सुरक्षित रूपमा राख्न होल्डिङ सेन्टर व्यवस्थापनमा जोड़ दिएको थियो। जिल्ला प्रशासन कार्यालय नुवाकोटमा अनुसार गत भदौ 12 गते जिल्लाका 12 स्थानमा होल्डिङ सेन्टर निर्माण गरिएकोमा 8 स्थानमा 1,290 जना प्रभावितलाई राखिएको थियो। गत भदौ 22 गतेसम्म आइपुग्दा होल्डिङ सेन्टरमा संख्या र बसोबास गर्नेका संख्या सबैभन्दा धेरै भएको थियो। त्यस दिन उक्त सेन्टरमा संख्या 28 पुगेको थियो र त्यहाँ बस्ने प्रभावितको संख्या 2636 पुगेको थियो। पछिल्लो समय भने होल्डिङ सेन्टरमा बस्ने प्रभावितको संख्या क्रमशः घट्दै गएको छ। बिहिबारसम्म आइपुग्दा जिल्लाका होल्डिङ सेन्टरमा संख्या घटेर 16 झरेका छ। झरेको छ त्यहाँमा बसोबास गर्ने संख्या 832 जना रहेको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिए। उनका अनुसार होल्डिङ सेन्टर छाडेर प्रभावित अस्थायी बसोबासको बासिन्दोबस्त जुट्न थालेका छन्। बाढ़ीले प्रभावित भए लगत्तै हेलिकप्टर लगायतका माध्यमबाट उद्धार गरेर राखिएकालाई खानपान सहितको बसोबास उपलब्ध गराई सहजीकरण गराइएको थियो। हराइरहेका आफन्तको खोजी जारी छ। बेपत्ता भएकाहरू नभेटिएपछि अन्तिम संस्कारका लागि पनि मानिसहरू जान थालेका छन्। सो क्रमसँगै क्रमशः संख्या घट्दै गएको प्रजिया रेग्मीको भनाइरहेको छ। कालीगण्डकीको कटानबाट जोगाउनका लागि म्याग्दी अन्नपूर्ण गाउँपालिका 4 घरापमा बस्ती संरक्षण योजना अगाडि बढेपछि स्थानीयले राहत महसुस गरेका छन्। घरापका बासिन्दा सुदीप कुमार डिकले नदी किनारमा कम्पोजिट पर्खाल र यार्पिङ भएपछि यसपालि कटान रोकिएको बताए। सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरा मार्फत सो आयोजना अगाडि बढ़ाइएको हो। बाढ़ी र कटान रोकथामका लागि नदी किनारमा कम्पोजिट प्राविधिकको पर्खाल निर्माण गरिएको इन्जिनियर नरजंग गुरूङले बताए। उनका अनुसार 94 मिटर दूरीमा पर्खाल निर्माण गरिएको छ। जगदेखि 2 मिटर माथिसम्म 4 मिटर फराकिलो आरसीसी र त्यसमाथि पलम पर्खाल लगाइएको छ। यस्तै त्यसभन्दा माथि ग्याबिन र जाली राखिएको छ। सो कार्यका लागि केटीजेएसआरजेबीले 2082 साल फागुन 25 गते रु 1,09,16,000 ठेक्का सम्झौता गरेको थियो। यस्तै थप 95 मिटर दूरीमा ठूलो ढुङ्गा राखेर बाढ़ी छेक्नका लागि थिर्पिङ यार्पिङ गरिएको छ। सो कार्यालयका लागि एमपी निर्माण सेवाका 12,00,000 ठेक्का सम्झौता गरिएको थियो। यस्तै स्थानीय नीलगिरी आधारभूत विद्यालयका भवन क्षेत्र संरक्षणका लागि पनि प्रक्रिया अगाडि बढ़ाउनु पर्ने स्थानीयवासी प्रेम बहादुर तिलिजाले बताएका छन्। परराष्ट्र मन्त्री सिजिल खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रलाई सम्झौता सम्वेतामाथि नै खतरा रहेको तथ्य संयुक्त राष्ट्रसंघ मार्फत विश्व समुदायलाई जानकारी गराउने बताएका छन्। बिहिबार साँझ परराष्ट्र मन्त्रालय पत्रकार संघहरूसँग अनौपचारिक अन्तर्क्रियाको क्रममा उनले भने, जलवायु परिवर्तनबाट नेपाल र हामी जस्ता हिमाली देशहरू जोखिममा छन्। भोटेको सीमा आएको हिमाली सुनामीबाट यो प्रमाणित भएको छ। यो तथ्यलाई हामी राष्ट्रसंघको आगामी महासभामा उठाउँछौ। मन्त्री खनालले भोटेको सी बाढ़ीले प्राकृतिक जलवायु परिवर्तनको अवसर बाहेक अरू केही हुन नसक्ने भन्दै यस प्रकारका प्रलयबाट नेपाल मात्र नभई सिंगो हिमाली सम्झौतामाथि नै सम्वेतामा नै खतरा सूचीमा रहेको प्रमाणित आधार महासभामा प्रस्तुत गर्ने बताएका छन्। उनले भने, आगामी महासभामा हाम्रो प्रमुख एजेण्डा नै जलवायु न्याय हो। हामी जलवायु परिवर्तनका कारण पीड़ित छौ भन्ने वैज्ञानिक एवं प्रमाणिक तथ्य सहित प्रस्तुत हुन्छौ र यही वास्तविकता विश्व समुदाय समक्ष राख्नेछौ। प्रधानमन्त्री भालेन्द्र शाहले नेपालका तर्फबाट महासभालाई सम्बोधन गर्नुहुनेछ। नेपाललाई नखाएको र विष कसरी लागिरहेको छ, हामी दिन प्रतिदिन जलवायु परिवर्तनको शिकार र कसरी भइरहेका छौ भन्ने तथ्य उनले प्रस्तुत गर्ने जानकारी पनि मन्त्री खनालले दिनुभएको छ। हस्त यिनै खबरहरूसँगै बिहान 7 बजेको ढोरबराई हाइलाइट सकिएको छ। अहिले ठिक दस बजे ताजा समाचार सहित हामी फेरि उपस्थित हुने नै छौ। तबसम्मका लागि हाम्रो प्रसारण सेवाबाट म इरफान दिन मिया बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन, शुभ बिहानी।
15: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
16: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
15: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार। प्रोपाइटर भुज बहादुर सुनार।
16: मोबाइल 9800935337।

0: मम्मी भोक लाग्यो, खाजा खाम न।
1: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
0: हस् मम्मी।
2: मैले सुने छोरी, ल जाम हिँड।
1: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
3: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
3: बीजी मोमो हाउस, दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
4: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएने हुन्थ्यो नि बुहारी।
5: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
4: ए हो र, ल त ल।
6: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 9855621692।
7: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
8: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
7: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
8: सेवा लिने क्रममा चाहिने जानकारी,
7: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
8: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
7: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
8: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा। फोन 0168552493552494।
9: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने
1: व्यावहारिक र प्रयोगत्मक सिकाइ
0: रोजगारीका लागि मार्गदर्शन र सहयोग
1: सिपमूलक गुणस्तरीय र प्रभावकारी तालिम
0: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने
1: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ
0: सिट सीमित छ शीघ्र सम्पर्क राख्नुहोस् भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म
1: स्थान धुलेगौडा एनआईसी एसिया बैंक भएको घर
0: सम्पर्क 9556443043 9801443628 र 9556771773
1: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
2: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
0: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
2: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
3: हामी कहाँ Samsung, Redmi, Poco, Oppo, Vivo, Realme, Narzo, ITL, Color, Tecno, Nokia ब्रान्डको सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
2: मोबाइलसँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
3: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
2: अन्त एकचोटी राम्रो होला एकचोटी सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैं राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ Samsung को मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला
1: सम्पर्क
0: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
4: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9846656999 छ
5: तिमीले देखो कुर्ता सुरुवात चुरा मिलाएर
4: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
6: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
4: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
7: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
6: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9560557731 9060657731
8: खैरने चारमा लाखे नाच प्रतियोगिता 2083
0: नेवार समुदायको चर्चित सांस्कृतिक नृत्य लाखे नाचको जिल्ला स्तरीय प्रतियोगिता यही असोज 4 गते आइतबार खैरनीटारमा आयोजना गरिएको हुँदा सहभागिताका लागि सम्पूर्ण लाखे समूहहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ
6: प्रथम पुरस्कार नगद रु 30,000 साथमा प्रमाण पत्र
0: द्वितीय पुरस्कार नगद रु 20,000 साथमा प्रमाण पत्र
6: तृतीय पुरस्कार नगद रु 10,000 साथमा प्रमाण पत्र
0: साथमा सहभागी सम्पूर्ण समूह लाई 5,000 प्रदान गरिनेछ
6: विस्तृत जानकारीका लागि सम्पर्क
4: 9461104332 र 9461313939
0: आयोजक श्री कृष्ण सृजनशील नेवाखला खैरनीटार
9: सुवर्ण अवसर
0: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
9: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
0: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
9: पाइल्स फिसर फिस्टुला बेरो फर्कने

0: र पीएनएसको सफल उपचार
1: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
0: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
1: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
0: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
1: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
0: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
2: हेलो बा,
3: कति बन्यो घर? अनि ढलान भयो त?
4: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
3: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
4: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
5: हजुर, उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
6: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि।
5: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9891505030 र 9746786081।

0: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
1: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
0: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
2: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्लगण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
5: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
6: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
7: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
6: ओके ल डन
8: हजुर सिक्किम अफसेट प्रेस शुक्ला गण्डकी चार दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
6: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
8: प्रोप्राइटर गोविन्द सिग्देल फोन 9856028543 र 9417000787
9: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो
10: साँच्ची के मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेर्यो त्यही मोहनी लाउने खालको छ
9: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
10: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भएर बनाएको पनि
11: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुभिक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमणि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
12: 103.8 अन्डरमनको आवाज
13: स्टुडियो लाइन
14: अहिले बिहानको 8 बज्यो
15: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प स्टोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
16: कहिले ढोरियाको सुस्केर आवाज कहिले गाइने दाईको मन दुख्ने कथा कहिले दुःखमा कहिले सुखमा तपाईँ हाम्रै गाउँ घरको काली ओलाले भन्जन चौतारी हुँदै गुन्जिन्छ वन पाखा
17: कार्यक्रम लोक भाका
16: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा

नमस्ते नमस्कार अनि हार्दिकजना लोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकभाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमाझ म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं शुक्रबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामी चाहिँ एसएमएस धोरीमा रमाउनेछौ। हामीले हाम्रो फेसबुक पेजमा चाहिँ छोटो अनि मिठो चाहिँ टुक्का छाडेका छौं, हजुरहरूले चाहिँ त्यसको प्रतिजवाफ चाहिँ पठाउनु पर्ने हुन्छ। ढिला नगरिकन चाहिँ प्रतिजवाफ पठाउँदै गर्नुहोला भन्दै आफूले सृजना गरेर पनि पठाउन सक्नुहुनेछ। कमेन्ट गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने चाहिँ यही भाका सँगसँगै नै कार्यक्रमको शुरूआत गर्नेछु। लाइ छौ बेसन चिन्न नै नसक्ने रहेछ फेसन बुलको भाकालाई कार्यक्रम स्थान दिँदैछु, स्वीकार्नुहोला है त।

हजुरलाई छौ बेसन चिन्न नै नसक्ने रहेछ फेसन बोलको अनिकै नै रमाइलो लोकदोहोरी भाका रहेको थियो। कार्यक्रममा स्थान दिइसकेकी छु र पक्कै पनि हाम्रो श्रोता साथीहरूले हामीलाई सुनिरहनु भएको छ होला, समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। आज चाहिँ हामी चाहिँ शुक्रबारको श्रृङ्खलामा रहेर चाहिँ यसरी एसएमएस दोरीमा रमाउनेछौँ। हामीले हाम्रो फेसबुक पेजमा चाहिँ छोटो अनि मिठो चाहिँ टुक्का छाडिसकेका छौँ। हजुरहरूले चाहिँ त्यसको प्रतिजवाफ पठाउनु पर्ने हुन्छ, प्रतिजवाफ पठाउँदै गर्नुहोला। हजुरहरूले गर्नुभएको कमेन्टलाई चाहिँ हामीले हाम्रो यस कार्यक्रममा स्थान दिनेछौँ। प्रतिजवाफ सँगसँगै चाहिँ हामीले चाहिँ आज यस्तै रमाइला रमाइला गीत सङ्गीतलाई पनि कार्यक्रममा स्थान दिनेछौँ। सुनेर साथ दिँदै गर्नुहोला भन्दै फेरि पनि ढिला नगरिकन चाहिँ अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु भन्दै थिए। हामीलाई चाहिँ एकजना साथीले कमेन्ट गर्नुभएको छ, म चाहिँ त्यो कमेन्ट पढ्नतर्फ लागिरहेको छु। पहिला चाहिँ हामीलाई चाहिँ कमल श्रेष्ठजीले कमेन्ट गर्नुभएको छ, उहाँले लेख्नु भएको छ, हेलो हजुर नमस्कार, म तिनजुरी मिडिया ग्रुपको सदस्य तेह्रथुमको फेदाबाट कमल श्रेष्ठ। यस कार्यक्रम मार्फत अब बज्ने गीत सुनाउनु पर्दा साथीहरू देव बास्कोटा, मनोज फुजेल, छुच्ची आरती लिम्बु भुजेल, लोकेन थोक्लेन लिम्बु, राजन खतिवडा, चित्र योगी, सुशीला कार्की, सरला राई, मिडिया प्रेमी निर्मला बनेम, फुलमाया आङ्खेवा लिम्बु, टिकाराम सुनवार, मेनुका मुखिया लगायत सम्पूर्ण साथीहरूलाई अब बस्ने गीत मार्फत मजाले इन्जोय लिनुहोला भन्दै बिदा हुन्छु, बाई बाई भन्नुभएको छ। धेरैभन्दा धेरै धन्यवाद कमलजीलाई कमेन्टको लागि, सधैँ यसरी नै माया गरेर कमेन्ट गर्दै गर्नुहोला, सुनेर पनि साथ दिनुहोला भन्न चाहन्छु। अन्य साथीहरूले पनि कमेन्ट गर्न सक्नुहुनेछ, कमेन्ट गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने ढिला नगरिकन चाहिँ दमौलीमा छरहै कान्छु बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ मौसम गुरुङ अनि सुनिता बुढा छेत्रीको। अहिलेको लागि पनि यो भाका राख्दैछु र यो भाका सँगसँगै हामी छोटो पहिलो व्यावसायिक विषयमा जाने बेला पनि भइसकेको छ, हामी केही समय लगत्तै उपस्थित हुने नै छौं। तपाईँहरू भने रेडियो ढोरबाराही सुन्दै गर्नुहोला।

0: 103.8
1: अन्तर्मन को आवाज
2: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु।
3: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
4: म्याडम, धूम्रपान भनेको के हो?
3: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
4: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ?
3: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
4: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
3: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
5: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक, यस दुलेघुडा पोलिक्लिनिकमा यही असोज 3 गते पहिलो शनिबार
6: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
7: हार्जोनी नशा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
8: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
6: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सूर्येन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
7: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
7: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
9: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
10: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
11: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
10: हो र, कहाँ छ र त्यस्तो?
11: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
5: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
12: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
5: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
12: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 95560-62028 र 95041-79716।
5: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
13: श्री नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना।
14: यस
3: सहकारी संस्थाको 16 वार्षिक साधारण सभा यही असोज 10 गते शनिबार हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई बिहान 10 बजे सहित कृष्ण वाचनालय शुक्ला गण्डकी 8 पाटनमा उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
13: अनुरोधक सचिव जगदीश काफले एवं श्री नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 8 पाटन तनहुँ।
0: एक सौ 103.8 अंतर्मन को आवाज।

हजुर, केही छिनको पहिलो छोटो व्यवसायिक विश्राम लगत्तै फेरि पनि उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ठोरबाराकी 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर केही साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृङ्खलाको साथमा भने आज चाहिँ हामी शुक्रबारको श्रृङ्खलामा रहेर चाहिँ एसएमएस दोहोरीमा रमाइरहेका छौँ। हामीले हाम्रो फेसबुक पेजमा छोटो अनि मिठो टुक्का छाडेका छौँ, हजुरहरूले चाहिँ त्यसको प्रतिजवाफ पठाउनु पर्ने हुन्छ, आफैले सृजना गरेर पनि पठाउन सक्नुहुनेछ। प्रतिजवाफ सँगसँगै चाहिँ कमेन्ट पनि गर्न सक्नुहुनेछ, हजुरहरूले गर्नुभएको कमेन्टलाई पनि हामीले हाम्रो यस कार्यक्रममा स्थान दिनेछौँ। कमेन्ट गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने हामीलाई चाहिँ साथीहरूले कमेन्ट गर्नुभएको छ, म चाहिँ त्यो कमेन्ट पढ्नतर्फ लागिरहेको छु। हामीलाई चाहिँ खड्का राजुजीले नमस्कार शुभ बिहानी भन्नुभएको छ, नमस्कार शुभ बिहानी राजुजी, धन्यवाद कमेन्टको लागि। यसै गरी हामीलाई चाहिँ रिया विश्वकर्माजीले चाहिँ कमेन्ट गर्नुभएको छ, उहाँले चाहिँ हामीलाई चाहिँ लामो कमेन्ट गर्नुभएको छ, म चाहिँ त्यो कमेन्ट पढ्नतर्फ लागिरहेको छु। उहाँले लेख्नुभएको छ हजुर नमस्कार शुभ प्रभात हजुर भन्नुभएको छ, नमस्कार शुभ प्रभात हाम्रो तर्फबाट पनि हजुरलाई रियाजी। उहाँले लेख्नुभएको छ सर्वप्रथम कार्यक्रम प्रस्तुताज्यूलाई अनि हाम्रो रेडियो परिवारलाई समुद्र पारीबाट धेरै धेरै माया सम्झना अनि मिठो नमस्कार भन्न चाहन्छु। म माया विश्वकर्मा अनि मलाई रिया भनेर चिन्ने मेरा सम्पूर्ण आफन्त साथीभाइ इष्टमित्र अनि मेरा आफ्ना मान्छेहरूलाई पनि मुटुदेखिको नमस्कार छ है हजुर। धेरै लामो समयपछि आज फेरि रेडियोको यो कार्यक्रममा जोडिन पाउँदा मन साह्रै खुसी भयो। टाढा प्रदेशमा बसेर आफ्नो गाउँठाउँको बोली आफ्नै मान्छेको आवाज अनि हाम्रो रेडियो सुन्न पाउँदा त एकछिनलाई मन पनि गाउँघरमै पुगे जस्तो हुँदो रहेछ। समय बित्दै जाँदा मान्छे टाढा हुन्छ, ठाउँ टाढा हुन्छ, तर आफ्ना मान्छेहरूको माया र सम्झना कहिल्यै टाढा हुँदैन रहेछ। आज कार्यक्रम सुन्दै गर्दा पुराना दिनहरू गाउँघर अनि मान्छे अनि आफ्ना मान्छेहरूको धेरै सम्झना आयो हजुर। रेडियो परिवारलाई यति लामो समयसम्म हामी जस्ता परदेशीको मनमा गाउँघरको माया र आत्मीयता जगाइराख्नु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अब धेरै लामो कुरा नगरौं होला हजुर, सम्पूर्ण रेडियो परिवार कार्यक्रम सुन्नुहुने सम्पूर्ण श्रोता अनि मलाई माया गर्ने मेरा सबै आफ्ना मान्छेहरूलाई फेरि पनि धेरै धेरै माया र मिठो सम्झना भन्नुभएको छ उहाँले। उहाँले चाहिँ एकदमै मिठो चाहिँ हामीलाई कमेन्ट लेखेर पठाउनु भएको छ है, एकदमै धेरै धन्यवाद रियाजीलाई। उति टाढा विदेशमा हुनुहुन्छ होला सायद है, विदेश उति टाढाबाट पनि हामीलाई सुनेर साथ दिनुभएको छ, सधैँ यसरी नै सुनेर साथ दिँदै गर्नुहोला, सधैँ यसरी नै माया गरेर साथ दिँदै गर्नुहोला। हामी चाहिँ सधैँ यसरी नै हजुरहरूलाई चाहिँ हाम्रो आवाज सुनाउनेछौँ, हामीलाई चाहिँ निरन्तर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। रियाजीलाई चाहिँ धेरैभन्दा धेरै धन्यवाद। अरू साथीहरूले पनि यसरी नै कमेन्ट गर्न सक्नुहुनेछ, कमेन्ट गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने ढिला नगरिकन चाहिँ बस बस पियारी बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ बद्री सापकोटा अनि सुनिता शर्माको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर बल्सबल्स बिहारी बोलको फाका रहेको थियो, जसमा आवाज रहेको थियो बद्री सापकोटा अनि सुनिता शर्माको, अनि किन रमाइलो लोकदोहोरी भाकालाई कार्यक्रम स्थान दिइरहेको छु। अन्तिमसम्म सुनेर साथ दिनुहोला र कमेन्ट पनि गर्दै गर्नुहोला भन्न चाहन्छु। अहिलेको लागि भने ढिला नगरिकन फेरि पनि अर्को भाकालाई कार्यक्रम स्थान दिँदैछु। सल्ला धुपैले बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ गणेश गुरुङ अनि विष्णुमाया गुरुङ गोरा भाका। सँगसँगै हामी सोह्र दोस्रो व्यवसायिक विश्राममा जानेछौँ। विश्राम लगत्तै हामी प्रस्तुत हुनेछौँ। कमेन्ट गर्दै गर्नुहोला है त।

0: विशेषज्ञ डाक्टर ऋषि शेरचन,
1: युरोलोजिस्ट तथा मिर्गौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
0: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
0: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
0: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 रोड, फोन 061-590-162-590-163।
4: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
5: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
4: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
5: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
6: हजुर, हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखबत्ती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
4: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
6: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9864883522।
7: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
8: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
9: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
7: ए त्यसो भए युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
8: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
7: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा प्रोपाइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 9821484664 र 9811453305।
4: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
6: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
4: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड़ पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
6: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
4: फोन नम्बर 0564143121,
6: मोबाइल 9605678634 र 9701107090।

हजुर, केही क्षणको दोस्रो व्यवसायिक विश्राम लगत्तै फेरि पनि उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.in एनपी लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं शुक्रबारको श्रृंखलामा र शुक्रबारको श्रृंखलामा रहेर चाहिँ हामीले एसएमएस दोहोरीलाई चाहिँ कार्यक्रम स्थान दिइरहेका छौं साथीहरूले चाहिँ प्रतिजवाफ चाहिँ पठाउनु भएन तर कमेन्ट चाहिँ गर्नुभएको थियो हामीले चाहिँ त्यस्तो कमेन्ट पढेर चाहिँ साथीहरूलाई सुनाइसकेका अब भने हामी कार्यक्रमको अन्तिम आइसकेका छौं छुटिएर जानुपर्ने बेला पनि भइसकेको छ अन्तिममा चाहिँ तिमी बस्ने सहरैमा बोलको फाका सँगसँगै चाहिँ हामीले कार्यक्रमको अन्त्य गर्नेछौ यसमा चाहिँ आवाज रहेको छ राजु परियार अनि शिला आलेको आवाजमा रहेको तिमी बस्ने सहरैमा बोलको फाका सँगसँगै आजको श्रृंखलाबाट म सृष्टि खत्री बिदा हुन्छु तपाईँहरू भने रेडियो ढोरबाराही सुन्दै गर्नुहोला है त।

0: 103 থোপলো 8 অন্তর্মনকো আওয়াজ
1: স্টেশন 1 স্টুডিও লালচেট
2: আইলে বিয়ানাকো 9 বাজিও
1: टाइम चेक को साथ में मनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना रा राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
4: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
3: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
4: भोटेबस्ती बाड़ीका विस्थापितले होल्डिङ सेन्टर छाड्दै सरकारले अस्थायी बसोबासमा प्रोत्साहन गरेपछि 12 होल्डिङ सेन्टर बन्द।
3: बाढ़ीमा परि 677 मजदूर सम्पर्क विहीन रहेको ट्रक यातायात व्यवसायी महासंघको तथ्याङ्क 515 ट्रक तथा कन्टेनर हराए।
4: संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै कानून कृषि तथा वन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नोत्तरको कार्यसूची।
3: राष्ट्रसंघको महासभामा सहभागी हुने इरानी नेतालाई अमेरिकाले दियो भिसा। इरान आक्रमणमा युद्ध अपराध भएको राष्ट्रसंघीय विशेषज्ञको आरोप।
4: र कारबाओ कपमा नर्विच सिटी विरूद्ध म्यान्चेस्टर सिटीको फराकिलो जित।
5: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781 4780 724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
3: समाचार अब विस्तारमा। भोटेकोशी नदीबाट प्रभावित भोटेकोशी बाढ़ीबाट प्रभावित भई नुवाकोटमा विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएकाहरू क्रमशः अस्थायी बसोबासतर्फ केन्द्रित भएका छन्। गत भदौ 10 गते आएको विनाशकारी बाढ़ीका कारण जिल्लाका 4 स्थानीय तहका वासिन्दा विस्थापित भएपछि उनीहरूलाई सुरक्षित रूपमा राख्न विभिन्न स्थानमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको थियो। होल्डिङ सेन्टरको बसाई छुट्याउँदै प्रभावितलाई अस्थायी रूपमा कोठा लिएर बस्न प्रोत्साहित गर्ने सरकारको अभियानसँगै उनीहरू अस्थायी बसोबासमा जान थालेका हुन्। जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार गत भदौ 12 गते जिल्लाका 12 स्थानमा होल्डिङ सेन्टर निर्माण गरिएकामा 8 स्थानमा 1290 जना प्रभावितलाई राखिएको थियो। भदौ 22 गतेसम्म आइपुग्दा सेन्टरको संख्या 28 र त्यहाँ बस्ने प्रभावितको संख्या 2637 पुगेको थियो। पछिल्लो समय भने होल्डिङ सेन्टरमा बस्ने प्रभावितको संख्या क्रमशः घट्दै गएको छ। हिजोसम्म आइपुग्दा जिल्लामा होल्डिङ सेन्टरको संख्या घटेर 16 झरेको छ। त्यहाँ बसोबास गर्नेको संख्या 832 जनामा झरेको प्रमुख जिल्लाधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिनुभयो। होल्डिङ सेन्टरमा लामो समय बस्दा प्रभावितलाई थप असहज हुने भन्दै बितुर नगरपालिकाले प्रभावितलाई कोठा लिएर बस्न आग्रह गर्दै कोठा भाडा बापत मासिक 10,000 र बन्दोबस्तीका सामान दिएको छ। संघीय सरकारले पनि प्रति परिवार मासिक न्यूनतम 15,000 रूपियाँ दिने घोषणा गरेको छ। भोटेकोशी बाढ़ीमा परेका 1410 जनाको शव फेला परेको छ। 5,145 जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
4: नेपाल ट्रक यातायात व्यवसायी महासंघले भोटेकोशी बाढ़ीमा 677 जना मजदूर सम्पर्कविहीन भएको जनाएको छ। महासंघले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा हिजो बसेको बैठकमा उक्त जानकारी दिँदै 515 वटा ट्रक तथा कन्टेनर हराएको बताएको छ। पूर्वाधार विकास मन्त्रालयले यातायात व्यवस्था विभागका महानिर्देशक पोखरेलको संयोजकत्वमा बाढ़ीबाट भएको मानवीय तथा भौतिक क्षतिको मूल्यांकन क्षतिपूर्तिको आधारका विषयमा रायसहितको प्रतिवेदन तयार पार्न समिति गठन गरेको छ। समितिलाई 15 दिनभित्र राय सुझाव सहितको प्रतिवेदन पेश गर्न जिम्मेवारी दिएको छ। महासंघले बाढ़ीबाट भएको मानवीय तथा भौतिक क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै सम्पर्कविहीन मजदूर र हराएका ट्रक तथा कन्टेनरको संख्या अझै बढ़न सक्ने बताएको छ। समितिमा पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधि, पूर्वाधार विकास मन्त्रीको सचिवालयका प्रतिनिधि लगायतका व्यवसायका प्रतिनिधि, यातायात मजदूर संघ संगठनका प्रतिनिधि सहित नेपाल ट्रक यातायात व्यवसाय महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानिया र महासंघका महासचिव बद्री प्रसाद चौलागाई लगायत सदस्य छन्।
3: मुगली नारायणगढ़ सड़क खण्डको 15 किलो नजिकै माथिबाट लेदो सहितको पहिरो खसेपछि सवारी आवागमन एकतर्फी बनेको छ। बिहान सड़कमा लेदो खसेपछि दुवैतर्फका सवारी साधन रोकिएको सड़क डिभिजन भरतपुरले जनाएको छ। अहिले लेदो पछ्याउने काम भइरहेको छ। बिहान 7:30 बजे दिइएको सूचना अनुसार करिब 1.5 घण्टाभित्र सड़क दुईतर्फी नै संचालनमा ल्याउने गरी प्रयास जारी छ। गन्तव्यतर्फ लागेका सवारी साधन सड़कमै रोकिएकाले यात्रा गर्दा सावधानी अपनाउन र धैर्य गर्न प्रहरीले आग्रह गरेको छ।
4: सुनसरीको इटहरी उपमहानगरपालिका 4 आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, एकजना घाइते भएका छन्। सड़कमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किँदा चालक धनकुटाको धनकुटा नगरपालिका 2 भीरगाउँका 29 वर्षीय अनिल राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताउनुभयो। उहाँका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका 26 वर्षीय सन्दीप राई घाइते भएका छन्। उनको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
3: संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने बैठकमा 3 मन्त्रीसँग मौखिक प्रश्नोत्तरको कार्यसूची छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र कृषि वन तथा वातावरण पर्यावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। यस्तै राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यवहार जानकारी गराउने कार्यसूची रहेको पनि छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट न्याय परिषद र न्याय सेवा आयोगको आर्थिक वर्ष 2080-81 र आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश हुनेछ। यस्तै राष्ट्रिय सभा सदस्य मदन कुमारी शाह गरिमाले सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ।
4: २०४६मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको 29 स्मृति दिवस आज नेपाली कंग्रेसका प्रहात्री एवं शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रम गरी मनाउँदैछन्। विक्रम सम्बत 1972 कार्तिक 24 गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको 2054 साल असोज 2 गते निधन भएको थियो। 2003 सालमा राष्ट्रिय कंग्रेसको नेतृत्व गर्नुभएका उहाँले राणा हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनुभयो। विक्रम सम्बत 2007 सालको क्रान्ति अघि वीरगंज मोर्चाको सशस्त्र संघर्षमा सक्रिय उहाँ भद्रगोल जेल तोडेर भाग्न सफल भएपछि भारत पुगी बीपी कोइरालासँग राजनैतिक सम्बन्ध विकास गर्नुभएको थियो। 2015 सालमा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री हुनुभएका उहाँले 2017 सालमा प्रजातन्त्र अपहरण भएपछि 8 वर्ष सिंहदरबार र सुन्दरी जल बन्दीगृहमा कारावास जीवन बिताउनुभयो। विक्रम सम्बत 2025मा बीपीसँगै सुन्दरी जल बन्दीगृहबाट रिहा भएपछि प्रवासमा राजनैतिक संगठन विस्तार गर्नुभएका उहाँ विक्रम सम्बत 2023मा बीपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर पञ्चायती व्यवस्था विरूद्ध सक्रिय हुनुभएको थियो। उहाँकै नेतृत्वमा पहिलो जनआन्दोलनले सार्थकता पायो। नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गर्नुभएका सिंह आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गर्नुभएको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गर्नुभएको थियो।
3: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
6: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
7: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवन भरको।
9: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। भक्तपुरको मध्यपुर थिमी नगरपालिका 4 बालकुमारीका 39 वर्षीय वीरेन्द्र भक्त गजु श्रेष्ठले यस वर्ष पनि जिब्रो छेड्नुहुने भएको छ। 5 पटक जिब्रो छेडेर लोपोन्मुख अवस्थामा पुगिसकेको जात्रा एवं परम्परालाई जीवन्त राख्न उहाँ तयार हुनुभएको हो। यही असोज 10 गते शनिबार ए यहाँ पुनिका दिन जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने उहाँले बताउनुभयो। विगतमा जात्रा नियमित हुन सकेको थिएन। विक्रम सम्बत 2075मा बालक राम श्रेष्ठले 1 पटक जिब्रो छेडाएको र कोरोना महामारीका कारणले रोकिएकामा 2079 सालमा वीरेन्द्र भक्तले पुनः जात्रालाई निरन्तरता दिनुभएको थियो। मध्यपुर थिमीका कृष्ण नानीचा श्रेष्ठले 2052-57 र 2063मा जिब्रो छेडाउनु भएको थियो। मध्यपुर थिमीको दिगु भैरव मन्दिरको डबलीमा हजारौं व्यक्तिका अगाडि जिब्रो छेडेर जात्रा शुरू हुन्छ। जिब्रो छेड्ने व्यक्तिको इच्छा अनुसार पशुपतिनाथको मन्दिरसम्म पुग्ने प्रचलन छ। किम्बदन्ती अनुसार प्राचीनकालमा थिमीमा भूतप्रेत र पिशाचले आतंकमा चारा जथाभावी मानिस मार्ने गरेपछि त्यसलाई नियन्त्रण गर्न एकजनालाई जिब्रो छेडी नगर परिक्रमा गराइएको थियो। त्यसपछि भूतप्रेत पिशाच भागेर शान्ति स्थापना भएको भनाइ छ। जात्रा मनाएपछि नगरमा रोग अनिकाल प्राकृतिक विपत्तिबाट जोगिने विश्वास रहँदै आएको छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानका राष्ट्रपति मसूद पेजेस्कियान र विदेश मन्त्री अब्बास राग्चीलाई आगामी साता न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन भिसा दिएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार इरानी प्रतिनिधिमण्डलमाथि यात्रा तथा केही विलासी सामान खरिद सम्बन्धी प्रतिबन्ध भने लागू हुनेछ। गत वर्षको तुलनामा यसपटक इरानी प्रतिनिधिमण्डल पनि सानो हुने जनाइएको छ। अमेरिका र इरान बीचको युद्ध सातौं महिनामा प्रवेश गरिरहेका बेला यो निर्णय भएको हो। फेब्रुअरीमा शुरू भएको युद्धका कारण विश्व बजारमा तेल तथा ग्यासको मूल्य बढ़ेको छ र द्वन्द छिमेकी मुलुकसम्म फैलिएको छ। यसैबीच संयुक्त राष्ट्रसंघका मानवाधिकार विशेषज्ञहरूले इरानमा भएका दुई अमेरिकी हवाई आक्रमणमा युद्ध अपराध भएको निष्कर्ष निकालेका छन्। मिनाबको प्राथमिक विद्यालय र लामेरतको खेलकुद परिसरमा भएका मिसाइल आक्रमणमा कम्तीमा 177 जना सर्वसाधारण मारिएको र नागरिक संरचनामा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ। अमेरिकाले भने प्रतिवेदनका निष्कर्षलाई विश्वसनीय नभएको जनाएको छ। विशेषज्ञहरूले जनवरीमा सरकार विरोधी प्रदर्शन दबाउने क्रममा इरानी सुरक्षा बलबाट पनि मानवता विरूद्ध अपराध भएको बताएका छन्। इरानले भने यसबारे अहिलेसम्म प्रतिक्रिया जनाएको छैन।
4: अब खेल समाचार। कारबाओ कप फुटबलमा साबिक विजेता म्यान्चेस्टर सिटीले नर्विच सिटीलाई 5-0 गोलले पराजित गरेको छ। तेस्रो चरणको खेलमा फराकिलो जित निकाल्दै म्यान्चेस्टर सिटीले चौथो चरणमा स्थान बनाएको हो। इतिहाद रंगशालामा गैराती भएको एकतर्फी खेलमा म्यान्चेस्टर सिटीका लागि 17 वर्षीय फ्लोएड साम्बाले 2 गोल गरे। आफ्नो पहिलो खेलमै साम्बाले उत्कृष्ट प्रदर्शन गर्दै टोलीको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए। उनले 29 मिनटमा हेड मार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। त्यसको 3 मिनटपछि रयान सेर्कीले गोल गर्दै घरेलु टोलीको अग्रता 2-0 बनाए। दोस्रो हाफको केही मिनटमै सिटीले तेस्रो गोल गर्यो। 48 मिनटमा पहिलो खेल खेलिरहेका एलानले गोल गर्दै टोलीको अग्रता 3-0 पुर्याए। 54 मिनटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरे। उनले करिब 20 यार्ड टाढाबाट उत्कृष्ट प्रहार गर्दै बललाई गोलको कुनामा पुर्याएका थिए। खेलको अन्तिम मिनटमा रायन म्याक आइडूले गोल गरेपछि सिटीले 5-0 शानदार जीत सुनिश्चित गर्यो। अब सिटीले चौथो चरणमा ब्राइटनसँग घरेलु मैदानमा खेल्नेछ।
3: अब मौसममा आज देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ, जसको प्रभावले देशभर साधारणतया मौसम बदलिरहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी प्रदेशका एक दुई स्थानमा बिहान हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। दिउँसो कोशी बागमती र गण्डकी लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। यी प्रदेशहरूमा पहाड़ी भूभागका केही र तराईका केही स्थानमा पनि चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति भने कतै भारी वर्षाको सम्भावना छैन। देशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: भोटेकोशी बाढ़ीका विस्थापितले होल्डिङ सेन्टर छाड्दै सरकारले अस्थायी बसोबासमा प्रोत्साहन गरेपछि 12 होल्डिङ सेन्टर बन्द।
3: बाढ़ीमा परि 677 मजदूर सम्पर्कविहीन रहेको ट्रक यातायात व्यवसाय महासंघको तथ्याङ्क 515 ट्रक तथा कन्टेनर हराए।
4: संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै कानून कृषि तथा शिक्षा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नोत्तरको कार्यसूची।
3: राष्ट्रसंघको महासभामा सहभागी हुने इरानी नेतालाई अमेरिकाले दियो भिसा। इरान आक्रमणमा युद्ध अपराध भएको राष्ट्रसंघीय विशेषज्ञको आरोप।
4: र कारबाओ कपमा नर्विच सिटी विरूद्ध म्यान्चेस्टर सिटीको फराकिलो जीत।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छ। नमस्कार।
9: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्।
10: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
11: के गरिराखेको छौ भने तिमी
12: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन। ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
11: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास कटेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त।
12: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
11: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
13: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
14: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98171656।
15: खैरिनी चार महिला विकास बहुउद्देश्य सहकारी संस्थाको अत्यन्त जरुरी सूचना।
16: यस सहकारीको 24 औं वार्षिक साधारण सभा यही असोज 9 गते हुने सम्पूर्ण सियरधनी महानुभावहरूमा जानकारी गराइन्छ। कृषि उपज संकलन केन्द्र बेलचौतरामा सम्पन्न हुने साधारण सभामा विभिन्न विषयमा छलफल गरेर निर्णय गरिने भएको हुँदा सरोकारवाला महानुभावहरूलाई उपस्थित भइदिनु हुन अनुरोध सहित यो सूचना प्रसारण गरिएको छ।
15: साधारण सभा शुरू हुने समय बिहान 10 बजेदेखि अनुरोधक सचिव विनुता अधिकारी श्रेष्ठ एवं श्री खैरिनीचार महिला विकास बहुउद्देश्य सहकारी संस्था लिमिटेड खैरिनीचार।
17: आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
18: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
17: दीक्षा ब्युटी पार्लर रे?
18: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
17: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
18: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासन पनि गरिन्छ।
17: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
18: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
17: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
18: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
17: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
18: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तल हो। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090334335।
19: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
20: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
19: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
20: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
21: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
22: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
21: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोस चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
22: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
23: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
18: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन।
0: शुक्लगण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा।
23: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950। के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
0: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
23: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
0: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
23: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
0: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
23: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
0: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
23: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
0: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्याश डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 60 महिनाको इएमआईमा साथै फ्री एसेसरिजहरू पनि उपलब्ध छ।
1: साटासाट अपग्रेड गर्ने दिन यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म
2: स्थान शुक्ला गण्डकी 4 दोले गौडा कुमारी बैंक सँगै बजाज शोरूम पारे।
1: थप जानकारीको लागि शुभेच्छा अटो बजाज शोरूम
2: मोबाइल नम्बर
1: 9856062842
2: र 9134664022।

0: पहिलो शनिबार
1: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: उपचार हुने रोगहरू
1: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
2: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
1: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
2: दिशा पिसाब एवं पेटको समस्या
1: तौल गडबड हुने वा थाइराइडको समस्या
2: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
1: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा तनहु
1: फोन नम्बर 0564142333 र 9868187।

0: एडमिशन ओपन एट सिम्स केयर गिवर दुलेगौड़ा।
1: सिटीभिटी को पाठ्यक्रम में आधारित 390 घंटा को केयर गिवर तालिम संबंधी भर्ना खुलियो।
0: हाम्रा विशेषताहरू
1: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने,
0: व्यवहारिक र प्रयोगात्मक सिकाई,
1: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
0: सेवामूलक गुणस्तरीय र प्रभावकारी तालिम,
1: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
0: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
1: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
0: स्थान धुलेगौड़ा एनआईसी एसिया बैंक भएको घर।
1: सम्पर्क 9556443043, 9841443628 र 9556773।
0: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
1: बडा दशैं विशेष दुलेगौड़ा सांस्कृतिक महोत्सव 2083,
2: मिति यही असोज 8 गते देखि 18 गते सम्म।
1: तनहुँ जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार।
2: स्थान शुक्ला गण्डकी साथ दुलेगौड़ा कस्तरी खेल मैदान।
1: महोत्सवका मुख्य आकर्षणहरू,
2: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति,
1: बालुद्यान एवं रमाइलो मेला,
2: दशैं तिहार सस्तो बजार,
1: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
2: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
1: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
2: साथमा लाइव कन्सर्ट।
1: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौड़ा तनहुँ।
3: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतार हिँड्दै?
4: कता हिँड्नु नि, मिल्को जाली र पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
3: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
4: त्यसो भए कहाँ जाने त कान्छा?
3: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
4: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
5: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा।
2: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9556011445 र 9556020445।
6: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो?
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 9816634372।
9: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
10: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
11: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड गाली, शुक्ला गण्डकी दुई गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900।
12: हेलो बा,
13: कति बन्यो घर? अनि ढलान भयो त?
14: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
13: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
14: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
15: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
16: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
15: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9891950630 र 9746680681।
17: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
18: यी बुढा कुरै नबुझिको नै त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
17: नरिसौ न त, बरु हिँड, कहाँबाट ल्याउने हो?
18: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे। हो, त्यही जाने हो।
10: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
11: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9850688507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846688817।
19: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
18: साँच्ची कि मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
19: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
18: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
10: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि। प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9891435622।
20: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613
12: 195 र 98465 3368।
21: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प स्टोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
22: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा तनहु।
23: दाइ, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
24: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
23: अनि बन्छ त दाइ?
24: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
25: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि,
26: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
27: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
26: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98560-6209।
28: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाल सम्झेल त हो नि, मान सम्मान इज्जत बनेको।
29: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
28: च्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बनकिया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
30: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेट पनि गरिन्छ।
31: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेट गर्दा उचित मूल्य पाइनेछ।
30: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171-0069, राजु विश्वकर्मा 98087-69142।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्यास डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 60 महिनाको इएमआईमा साथै फ्री एसेसरिजहरू पनि उपलब्ध छ।
1: साटा साट अपग्रेड गर्ने दिन
2: यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म
3: स्थान शुक्ला गण्डकी 4 दोले गौडा कुमारी बैंक सँगै बजाज शोरूम पारे।
2: थप जानकारीको लागि शुभेच्छा अटो बजाज शोरूम
3: मोबाइल नम्बर
2: 9856062842
3: र 9114364022।
4: सुन न श्रेया, यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै।
5: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
4: कहाँ?
5: गण्डकी मेडिकल हल।
6: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
5: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन अनुहारको डन्डी फोर कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
6: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
4: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0965903969, मोबाइल 9840826926।
7: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
8: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
7: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
8: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
7: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
6: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856023420, 9801454674 र 9864023420।
9: श्री नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना।
10: यस सहकारी संस्थाको 16 वार्षिक साधारण सभा यही असोज 10 गते शनिबार हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई बिहान 10 बजे सहित कृष्ण वाचनालय शुक्ला गण्डकी 8 पाटनमा उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
9: अनुरोधक सचिव जगदीश काफले एवं श्री नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 8 पाटन तनहुँ।
11: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
12: साँच्ची के मोनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोनी लाउने खालको छ।
11: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
12: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
11: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
9: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 3 गते पहिलो शनिबार
6: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
13: हार्जोनी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल, वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
14: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
13: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
15: यस दुलेगौडा पोली क्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
13: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
16: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोली क्लिनिक प्राली, फोन 065414129 र 98560131053।
17: ए सबिना, यस्तो हतारमा कता हो?
12: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
17: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
18: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460878528 र 98028-16142।
19: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
20: चरक मेमोरियल

0: उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
0: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 0161-5294-95, 5524-94, 5827-778।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
4: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
5: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैं राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
4: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
6: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9894166599 छ।
7: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
8: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
7: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
8: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
9: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
10: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
9: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
7: होइन हो श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
11: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
7: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
5: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860-73-73-10 र 9821-53-507।
12: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
4: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
12: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
13: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर भुज बहादुर सुनार।
8: मोबाइल 9908535537 र 9806615899।
14: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
15: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
14: ओके, लेट्स डन।

0: हजुर, सिक्किम अफसेट प्रेस, सुक्ला गण्डकी 4 दुलेगौड़ा, गणपति लघुवित्त रहेको भवनमा।
1: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाणपत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रण कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9855283 र 9847000787।
2: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
3: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9556783302 र 9460783302।
4: एडमिशन ओपन एट सिम्स केयरगिवर दुलेगौडा।
5: सिटिभिटीको पाठ्यक्रममा आधारित 390 घण्टाको केयरगिवर तालिम सम्बन्धी भर्ना खुल्यो।
4: हाम्रा विशेषताहरू,
5: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने,
4: व्यावहारिक र प्रयोगत्मक सिकाइ,
5: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
4: सेवामूलक गुणस्तरीय र प्रभावकारी तालिम,
5: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
4: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
5: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
4: स्थान दुलेगौडा एनआईसी एसिया बैंक भएको घर।
5: सम्पर्क 9855443043, 9001443628 र 9560177773।
4: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
6: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
7: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
6: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
8: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
6: ए हो र, हस् दाई म आजै जान्छु।
5: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
0: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, प्रफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
9: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
10: यदि किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
9: हो र, कहाँ छ र त्यस्तो?
10: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
5: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
9: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
5: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
4: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062628 र 9601479716।
5: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
9: खैरिनी 4 महिला विकास बहुउद्देश्य सहकारी संस्थाको अत्यन्त जरुरी सूचना।
5: यस सहकारीको 24 औं वार्षिक साधारण सभा यही असोज 9 गते हुने सम्पूर्ण शेरधनी महानुभावहरूमा जानकारी गराइन्छ। कृषि उपज संकलन केन्द्र बेलचौतरामा सम्पन्न हुने साधारण सभामा विभिन्न विषयमा छलफल गरेर निर्णय गरिने भएको हुँदा सरोकारवाला महानुभावहरूलाई उपस्थित भइदिनु हुन अनुरोध सहित यो सूचना प्रसारण गरिएको छ।
4: साधारण सभा शुरू हुने समय बिहान 10 बजेदेखि अनुरोधक सचिव विनुत अधिकारी श्रेष्ठ एवं श्री खैरिनीचार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरिनीचार।
11: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
5: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
11: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
12: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
11: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
12: तिनास नाकको एलर्जी नाकमा मासु पलाएको
11: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
12: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
11: नसा तथा बात सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
12: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
11: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
5: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
0: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9852359122 9508 र 9460769246।
13: तपाईँ घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
14: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
13: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
15: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछे पानी तनहु प्रोपाइटर रमेश भुजेल फोन 9856032475 र 9811324375।
16: स्टुडियो
17: अहिले बिहानको 10 बज्यो
13: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
18: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
0: ढोरबाराही हाइलाइट्सको साथमा
5: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।

0: नमस्कार, रेडियो ध्रुवाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ध्रुवाराही हेडलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhurwarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ध्रुवाराही हेडलाइट्समा अब समाचारहरू सुन्नुहोस्। संघीय संसद राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने कार्यसूची रहेको छ। त्यस्तै गरी बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र कृषि वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले न्याय परिषद तथा न्याय सेवा आयोगको आर्थिक वर्ष 2080/81 र आर्थिक वर्ष 2081/82 वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ। त्यस्तै राष्ट्रिय सभा सदस्य मदन कुमारी शाहले सहयोग प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। भोटेकोशी बाढ़ी पछाडि नुवाकोटको होल्डिङ सेन्टरमा बस्दै आएका विस्थापितहरू अस्थायी बसोबासतर्फ सर्न थालेका छन्। भदौको 10 गतेको बाढ़ीबाट नुवाकोटका 4 वटा पाड़िका बासिन्दा विस्थापित भएपछि विभिन्न स्थानमा होल्डिङ सेन्टर सञ्चालन गरिएको थियो। जिल्ला प्रशासन कार्यालयका अनुसार भदौको 22 गते 28 वटा होल्डिङ सेन्टरमा 2,637 जना बसेकोमा अहिले सेन्टरको संख्या 16 र प्रभावितको संख्या 832 जनामा झरेको छ। सरकारले होल्डिङ सेन्टरको बसाई छुट्याउन प्रभावितलाई कोठा भाड़ामा लिएर बस्न प्रोत्साहन गरेको छ। विदुर नगरपालिकाले प्रभावितहरूलाई मासिक 10,000 रूपियाँ कोठा भाड़ा तथा खाद्यान्न, भाँडाकुँडा र सरसफाईका सामान उपलब्ध गराउने निर्णय गरेको छ। कोठामा बस्न नसक्ने परिवारका लागि भने अस्थायी आवास निर्माण गर्ने तयारी भइरहेको छ। 2046 सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको 29 औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। नेपाली कंग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरूले विविध कार्यक्रम आयोजना गरेका छन्। 1972 साल कार्तिकको 24 गते काठमाण्डुको क्षेत्रपाटीमा जन्मनुभएका सिंह गणेश राणा शासन विरूद्धको आन्दोलनदेखि 2007 सालको क्रान्ति र पञ्चायत विरूद्ध आन्दोलनमा सक्रिय रहनुभएको थियो। 2015 सालको निर्वाचन पछाडि बनेको सरकारमा वरिष्ठ मन्त्री बन्नुभएका उहाँले 2017 साल पछाडि 8 वर्ष कारावास जीवन बिताउनु भएको थियो। 2033 सालमा बीपी कोइरालासँगै राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्कनुभएका सिंह 2046 सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर बन्नुभएको हो। आन्दोलन सफल भए पछाडि प्रधानमन्त्री बन्ने राजा वीरेन्द्रको प्रस्ताव स्वीकार गर्दै उहाँले कृष्ण प्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्नुभएको थियो। सिंहको 2054 साल असोजको 2 गते निधन भएको हो। यसैबीच नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले लौह पुरूष गणेशमान सिंहको 29 औं स्मृति दिवसका अवसरमा श्रद्धासुमन व्यक्त गर्दै उहाँको त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई पार्टीको संगठन र व्यवहारमा पुनर्स्थापित गर्नुपर्ने बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत एउटा सन्देश जारी गर्दै थापाले कांग्रेस अहिले 15 औं महाधिवेशनको यात्रामा रहेको उल्लेख गर्दै महाधिवेशनलाई केवल नेतृत्व चयन गर्ने अवसरका रूपमा मात्र नलिन आग्रह गर्नुभयो। थापाले गणेशमान सिंह जस्ता अग्रज नेताहरूले देखाएको त्याग, साहस र लोकतान्त्रिक आदर्शलाई आत्मसात गर्ने अवसरका रूपमा महाधिवेशनलाई अगाडि बढ़ाउनु पर्ने बताउनु भएको छ। नेपाल ट्रक यातायात व्यवसाय महासंघले भोटेकोशी बाढ़ीमा 677 जना मजदूर सम्पर्कविहीन भएको जनाएको छ। महासंघले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बिहिबार भएको बैठकमा उक्त जानकारी दिँदै 515 वटा ट्रक र कन्टेनर अटाएको बताएको हो। पूर्वाधार विकास मन्त्रालयले यातायात व्यवस्था विभागका महानिर्देशक पोखरेलको संयोजकत्वमा बाढ़ीबाट भएको मानवीय तथा भौतिक क्षतिको मूल्यांकन, क्षतिप्रतिको आधारका विषयमा राय सहितको प्रतिवेदन तयार गर्न समिति गठन गरेको छ। समितिलाई 15 दिनभित्र राय र सुझाव सहितको प्रतिवेदन पेश गर्न जिम्मेवारी दिएको छ। महासंघले बाढ़ीबाट भएको मानवीय तथा भौतिक क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै सम्पर्कविहीन मजदूर र हराएका ट्रक तथा कन्टेनरको संख्या अझै बढ़न सक्ने जनाएको छ। भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री सोनी वागे र भारतीय समकक्षी निर्मला सीतारमण बीचमा भेटवार्ता भएको छ। हिजो बेलुका नयाँ दिल्लीमा रहेको भारतीय वित्त मन्त्रालयमा उहाँहरू बीचमा भेटवार्ता भएको हो। त्यसक्रममा उहाँहरू बीचमा भुटेकोशी बाढ़ी पछाडिको पुननिर्माण, व्यापार, लगानी, ऊर्जा र कनेक्टिभिटी लगायतका विषयमा छलफल भएको दिल्लीमा रहेको नेपाली दूतावासले जनाएको छ। भारत सरकारको नियन्त्रणमा अर्थमन्त्री वागे तीन दिने भ्रमणका लागि हिजो नयाँ दिल्ली जानुभएको हो। भ्रमणका क्रममा अर्थमन्त्री वागेले विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। आज बिहान पूर्व विदेश सचिव श्याम रमणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक सम्वादमा वागले प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ भने त्यस पछाडि विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। भुटेकोशी बाढ़ी पछाडि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा फर्कन थालेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संचालन गरेको नेपाल कलिंग अभियानले सकारात्मक सन्देश प्रवाह गरेको हो। नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्मा र वरिष्ठ अधिकृत प्रेम प्रसाद भट्टराईले बंगलादेशबाट आएका 185 जनाको कर्पोरेट टोलीलाई बिहिबार हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा र ढाका टोपीसहित स्वागत गरिएको छ। गत भदौको 10 गते भुटेकोशी बाढ़ी पछाडि स्वस्थ भएको नेपालको पर्यटनलाई सुरक्षित भएको सन्देश दिन पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटनसँग सम्बद्ध संघ संस्था लागि परेका छन्। प्रधानमन्त्री कार्यालय मार्फतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखी पठाए अनुसार 5 वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको छ। जिम्मा लिएको काम समयमा नै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन 2063 दफा 63 उपदफा 1 बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख गरिएको छ। 2 वर्षका लागि कालो सूचीमा राखिएको ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कार्यवाहीमा भाग लिन नपाउने जनाइएको छ। नेपाल र साउदी अरब बीचमा द्विपक्षीय हवाई सेवा सम्झौतामा अन्तिम हस्ताक्षर भएको छ। 15 भदौमा भएको यस सम्झौतासँगै साउदी अरबका वायु सेवा कम्पनीलाई पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने बाटो खुल्ला भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा प्रवक्ता जयनारायण आचार्यका अनुसार यो सम्झौताले नवनिर्मित दुवै विमानस्थलमा साउदीको जहाज सञ्चालनका लागि कानूनी र संस्थागत बाटो सहज बनाएको छ। नेपालसँग पर्याप्त जहाज नभएकाले यो सम्झौता महत्वपूर्ण मानिएको छ। हामीसँग पर्याप्त जहाज छैनन् तर उनीहरूसँग छन्। सहसचिव आचार्यले भन्नुभयो, यी विमानस्थलमा साउदीका जहाजहरूले उडान गर्न चाहे यस सम्झौताले अब सहजीकरण गरेको छ। नेपाल साउदी बीचमा पहिलो पटक सन् 1979 प्रारम्भिक हवाई सम्झौता भएको थियो। यो सम्झौता अनुसार दुई देशका वायु सेवाले सातामा 5,600 सीट र वर्षमा 2,91,200 सीट क्षमतामा उडान भर्न पाउने व्यवस्था रहेको छ। तनहुँमा विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइने भएको छ। संविधान दिवस जिल्ला समारोह समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शान्ति रमण वाग्लेको अध्यक्षतामा हिजो बसेको बैठकले असोजको 2 आज र भोलि 3 गते दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ। जिल्ला समन्वय अधिकारी शिवप्रसाद रिजालका अनुसार असोजको 2 गते अर्थात आज र भोलि 3 गते सबै सरकारी निकाय, प्रतिष्ठान, संघ संस्थामा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखेर सजाउने निर्णय भएको छ। असोजको 2 र 3 गते सबै सरकारी निकाय, प्रतिष्ठान र संघ संस्था राजनीतिक दलको कार्यालयमा दीपावली गर्ने, असोजको 2 गते सबै सरकारी कार्यालयमा सरसफाई गर्ने, असोजको 3 गते अनसन चौतारीमा झण्डोत्तोलन गर्ने, सोही दिन प्रभात फेरी शुभकामना आदान प्रदान कार्यक्रम गर्ने निर्णय भएको छ। सोही साँझ अनसन चौतारीमा दीप प्रज्वलनको कार्यक्रम समेत तय गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो 2 महिनाको अवधिमा 1 किलो 643 ग्राम सुनसहित 45 जना पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार 2083 साउनको 1 गतेदेखि भदौको 31 गतेसम्म विमानस्थल हुँदै बाह्य मुलुकबाट नेपाल आउने नेपाली यात्रुलाई प्रयोग गरेर अवैध रूपमा सुन ओसार पुसार तथा तस्करी गर्ने गतिविधिमाथि निगरानी तथा सुरक्षित जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्। प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट 1 किलो 643 ग्राम सुन बरामद भएको छ। बरामद सुनको अन्दाजी मूल्य 4,25,73,186 रूपियाँ रहेको छ। प्रारम्भिक अनुसन्धानको क्रममा बाह्य मुलुकबाट नेपाल फर्किएका केही नेपाली यात्रुलाई ज्यालाको प्रलोभनमा पारेर तस्करहरूले सुन नेपाल भित्राउने प्रयास गरेको देखिएको कार्यालयले जनाएको छ। मुगलिन नारायणगढ़ सड़क खण्डको 15 किलो नजिकै माथिबाट लेदो खसे पछाडि सवारी साधन एकतर्फी सञ्चालन भएको छ। शुक्रबार आज बिहान सड़कमा लेदो खसे पछाडि दुईतर्फका सवारी साधन रोकिएको सड़क डिभिजन भरतपुरले जनाएको छ। अहिले लेदो पछाउने काम भइरहेको र करिब 1.5 घण्टा भित्रमा सड़क दुईतर्फी नै सञ्चालनमा ल्याउने अनुमान गरिएको जनाइएको छ। गन्तव्यतर्फ लागेका सवारी साधन सड़कमै रोकिएकाले यात्रा गर्दा सावधानी अपनाउन र धैर्य गर्न प्रहरीले आग्रह गरेको छ। भोटेकोशी बारीमा बेपत्ता भएको 3 साता बितिसक्दा पनि कुनै खबर नआएपछि पोखरा महानगरपालिका 5 वर्षीयकी 22 वर्षकी सृष्टि बास्तोलाको हिजो बिहिबार अन्तिम संस्कार गरिएको छ। काठमाडौँ विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत सृष्टि भदौको 9 गते अन्य 2 साथीसँग नुवाकोट स्थित अप्पर त्रिशुली 3B जलविद्युत आयोजनामा इन्टर्नशिपका लागि पुग्नु भएको थियो। त्यसको भोलिपल्ट आएको विनाशकारी बाढ़ी पछाडि उहाँको अवस्था अज्ञात रहेको छ। छोरीको खोजीमा बुवा माधव बास्तोला 2 पटकसम्म रसुवाको नुवाकोट रसुवा र नुवाकोट पुग्नु भएको छ। बाढ़ीले पुर्याएको क्षति देखेपछि छोरी सकुशल फर्कने सम्भावना न्यून देखिए पनि परिवारले आशा भने मारेको थिएन। घटना भएको 22 दिनसम्म पनि सृष्टिको कुनै खबर र सूचना प्राप्त नभएपछि परिवारले अन्तिम संस्कार गर्ने निर्णय गरेको हो। पोखराको तुलसी घाटमा सृष्टिको कुशको शवको प्रतिमा बनाएर अन्त्येष्टि गरिएको छिमेकी वसन्तराज गौतमले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानका राष्ट्रपति मसूद पेजेस्कियन र विदेश मन्त्री अब्बास अराघचीलाई संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भिजा दिने भएको छ। अमेरिका र इरान बीचमै युद्ध शुरू भएको 7 महिना प्रवेश गर्न लागेका बेला अमेरिकाले इरानी अधिकारीलाई महासभामा सहभागी हुन अनुमति दिएको बीबीसीले जनाएको छ। तर इरानी प्रतिनिधि मण्डलमाथि अमेरिकामा आवत जावतसँग सम्बन्धित प्रतिबन्ध भने कायम रहनेछ। उनीहरूलाई विलासी तथा अन्य अमेरिकी सामान खरिद गर्न पनि रोक लगाइने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। गएको वर्ष पनि इरानी कूटनीतिज्ञमाथि अमेरिकामा विभिन्न खरिद प्रतिबन्ध लगाइएको थियो। अमेरिका र इरान बीचको युद्धका कारणले विश्वव्यापी ऊर्जा बजारमा समेत असर परेको छ भने द्वन्द छिमेकी देशमा समेत फैलिएको छ। युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि घरेलु तथा अन्तर्राष्ट्रिय दबाव बढ़िरहेको छ। राष्ट्रसंघको 81 औं महासभाको उच्चस्तरीय छलफल आउँदो मंगलबारदेखि शुरू हुँदैछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, बेलायतका प्रधानमन्त्री एन्डी बर्नहम र फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रो लगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। आउँदो बुधबार युक्रेन, सिरिया र इरानका नेताहरूले सम्बोधन गर्ने अपेक्षा गरिएको छ। अब अन्तिममा खेल समाचार। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि श्रीलंकाका चर्चित ब्याटर अलराउण्डर चरित असलंका विराटनगर किंग्सबाट खेल्नुहुने भएको छ। प्रतिभाशाली मानिने खेलाड़ी असलंका सन् 2021 त्यहाँको राष्ट्रिय टोलीमा रहनु भएको छ। असलंका सन् 2021 इंग्ल्याण्ड विरूद्ध एक दिवसीय तथा भारत विरूद्ध T20 अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्नुभएको हो। सन् 2022 अस्ट्रेलिया विरूद्ध आफ्नो पहिलो एक दिवसीय शतक प्रहार गरेपछि असलंका श्रीलंकाको मध्यक्रममा भरपर्दो तथा आक्रमक ब्याटरको रूपमा स्थापित हुनुभएको थियो। बोलिङतर्फ पनि योगदान दिन सक्ने उपयोगी अलराउण्डरका रूपमा उहाँ परिचित रहनु भएको छ। T20 अन्तर्राष्ट्रियमा असलंकाले अहिलेसम्म 77 खेलमा 1,466 रन बनाउनु भएको छ भने 7 विकेट पनि लिनु भएको छ। समग्र T20 क्रिकेटमा उहाँले 185 खेलबाट 3,715 रन र 37 विकेट आफ्नो नाममा गर्नुभएको छ। विराटनगर किङ्सले असलंकाको आगमनले एनपीएलको तेस्रो संस्करणका लागि टोली थप बलियो हुने विश्वास व्यक्त गरेको छ। असलंकाले क्यारिबियन प्रिमियर लीग सीपीएल, लंका प्रिमियर लीग एनपीएल, एलपीएल, पाकिस्तान सुपर लीग पीएसएल तथा यूएई को इन्टरनेशनल लीग टी20 लगायतका प्रमुख फ्रेन्चाइज प्रतियोगितामा समेत खेलिसक्नु भएको छ। हवस्तै नै विविध खबरहरू सँगसँगै बिहान 10 बजेको ध्रुवारही हाइलाइट साझको लागि सकिएको छ। दिउँसो 2 बजे हामी थप विवरण सहितका समाचार लिएर फेरि उपस्थित हुन्छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahiefm@gmail.com इमेल गर्नुहोस्।
2: दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
3: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
2: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
4: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
2: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
5: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहु पंचमुनि स्कूल को अगाड़ी सिकेन्द्र फिश हाउस को आड़ई में शाखा पसल दुलेगौड़ा भित्री बजार सांग्रीला विकास बैंक को पछाड़ी। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेर का लागि आवश्यक खसी र कुखुरा का मासु पाइनुका साथै जिउँदो खसी बोका पूजा का लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811066136।
2: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0564140008।

0: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083,
5: मिति यही असोज 8 गतेदेखि 18 गतेसम्म।
4: तनहु जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
5: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेरी खेल मैदान।
4: महोत्सवका मुख्य आकर्षणहरू,
5: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति,
4: बालुद्यान एवं रमाइलो मेला,
5: दशैं तिहार सस्तो बजार,
4: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
5: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
4: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
5: साथमा लाइभ कन्सर्ट।
4: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।
6: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
7: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र पारिन्छ कि?
6: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
7: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
6: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
7: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856320, 9801454674 र 9860-23420।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
8: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
7: पेट सम्बन्धित समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
8: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
7: तिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
8: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
7: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
8: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
7: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
8: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
4: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ। श्री नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना।
9: यस
3: सहकारी संस्थाको 16 वार्षिक साधारण सभा यही असोज 10 गते शनिबार हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई बिहान 10 बजे सहित कृष्ण वाचनालय शुक्ला गण्डकी 8 पाटनमा उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
9: अनुरोधक सचिव जगदीश काफले एवं श्री नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 8 पाटन तनहुँ।
5: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
10: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
5: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
10: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
5: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
9: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9861633101 र 9468883522।
11: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
12: म्याडम, धुम्रपान भनेको के हो?
11: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
12: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
11: धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, थियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
12: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
11: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
9: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
13: खैरनी चारमा लाके नाच प्रतियोगिता 2083।
9: नेवार समुदायको चर्चित सांस्कृतिक नृत्य लाखे नाचको जिल्ला स्तरीय प्रतियोगिता यही असोज 4 गते आइतबार खैरनी टारमा आयोजना गरिएको हुँदा सहभागिताका लागि सम्पूर्ण लाखे समूहहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
14: प्रथम पुरस्कार नगद रु 30,000 साथमा प्रमाण पत्र।
9: द्वितीय पुरस्कार नगद रु 20,000 साथमा प्रमाण पत्र।
14: तृतीय पुरस्कार नगद रु 10,000 साथमा प्रमाण पत्र।
9: साथमा सहभागी सम्पूर्ण समूह 5,000 प्रदान गरिनेछ।
14: विस्तृत जानकारीका लागि सम्पर्क
15: 9846110432 र 9846113939।
9: आयोजक श्री कृष्ण सृजनशील नेवाखला खैरनी टार।
16: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
17: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
18: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
16: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
19: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
16: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9821484264 र 9811403005।
20: This is Radio Dhorbarahi 103.8 MHz.
21: 103.8 MHz present every day 10:30 AM to 12 PM.
22: It's time for calling time.
21: Only on Radio Dhorbarahi.

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा, जसले यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज सन्तरमनका वा साथ इन्टरनेट अनलाइन मार्फत पनि तपाईँ हामीलाई www.radiodhorbarahi.com.np लगइन गरेर पनि व्यस्त बनेको छ सुनेर साथ दिन सक्नुहुन्छ। अनि सम्पूर्ण श्रोता साथीहरू सन्चारमा हुनुहुन्छ होला है, साथमा रेडियो टुन अन गरेर सुनेर साथ दिइरहनु भएको छ भन्ने आशा अपेक्षा सँगसँगै सदा चाहिँ आज पनि माझ उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनु मल्ल रहन्छको 12 बजेको समयसम्म र फरक बार फरक श्रृंखलाको साथमा हुँदै गर्दा आज फ्राइडेको एपिसोडमा रहेर भने हामी मजाले आधुनिक गीत संगीत सँगसँगै यहाँले सुनिराख्नु भएको गीत संगीतको थोरै भाग लिएर आएको हुन्छु। अनि यहाँले चाहिँ गीत संगीत सुनेर कुन चाहिँ गीत हो त भनेर चिन्नु पर्ने हुन्छ भने आज म्युजिक ट्र्याक गेमको साथमा चाहिँ रहन्छौ। 0625 4402 0 0 0 को बाटो भएर जोडिँदै गर्नुहोला। अहिलेको लागि भने पुरानो सुमधुर गीत रहेको छ प्रेमदोष प्रधानका आवाजमा सजिएको घुम्तीमा घुम्तीमा नआउ है, यो बोलको गीत सिकार्नु होला है त।

हजुर, घुम्ती मनाउ है गाह्रो हुन्छ पछि फुकाउन। सुमधुर गीत रहेको थियो, तपाईँमा आज कार्यक्रममा स्थान दिइसकेको छु। प्रेम दोष प्रधानको आवाजमा सोझेको यो गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु भने हाम्रो प्रोग्रामको स्पोन्सर भने गरिदिएको छ उमे महाभूषण संसारी पसल दुलेगौडाली, प्रोप्राइटर हुनुहुन्छ मेन बहादुर सुनार। अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा साटफेट गर्नु परेमा अनि पुराना गरगनाहरू पनि साटफेट गरिनको साथै मर्मत खरिद बिक्री पनि गरिन्छ। गएर यहाँले सेवा सुविधा चाहिँ लिन सक्नु हुनेछ। र साथमा चाहिँ हाम्रो प्रोग्रामको प्राइज स्पोन्सर भन्ने गरिदिएको छ यो सिङ्गापुर एफएनसी एन्ड ज्वेलरी सपले। प्रोप्राइटर हुनुहुन्छ हरेन कुमार श्रेष्ठ। ग्यारेन्टीका गरगना साथसाथै विभिन्न जात जातिका ड्रेसहरू अनि त्यस्तै गरी परम्परागत जाति गरगनाहरू चाहिँ यहाँ पनि गएर सेवा सुविधा चाहिँ लिन सक्नुहुनेछ भन्दै आज फ्राइडेको एपिसोडमा रहेर चाहिँ हामी म्युजिक ट्र्याक गेमको साथमा पनि जोडिन्छौं। यहाँहरू भने हामीसँग 0965-14-2000 बाटो भएर कार्यक्रममा सहभागिता चाहिँ जनाउन सक्नुहुन्छ। र अहिलेको लागि भने अर्को गीत पनि सुनाइहालौं। आज जति सक्दो हामी धेरै गीत संगीतहरूलाई पनि कार्यक्रममा चाहिँ स्थान दिन्छौँ। मैले बोलेको छैन ढाँटे र सुमधुर गीतमा आवाज रहेको छ कृष्ण काफले सँगसँगै बुद्ध लामा अस्मिता अधिकारी अनि समीक्षा अधिकारी लगायतका आवाजमा सजिएको यो गीत तपाईँमा आज कार्यक्रममा स्थान दिँदैछु। अहिलेको लागि स्वीकार्नुहोला है त।

हजुर, मैले बोलेको छैन ढाँटेर यो मिठो गीत रमाइलो पनि थियो है। तपाईँ मास कार्यक्रममा स्थान दिइसकेको छु र यो गीत संगीत सुनिरहँदा चाहिँ अब यहाँले चाहिँ अब यो गीत कतिको सुन्नु भएको छ है, अनि यो चाहिँ ठ्याक्क कोरोनाको टाइमको बेला चाहिँ रिलिज भएको थियो, जहाँ चाहिँ अब गीत संगीतको लागि अब म्युजिक भिडियो गर्नको लागि चाहिँ अब त्यो बेलाको समयमा चाहिँ अब कर्फ्यूको चलन पनि थियो है, अनि अब सबैजना छुट्टै छुट्टै बस्ने भन्ने पनि थियो। सो सिङ्गर सिङ्गर मिलेर चाहिँ अब कुनै भिडियोहरू निकाल्ने चलन थियो क्या, नि सो सबै सिङ्गरहरूको आवाजमा सोचेको अझै छ वर्ष चाहिँ भइसकेको छ यो गीत रिलिज भएको, यसको अर्थ चाहिँ हामी कोरोनासँग लड्दै लड्दै आएको पनि छ वर्ष चाहिँ भइसकेको रहेछ क्या। अनि एकदमै अनि यो गीत देख्ने बित्तिकै चाहिँ मलाई त्यो समयको यादहरू चाहिँ आउँछ कि, किनकि अब कोरोना भन्ने बित्तिकै हामी चाहिँ अब फलानोलाई चाहिँ अब कोरोनाको अलिकति संक्रमण देखिएको छ भन्यो भने पनि हामी त्यसलाई चाहिँ हेर्ने जो के भन्छ हाम्रो दृष्टिकोण नै अलिकति अर्कै चाहिँ हुन्थ्यो कि, भर्खरै अब केही भइ नै हाल्छ कि, अलिकति कसैको छुवाईले पनि हामीलाई चाहिँ केही भइ नै हाल्छ कि भन्ने त्यो समयको त्रासहरूको पनि याद चाहिँ आउँछ है। सो यो गीत सुनिरहँदा चाहिँ यहाँलाई यो ठ्याक्कै अब लागेको कुरा पनि सुनाउनु मन लाग्यो है, र यस्तै मिठा मिठा गीत सङ्गीतको साथमा हामी तपाईँको साथमा रहन्छौँ भने साथमा चाहिँ सुनापैसठी 4142000 बाटो भएर पनि यहाँहरू चाहिँ हामीसँग जोडिन सक्नुहुन्छ। फरक बार फरक श्रृङ्खलाको साथमा हामी तपाईँमा आउँदै गर्दा फ्राइडेको एपिसोडमा रहेर भने हामी म्युजिक ट्र्याक गेमको साथमा पनि जोडिन्छौँ, अनि प्रोग्रामहरू सुन्दै हुनुहुन्छ भने पनि के कस्तो लाग्छ त हामीलाई चाहिँ त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रियाहरू पनि दिन चाहिँ सक्नुहुन्छ। र अहिले भने कोही साथी चाहिँ लाइनमा हुनुहुन्छ जस्तो लागेको थियो, तर साथी गइसक्नु भएको छ है। सो अहिलेको लागि पनि छुट्टै माया फिल्म गरौँ भन्ने अर्को मिठो गीत रहेको छ, तपाईँ माझ राख्दैछु बिबी अनुरागीको म्युजिकमा रहेको, प्रहलाद लामी छानेको चाहिँ लिरिक्स रहेको छ, प्रवीण बेडवाल अनि रचना रिमालको आवाजमा सजिएको यो गीत स्वीकार्नु होला है त।

0: हजुर, श्रोते माया फिल्म गरौंला यो सुमधुर गीत तपाईँ माझ कार्यक्रममा स्थान दिइसकेको छु र अब भने पालो तपाईँको नै हो है 9974124200 को बाटो भएर सहभागिता चाहिँ जनाउन सक्नुहुन्छ। आजको एपिसोडमा रहेर चाहिँ हामी म्युजिक ट्र्याक गेम चाहिँ खेल्छौँ र म्युजिक ट्र्याक गेममा चाहिँ सहभागिता जनाउँदै यहाँले चाहिँ अब गीत संगीत मार्फत नै आवाजहरू चाहिँ सुन्नुपर्ने हुन्छ। कहिलेकाहीँ चाहिँ अब ट्र्याक म्युजिक सुनेर चाहिँ कुन चाहिँ गीत हो त भनेर गीत पनि सुन्नुपर्ने हुन्छ र अहिले भनेकै साथी हामीसँग लाइनमा जोडिनु भएको छ, स्वागत गरिहालौ। हेलो, नमस्ते हजुर, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो दिजुलाई। अनि के छ नयाँ नौलो हाल खबर सुनाइदिनुहोस् न त।
1: नयाँ नौलो केही छैन, सब पुरानो हो, पानी छैन।
0: त्यही त हिजोको गैराती पानी तपाईँकोतिर चाहिँ कतिको पर्यो हो? त्यही त पानी चाहिँ कस्तो नसोचेको, हिजो आज अब दिउँसोको समय एकदमै गर्मी हुन्छ, घाम लागेको हुन्छ, बेलुकीको समय चाहिँ अब पानी परेको देख्दा चाहिँ कताबाट आएछ जस्तो पनि हुन्छ कि। त्यो सो यो समयमा चाहिँ एकदमै मौसम यस्तै छ है, एकदमै आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला, अलिकति सतर्क रहेर पनि बस्नु होला है। अनि रेडियो प्रोग्राम सुनिराख्दा साथीहरूलाई अरू केही छ सन्देशहरू दिनुपर्ने?
1: अरू केही पनि छैन, आज त म्युजिक खेल्ने गेम खेल्ने हो
0: के रे, ल तपाईँलाई एकदमै सजिलो, आज साथीहरूको लागि सबैको लागि सजिलो सजिलो छ, म राखिहाल्छु है त। ल यहाँले सुनिराख्नु भएको गीत संगीत हो त्यही हो, हाम्रो दिजुले चाहिँ अब कतिको चिन्नुहुन्छ, एकदमै रेडी हुनु होला है त।

0: ला सुन्नु भयो त
1: काली खोला रुम्ला भन्ने हो क्या?
0: ल होला त
1: होला
0: हो भने चाहिँ ताली पनि बजाउँछु, नभए पहिला गीत पनि सुनौ है त, कुन चाहिँ गीत बज्छ है त।

0: माइटी घर माइटी घर माइटी घर रहेछ है ल त्यही गीत रहेछ कि रहेनछ त तपाईँले भन्नुभएको रहेछ ल हाइज हाइज भन्दै अब अल द बेस्ट यहाँलाई चाहिँ धेरै धेरै बधाई सँगसँगै साथीभाइलाई सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुट्टिनु पर्छ है
1: हजुरको लागि
0: थ्याङ्क यू सो मच
1: अनि अम्नि दाई ओम्ना दाई नरेन्द्रन दाई टेकी छेत्री दाई तारबहादुर दाई ऋषिराम दाई अनि एकराज भाइ अनि चन्द्र भाइ तोप भाइ खगी माया साथी रोसिका चेतना अनि

0: सम्पूर्णको लागि भन्दै हुनुहुन्थ्यो र यसरी नै हामी यहाँहरूमा जोडिन्छौँ अहिलेको लागि भन्ने छ टमेटो विश्राम र 11 बजेको टाइम चेक लगतै हामी पुनः उपस्थित हुन्छौँ हामी सँगै रहनुहोला है त
1: This is Radio Dhorbarahi 103.8 MHz.
2: पसल सरेको सूचना शुक्ला गण्डकी 4 धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460 69246
3: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
4: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
3: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
4: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
5: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
2: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
5: प्रोपाइटर रबिन थापा सम्पर्क 98560 33398 र 98465 10950
6: ए सबिना यस्तो हतारमा कता हो
7: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो घर भवन बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
6: ल बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त यही धुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
8: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहुँ प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 98460 78528 र 98028 16142
9: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोद पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ
10: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुङमाया पुन
10: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
9: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
10: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
9: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
10: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
9: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
10: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
9: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ डाक्टर सुस्मिता गुरुङ
10: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
9: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर
11: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
12: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0165901625963।
13: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
14: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
13: दीक्षा ब्युटी पार्लर रे?
14: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
13: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
14: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
13: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
14: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
13: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
14: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
13: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
14: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोपाइटर निशा लामा, सम्पर्क 97090343335।
15: साइली आमा, प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
16: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
15: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
16: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
15: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560338778। प्रशान्त नेउपाने 98460026925।
1: This is Radio Dhorbarahi, 103.8 MHz.
17: Station 1. Studio Lanchin.
18: Aile, Vienna ko 11 bajyo.
19: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस चोक, अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना रा राशि अनुसार का पत्थर पाइन छ, अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 98160-95301।
0: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगाउँदै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइममा रहेर आज चाहिँ हामी म्युजिक ट्र्याक गेम पनि खेलिरहेका छौँ। जोडिन सक्नुहुन्छ 0965414200 बात भएर। अनि अबको 12 बजेको समयसम्म हामी तपाईँको साथमा रहन्छौँ भने अझै एक घण्टाको समय त हामीसँग बाँकी छँदैछ। सो यो समय अधिवर्पल चाहिँ रेडियो प्रोग्राम सुनेर भरपूर मनोरञ्जन चाहिँ यहाँले लिन सक्नुहुन्छ। अहिले भनेको साथी हुनुहुन्छ है लाइनमा। हेलो, नमस्ते हजुर।
20: नमस्ते।
0: नमस्कार, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो लक्ष्मीजीलाई।
20: धन्यवाद।
0: अनि सन्चै आरामै हुनुहुन्छ लक्ष्मीजी? एकदमै, हामी पनि सन्चै आरामै छौँ। भन्दै हाम्रो लक्ष्मीजीको तीज कस्तो भयो?
20: रमाइलो
0: भयो है। अनि के छ पछिल्लो समय दिनहरू कस्तो हुँदैछ लक्ष्मीजीको, के कता व्यस्त हुनुहुन्छ? घरको काम कार्य व्यस्त। अनि आज रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन? भर्खरै सुन्नु भएको। आज अब म्युजिक ट्र्याक गेम पनि हामी खेलिरहेका छौँ है। अनि यहाँहरूमा चाहिँ हामीले म्युजिक राख्छौँ, अनि कुन चाहिँ गीत हो त भनेर सुन्नुपर्छ है। ल म तपाईँको लागि एउटा ट्र्याक राख्छु, ध्यान दिएर सुन्नु होला है त।

0: सुन्नुभयो त
1: म त सुने गीत पनि तर
0: ठ्याक्कै आएन हो ल यहाँले एकदमै सुनिराख्नु भएको गीत हो यो अनि यो चलचित्रबाट पनि अलिकति मार्मिक चलचित्र नै हो कि यो अनि विशेष गरी प्रशान्त तामाङको चाहिँ गीत हो कि यो उनकै अभिनय पनि छ ल कुन चाहिँ गीत होला त
1: एकदम सुनेको एकदम गीत कस्तो
0: त्यही त ल फेरि एकचोटि सुनाइदिउँ कि अब कुन चाहिँ भनेर भनिदिने होला एकचोटि सुनाऊ त ल म तपाईँको लागि राख्छु ध्यान दिएर सुन्नुहोस् है

0: लहसुन भएर
1: एकदम आएन कि जस्तो सुनेको चलचित्र एकदम आएन के
0: त्यही त एकदम आएन है. यो चाहिँ अलिकति हावा बतास जस्तो पनि छ कि
1: चलचित्र नि सुनेको
0: तर गाह्रो पर्यो है. ल ठिकै छ त्यसो भए म सुनाउँछु, ध्यान दिएर सुन्नुहोस् है त. ल कुन चाहिँ गीत होला त. ल सिरीमा सिरी बतासे चल्यो भन्ने गीत रहेछ कि. ल यो मिठो गीत हामी केही छिनमा हामी साथीहरूलाई पनि सुनाउँदैछौ. अनि कार्यक्रममा सहभागिता जनाइदिनु भयो हाम्रो लक्ष्मीजीलाई धेरै धेरै धन्यवाद भन्दै अहिले भने साथीभाइलाई सम्झना सन्देश राख्नुहोस् अनि हामी छुट्टिनु पर्छ है.
1: सर्वप्रथम हजुरको लागि पछाडि आउने र मलाई लक्ष्मी लम्साल भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै छुट्टिन्छु. नमस्कार
0: नमस्ते भाइ भाइ हुनुहुन्थ्यो लक्ष्मी लम्साल जी, हामीलाई बागमारादेखि सम्झनु भएको थियो. र कहिले काहीँ त्यस्तै हुन्छ कि सुनेको हो जस्तो खालको गीतहरू चाहिँ ठ्याक्कै अब सुनिरहेको गीत सङ्गीतलाई चाहिँ अलिकति गाह्रो पर्छ कि है. सो सुन पछि 4142 बाटो भएर यहाँहरू पनि म्युजिक ट्र्याक गेमको साथमा जोडिन सक्नुहुन्छ. अहिलेको लागि भने प्रशान्त तामाङ आवाजमा सजिलो यो सुमधुर गीतमा आवाज रहेको छ अञ्जु पन्तको पनि दिपा नारायण झा सँगसँगै उदित नारायण झाको आवाजमा सजिएको यो गीत हामी सुन्दैछौ. यहाँहरूमा आज कार्यक्रम स्थान दिँदैछु, स्वीकार्नु होला है त.

हजुरआउ सँगै साथी हो नाछौ एकै साथी हो समुद्र गीत अभिमाथ कार्यक्रममा स्थान दिइसकेको छु भने अहिलेको लागि भने ढिला नगरी अर्को गीत पनि सुनिहालौ तपाईँमा चाहिँ राख्दैछु एउटा सपना छ तिमीलाई माया गर्ने मिठो शब्द सङ्गीतले भरिएको पुष्पन प्रधानको आवाज अनि उनकै लिरिक्स अनि म्युजिकमा रहेको यो गीत सँगसँगै हामी भने विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ. आज फ्राइडेको एपिसोडमा रहेर चाहिँ हामी साथमा म्युजिक ट्र्याक गेम पनि खेल्दैछौ यहाँ भने हामीसँग जोडिँदै गर्नुहोला 0965414 सुन्ने सुनेको बाटो भएर अनि सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम हैदा.

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा। नोट: साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोधक उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
2: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087162।
6: होइन, धुवामा के गरिराखेको छौ भने तिमी?
7: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन। ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
6: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको। एकदम ढुक्क छु म त।
7: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
6: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
8: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
9: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 9811756606।
10: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
11: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
10: हस् मम्मी।
12: मैले सुने छोरी, ल जाम हिँड।
11: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
12: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
11: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
12: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
13: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
14: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
13: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
14: त्यसो भए कहाँ जाने त कान्छा?
13: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
14: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
15: हजुर, हामी कहाँ कुटानी, पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्याप्सिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
14: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा, आफ्नै निवासमा।
1: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114445 र 9855204445।
16: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
17: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
11: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0656905065, मोबाइल 9816634372।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्यास डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 60 महिनाको इएमआईमा साथै फ्री एसेसरीहरू पनि उपलब्ध छ।
1: साटासाट अपग्रेड गर्ने दिन यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म
2: स्थान शुक्ला गण्डकी 4 दोले गौडा कुमारी ब्याङ्क सँगै बजाज शोरूम पारे।
1: थप जानकारीको लागि शुभेच्छा अटोक्स बजाज शोरूम
2: मोबाइल नम्बर
1: 9856062842
2: र 9814364022।
3: के कम्मर दुखाई घोडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
4: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
4: भुडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
4: खेलकुदका क्रममा लाग्ने चोट पटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
3: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
4: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
4: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
5: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
6: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइममा रहेर मिठा मिठा आधुनिक संगीतको साथमा साथीहरूसँगको रमाइलो कुराकानी त सधैँ छ र त्यसमा पनि आज फ्राइडेको एपिसोडमा रहेर चाहिँ हामी म्युजिक ट्र्याक गेमको साथमा जोडिरहेका छौं, जहाँ चाहिँ प्रोग्रामको स्पोन्सर गरिदिएको छ उमे मावसन संसादी पसल धुलेगौडाले, प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुन्ना, र रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने के कस्तो लागिरहेको छ त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया पनि हामीलाई दिन सक्नुहुन्छ, र अनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने पनि 0625142000 टेलिफोन लाइन खुल्ला रहेको छ, सहभागिता जनाउँदै गर्नुहोला। अहिलेको लागि भने सुनिल गिरीको आवाजमा सजिएको को होला तो 3 टाइटलबाट रहेको टोलाउँदै होलानको डाँडा पारी त गाउँमा समुद्र गीत रहेको छ, तपाईँहरू माझ कार्यक्रम स्थान दिँदैछु, स्वीकार्नु होला है त।

हजुर डाँडा बारीको गाउँमा यो सुमधुर गीत रहेको थियो टोलाउँदै होलाको हिको होला तो थ्री टाइटलबाट रहेको यो गीत तपाईँमा आज कार्यक्रममा स्थान दिइसकेको छु। सुनिल गिरीको आवाज सँगसँगै लिरिक्स म्युजिक पनि उनकै रहेको थियो भने यस्तै मिठा मिठा गीत सङ्गीतको साथमा हामी यहाँहरूमा रहिरहेका छौँ र अहिलेको लागि भने थोरै कार्यक्रम सम्बन्धी जानकारी पनि यहाँलाई चाहिँ गरौँ। आइतबार भनेको हामी अन्ताक्षरी विश्वको साथमा चाहिँ यहाँहरूमा जोडिन्छौँ अनि सोमबार भनेको हाम्रो श्रोता साथीलाई मनपर्ने गीत सङ्गीतहरू कार्यक्रममा स्थान दिने गर्दछु र चाहिँ माफार्नको लागि आउन सक्नुहुन्छ अनि मंगलबार चाहिँ कुनै पनि टपिकमा चाहिँ हामी कुराकानी गर्छौँ, आफ्नो विचारहरू खुलेर राख्न सक्नुहुन्छ अनि बुधबार ड्रामा नाटक चाहिँ रहन्छ अनि बिहिबार चाहिँ तपाईँको प्रतिभालाई कार्यक्रममा स्थान दिने गर्दछु भने बिहिबार साथीहरूको प्रतिभा सँगसँगै आज फ्राइडेको एपिसोडमा रहेर म्युजिक ट्र्याक गेम खेलिरहेका छौँ अनि शनिबार भनेको चाहिँ गाउँ खाने कथा र यसरी हप्ताको सातै दिन हामी आउने गर्दछौँ फरक बार फरक श्रृङ्खलाको साथमा र अन्तिममा चाहिँ हामी एकजना साथीलाई बारे पछि विजयी पनि गराउँछौँ र विजयी साथीहरू मध्ये पनि एकजना साथीले चाहिँ अन्तिममा लक्की ड्र मार्फत पाउन सक्नुहुन्छ। अन्तिम बार शनिबार एकजना साथीले रुसएको रिचार्ज भन्ने कार्यक्रम सम्बन्धी जानकारी सँगसँगै प्रोग्राम सुन्दै हुनुहुन्छ भने कार्यक्रम समय दिवार पनि सुनेर साथ दिन सक्नुहुन्छ र साथमा चाहिँ के कस्तो लागिरहेको छ त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि दिन सक्नुहुन्छ। अनि बिहानको समय अब धेरै साथीहरू काम कार्यको व्यस्ततामा नै बिजी व्यस्त चाहिँ हुनुहुन्छ होला, अब टक्क काम कार्य सकेर चाहिँ अब तिजको समयमा चाहिँ अलिकति फुर्सदिलो भएर बस्नु भएको थियो भने फेरि अब तिज सकियो होइन, अब यो नसकेको काम कार्य चाहिँ अब चाहिँ गर्नुपर्छ भनेर पनि अब धेरै कामहरू आँटेर राख्नु भएको थियो होला। र यो सन्दर्भमा कुराकानी गरिरहँदा चाहिँ अब मौसमको कुराकानी गर्नुपर्दा त बेलुकाको समयमा चाहिँ हिजो अब गइराति ठुलो वर्षा पनि भएको थियो है, सो मौसम सम्बन्धी जानकारी गराउनु पर्दा चाहिँ गण्डकीदेखि पूर्वको धेरै ठाउँमा चाहिँ मध्यमदेखि ठुलो वर्षा चाहिँ भयो र आजको पनि कोशी बागमती गण्डकी प्रदेशको केही ठाउँमा चाहिँ अब ठुलो पानी पर्ने सम्भावना छ पनि भनिएको छ। सो यही अनुसार अलिकति तयारी भएर पूर्व जानकार भएर अलिकति सतर्क रहेर पनि बस्नुहोला, विशेष त यो समयमा अब टाढाको यात्रा गर्दै हुनुहुन्छ भने पनि पूर्व जानकारी लिएर मात्र यात्रा चाहिँ गर्नुहोला। अहिलेको लागि भने अर्को गीत पनि सुनौ अनि हामी विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ। तृष्णा गुरुङको आवाजमा सजिएको गाइने दाजेले टाइटलमा रहेको समुद्र गीत रहेको छ राख्दै केही दिन पश्चात हामी पुनः उपस्थित हुन्छौँ, हामी सँगै रहनुहोला र साथमा फोन डायल गर्दै गर्नुहोला 0625402000 को बाटो भएर है त

0: बड़ा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 8 गते देखि 18 गते सम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेरी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ला गण्डकी युवा क्लब दुलेगौडा तनहुँ
1: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ
2: प्रोप्राइटर गजेन्द्र पौडेल पवन पौडेल र प्रतिभा पौडेल
1: फोन नम्बर 0625414321
2: मोबाइल 9865878634 र 9701107090
3: एडमिशन ओपन एट सिम्स केयर गिभर दुलेगौडा
0: सिटीभिटीको पाठ्यक्रममा आधारित 390 घण्टाको केयर गिभर तालिम सम्बन्धी भर्ना खुल्यो
3: हाम्रा विशेषताहरू
0: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने
3: व्यवहारिक र प्रयोगत्मक सिकाइ
0: रोजगारीका लागि मार्गदर्शन र सहयोग
3: सेवामूलक गुणस्तरीय र प्रभावकारी तालिम
0: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने
3: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भए 45 वर्ष ननागेको कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ
0: सिट सीमित छ शीघ्र सम्पर्क राख्नुहोस् भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म
3: स्थान दुलेगौडा एनआईसी एसिया बैंक भएको घर
0: सम्पर्क 9556443 9901443628 र 9556773
3: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
4: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
5: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
4: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
3: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 9856324775 र 9801132475
6: ल किन हो आन्दी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
7: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
6: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेरको चिन्ता लिनु भएको छ यो दिदीले
8: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
0: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
3: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9556066136 र 9151663636
9: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिव लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847315368।
10: श्री नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना।
11: यस सहकारी संस्थाको 16 वार्षिक साधारण सभा यही असोज 10 गते शनिबार हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई बिहान 10 बजे सहित कृष्ण वाचनालय शुक्ला गण्डकी 8 पाटनमा उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
10: अनुरोधक सचिव जगदीश काफले एवं श्री नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 8 पाटन तनहुँ।
12: This is Radio Dhorbarahi 103.8 MHz.
13: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइममा मजाले कुराकानी गर्न सकिन्छ। हामी चाहिँ है साथीहरू एकदमै फुर्सदको समयमा हुनुहुन्छ अनि रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने सम्भव भएसम्म हामीसँग जोडिन सक्नुहुन्छ। तर साथीहरू चाहिँ अघि कता कता हामीसँग जोडिनु भएको थियो है, सो अहिलेको समय चाहिँ अब हामीसँग जोडिन सक्नुहुन्छ 0962414200 बाटो भएर। आज फ्राइडेको एपिसोडमा हामी म्युजिक ट्र्याक गेम पनि खेलिरहेका छौँ अनि यहाँले चाहिँ म्युजिक ट्र्याक गेम भनिरहँदा चाहिँ म तपाईँको लागि थोरै भागहरू गीतको चाहिँ थोरै भाग राखेको हुन्छु अनि यहाँले सुनेर चाहिँ अब कुन चाहिँ गीत हो त भनेर चिन्नुपर्ने हुन्छ। कहिलेकाहीँ चाहिँ अब कसले गाएको त सिङ्गरको आवाजहरूको चाहिँ यहाँले आवाज चिन्नुपर्ने हुन्छ है। सो अहिलेको लागि भने यहाँमा चाहिँ ढिला नगरी एउटा मिठो गीत सुनाइहाल्छु अनि त्यसपछि अब मिलेसम्म साथीहरूलाई पनि सहभागी गराउँछौँ भने सञ्जीवनीको आवाजमा सजिएको आँखामा आउने तस्विर तिम्रो झिक्न पाए हुन्थ्यो। यो मिठो शब्दले भरिएको अलिकति मार्मिक गीत पनि रहेको छ, राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, आँखामा आउने तस्विर तिम्रो भुल्न पाए हुन्थ्यो शब्द संगीत एकदमै मार्मिक पनि रहेको थियो। सधैँ आँखाले देखिरहँ जस्तो लाग्ने ती आँखाहरूले देख्ने तस्विरहरू, तर बिस्तारै अब हुन्छ नि मनमुटापछि चाहिँ झिक्न पाए हुन्थ्यो। पगे पनि अब गीतले भने जस्तो सजिलो शब्दबाट चाहिँ झिक्न पाए हुन्थ्यो, तर झिक्न सकिँदैन है। सो यस्तै मिठा मिठा गीत सँगसँगै अब भने हामी समयको अन्ततर्फ पनि छौँ अनि छुटेर जानुपर्ने बेला पनि भइसकेको छ है। साथीहरूसँग चाहिँ आज कुराकानी पनि भयो, तर सहभागी भने साथीहरूलाई चाहिँ अब गराउन सकिएन, किनकि छोटो मिठो सँग मात्रै हामीसँग जोडिनु भएको थियो अनि हामी कुराकानीमा व्यस्त है, अनि साथीलाई चाहिँ सहभागी गराउने समयमा चाहिँ अब साथीहरू पनि हराउनु भयो। सो आज पनि कार्यक्रममा हामीसँग जोडिनु भएको थियो दलमा दिजु हुनुहुन्थ्यो पुलचोकदेखि अनि बागमारादेखि हुनुहुन्थ्यो लक्ष्मी लम्सालजी, र आज फ्राइडेको एपिसोडमा रहेर हामीले म्युजिक ट्र्याक गेमको साथमा जोडिएछौँ। सँगै अन्तिममा एकजना साथीलाई विजयी पनि गराउँछौँ, र आजको विजयी साथी भने सही ट्र्याक चाहिँ चिन्न सफल हुनुभएको थियो दलमा दिजु हुनुहुन्छ पुलचोकदेखि, र उहाँ सुन्दै हुनुहुन्छ भने धेरै धेरै बधाई। सँगसँगै जति पनि यो हप्ता चाहिँ साथीहरू विजय भएर बस्नु भएको छ, भोलि चाहिँ अन्तिम बार शनिबार रहेको छ, हामी एकजना साथीलाई चाहिँ लक्की ड्र मार्फत विजय गराउँछौँ, र उहाँले चाहिँ रुसैको रिचार्ज पाउन सक्नुहुन्छ। सो भोलिको दिनसम्म चाहिँ विजय साथीहरूले चाहिँ सुनेर बस्नुहोला, र अरू सम्पूर्ण श्रोता साथीहरूले पनि सुनेर साथ दिन सक्नुहुनेछ। र प्रोग्रामको स्पोन्सर गरिदिएको मम्मीमा भूषण सुनसादी पसल दुलेगौडालाई पनि थ्याङ्क यू सो मच। प्रोभाइडर हुनुहुन्छ मेन बहादुर सुनार, अनि को प्राइज स्पोन्सर गरिदिएकोमा यो सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सपलाई पनि थ्याङ्क यू सो मच। पाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भन्दै जाँदा जाँदै भने भक्कै परे तिमीलाई देखेर बसम क्या हो बाटै छेकेर प्रशान्त शिवाकोटी अनि सुशिका राईको आवाजमा सजिएको अलिकति गौरा शैलीमा रहेको यो सुमधुर गीत रहेको छ। यो गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुता अनुमल्ल पनि बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: खैरनी चार महिला विकास बहुउद्देश्य सहकारी संस्थाको अत्यन्त जरुरी सूचना।
2: यस सहकारीको 24 औं वार्षिक साधारण सभा यही असोज 9 गते हुने सम्पूर्ण शेयरधनी महानुभावहरूमा जानकारी गराइन्छ। कृषि उपज संकलन केन्द्र बेलचौतरामा सम्पन्न हुने साधारण सभामा विभिन्न विषयमा छलफल गरेर निर्णय गरिने भएको हुँदा सरोकारवाला महानुभावहरूलाई उपस्थित भइदिनु हुन अनुरोध सहित यो सूचना प्रसारण गरिएको छ।
1: साधारण सभा शुरू हुने समय बिहान 10 बजेदेखि अनुरोधक सचिव विनुता अधिकारी श्रेष्ठ एवं श्री खैरनीचार महिला विकास बहुउद्देश्य सहकारी संस्था लिमिटेड खैरनीचार।
3: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
4: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
5: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
3: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
4: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, फुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
3: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484200।

0: 64 र 98 41 53 305।
1: हिँड्दा हिँड्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
2: माइले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
2: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
3: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
2: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
3: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
2: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
3: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्।
4: सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टी। फोन 0635903769।
5: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
2: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
5: अनि बन्छ त दाई?
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
6: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
7: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
8: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
7: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
9: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
10: स्टुडियो अहिले मध्याह्नको 12 बज्यो।
11: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चो ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: महाधिवेशनमा असहयोग गर्ने कांग्रेसका पाँच जिल्ला सभापतिको जिम्मेवारी खोसियो। कार्यवाहकको जिम्मा उपसभापतिलाई। कञ्चनपुरमा भने निर्देशन अवज्ञा।
0: भुटेको सेबारीका विस्थापितले होल्डिङ सेन्टर छाड्दै सरकारले अस्थायी बसोबासमा प्रोत्साहन गरेपछि 12 होल्डिङ सेन्टर बन्द।
1: काठमाडौँ हेटौँडा जोड्ने सड़कहरू अब नियमित द्वितर्फी संचालनमा। कृष्णभीरमा सड़क बनाएपछि आवागमन सहज।
0: राष्ट्रसंघको महासभामा सरकारी हुने इरानी नेतालाई अमेरिकाले दियो भिसा। इरान आक्रमणमा युद्ध अपराध भएको राष्ट्रसंघीय विशेषज्ञको आरोप।
1: र काराबाओ कपमा नर्विच सिटी विरूद्ध म्यान्चेस्टर सिटीको फराकिलो जित।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: अनि
2: घरसर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोगार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेपाली कंग्रेसको संस्थापन पक्षले 15 महाधिवेशन अन्तर्गत अधिवेशन गर्न नमान्ने इतर समूहका चारजना जिल्ला सभापतिको जिम्मेवारी खोसेको छ। पार्टी प्रवक्ता गुरूराज घिमिरेका अनुसार कञ्चनपुर, मुगु, डोटी र बागलुङका जिल्ला सभापतिको जिम्मेवारी खोसिएको हो। जिम्मेवारी खोसिए पनि उनीहरूको सभापति पद भने कायमै रहेको उहाँले बताउनुभयो। उनीहरूले महाधिवेशनमा सहभागी हुन नसक्ने बताएपछि सहमतिमै जिम्मेवारीबाट अलग राखेर महाधिवेशन प्रक्रिया शुरू गर्न उपसभापतिहरूलाई जिम्मेवारी तोकिएको छ। कञ्चनपुरका सभापति पदम बोगटीको जिम्मेवारी खोसेर हरिशचन्द्र राणालाई जिम्मेवारी दिएको छ। त्यसै गरी मुगुका सभापति ऐनबहादुर साईको जिम्मेवारी हरिजंग साईलाई, डोटीका सभापति नरेन्द्र बहादुर सिंहको जिम्मेवारी नारायण बहादुर बलायरलाई र बागलुङका सभापति जीत शेरचनको जिम्मेवारी खोसेर तारानाथ पौडेललाई सुम्पिएको छ। जिम्मेवारी खोसिए पनि कञ्चनपुरका सभापति बोगटीले पार्टीको महाधिवेशन प्रक्रिया तत्कालका लागि स्थगित गर्न अपील गर्नुभएको छ। सभापतिकै हैसियतमा आज एक विज्ञप्ति प्रकाशन गर्दै उहाँले अदालतको फैसला नआउन्जेल महाधिवेशनका कार्यक्रम अघि नबढ़ाउन आग्रह गर्नुभएको हो।
1: भटेकोसी बाढ़ीबाट प्रभावित भई नुवाकोटका विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएकाहरू क्रमशः अस्थायी बसोबासतर्फ केन्द्रित भएका छन्। गत भदौ 10 गते आएको विनाशकारी बाढ़ीका कारण जिल्लाका चार स्थानीय तहका बासिन्दा विस्थापित भएपछि उनीहरूलाई सुरक्षित रूपमा राख्न जिल्लाका विभिन्न स्थानमा होल्डिङ सेन्टर संचालनमा ल्याइएको थियो। होल्डिङ सेन्टरको बसाई छुटाउँदै प्रभावितलाई अस्थायी रूपमा कोठा लिएर बस्न प्रोत्साहित गर्ने सरकारको अभियानसँगै उनीहरू अस्थायी बसोबासमा जान थालेका हुन्। जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार गत भदौ 12 गते जिल्लाका 12 स्थानमा होल्डिङ सेन्टर निर्माण गरिएकोमा 8 स्थानमा 1290 जना प्रभावितलाई राखिएको थियो। भदौ 22 गतेसम्म आइपुग्दा सेन्टरको संख्या 28 र त्यहाँ बस्ने प्रभावितको संख्या 2637 पुगेको थियो। पछिल्लो समय भने होल्डिङ सेन्टरमा बस्ने प्रभावितको संख्या क्रमशः घट्दै गएको छ। हिजोसम्म आइपुग्दा जिल्लामा होल्डिङ सेन्टरको संख्या घटेर 16 झरेको छ। त्यहाँ बसोबास गर्नेको संख्या पनि 832 जनामा झरेको प्रमुख जिल्ला अधिकारी सम्भव प्रसाद रिग्मीले जानकारी दिनुभयो। होल्डिङ सेन्टरमा लामो समय बस्दा प्रभावितलाई थप असहज हुने भन्दै विदुर नगरपालिकाले प्रभावित कोठा लिएर बस्न आग्रह गर्दै कोठा भाड़ा बापत मासिक 10,000 र बन्दोबस्तीका सामान दिएको छ। संघीय सरकारले पनि प्रति परिवार मासिक न्यूनतम 15,000 रूपियाँ दिने घोषणा गरेको छ। भटेकोसी बाढ़ीमा परेको 1410 जनाको शव फेला परेको छ। 5,145 जना अझै पनि सम्पर्कविहीन रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
0: हेटौडाबाट काठमाडौँ आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ बाई रोड र कान्ति राजमार्गमा आजदेखि नियमित रूपमा द्वितर्फी रूपमा संचालनमा आएका छन्। जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीर खण्डमा अवरूद्ध सड़क संचालनमा आएसँगै दुवै मार्गमा द्वितर्फी सवारी आवागमन खुल्ला गरिएको बताउनुभयो। त्रिभुवन राजपथले हेटौडालाई पालुङ नौबिसे हुँदै काठमाडौँसँग जोड्छ भने कान्ति राजमार्गले हेटौडालाई टीका भैरव ललितपुर हुँदै काठमाडौँ उपत्यकासँग जोड्छ। कृष्णवीरमा सड़क अवरूद्ध भएपछि सवारी सवारी साधन आवागमनलाई सहज सुरक्षित तथा व्यवस्थित बनाउन गत भदौ 16 गतेदेखि मालवाहक तथा ठूला यात्रुवाहक सवारी साधनलाई त्रिभुवन राजपथ हुँदै काठमाडौँ आउने र फर्कदा कान्ति राजमार्ग प्रयोग गर्ने गरी प्रशासनले एकतर्फी व्यवस्था मिलाएको थियो। कृष्णवीर खण्डमा सड़क सञ्चालनमा आएपछि उक्त व्यवस्था हटाउँदै आजदेखि त्रिभुवन राजपथ र कान्ति राजमार्गमा नियमित रूपमा दुईतर्फी रूपमा यातायात सञ्चालन खुल्ला गरिएको बताउनुभयो।
1: सुनसरीको इटहरी उपमहानगरपालिका चारमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, एकजना घाइते भएका छन्। सड़कमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोकिँदा चालक धनकुटाको धनकुटा नगरपालिका दुई भीर गाउँका 29 वर्षीय अनिल राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्र बहादुर खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार सो स्थानका 26 वर्षीय सन्दीप राई घाइते भएका छन्। उनको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
0: संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। दिउँसो सभा 1 बजे सिंहदरबारमा बस्ने बैठकमा 3 मन्त्रीसँग मौखिक प्रश्नोत्तरको कार्यसूची छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र कृषि वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। यस्तै राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको ब्यौरा जानकारी गराउने कार्यसूची छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट न्याय परिषद र न्याय सेवा आयोगको आर्थिक वर्ष 2080-81 र आर्थिक वर्ष 81-82 वार्षिक प्रतिवेदन पेश हुनेछ। त्यस्तै राष्ट्रिय सभा सदस्य मदन कुमारी शाह गरिमाले सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
1: मन्त्री परिषदको बैठक आज बस्दैछ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा दिउँसो 3 बजे बैठक बस्ने प्रधानमन्त्रीका प्रेस विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। बैठकमा भटेकोशी बाढ़ीपछिको पुनर्स्थापना तथा पुननिर्माण सम्बन्धमा र मन्त्रालयगत एजेण्डामा छलफल हुने बताइएको छ।
0: 2046 सालमा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको 29 स्मृति दिवस आज नेपाली कंग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाउँदैछन्। स्मृति दिवसको अवसरमा आज काठमाडौँको शोभा भगवती स्थित उहाँको शालिगमा माल्यार्पण गरिएको छ। गणेशमान सिंह फाउण्डेशनको आयोजनामा भएको कार्यक्रममा गणेशमान सिंहका पुत्र एवं नेपाली कंग्रेसका नेता प्रकाशमान सिंहको उपस्थितिमा शालिगमा पुष्प गुच्छा अर्पण तथा माल्यार्पण गरिएको हो। कार्यक्रममा गणेशमान सिंहले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको स्मरण गरिएको थियो। माल्यार्पणपछि संचारकर्मीसँग कुराकानी गर्दै सिंहले पार्टीको विधि विधान र लोकतान्त्रिक मूल्य मान्यता अनुसार 15 महाधिवेशन सम्पन्न हुने बताउनु भएको छ। विशेष महाधिवेशन कंग्रेसको चाहना नभएको जिकिर गर्दै वहाँले कसैको व्यक्तिगत महत्वाकांक्षा पूरा गर्न विधि र नियम मिच्नु उचित नहुने बताउनुभयो। नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता सिंहलाई सम्मान गर्दै प्रत्येक वर्ष वहाँको स्मृति दिवस विभिन्न कार्यक्रमसहित मनाइन्छ। लोकतन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका सिंहलाई नेपाली राजनीतिमा त्याग निष्ठा र संघर्षका प्रतीकका रूपमा स्मरण गरिन्छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर.com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। भक्तपुरको मध्यपुर थिमी नगरपालिका चार बालकुमारीका 39 वर्षीय वीरेन्द्र भक्त गजु श्रेष्ठले यस वर्ष पनि जिब्रो छेड्नुहुने भएको छ। 5 पटक जिब्रो छेडेर लोपोन्मुख अवस्थामा पुगिसकेको जात्रा एवं परम्परालाई जीवित राख्न वहाँ तयार हुनुभएको हो। यी असोज 10 गते शनिबार यहाँ पुण्यका दिन जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने उहाँले बताउनु भएको छ। विगतमा जात्रा नियमित नहुन नसकेको अवस्थामा 2075 बालकराम श्रेष्ठले एकपटक जिब्रो छेडाएको र कोरोना महामारीका कारणले रोकिएकोमा 2079 सालमा वीरेन्द्र भक्तले पुनः जात्रालाई निरन्तरता दिनुभएको थियो। मध्यपश्चिमीका कृष्ण नानिचा श्रेष्ठले 57 र 63 सालमा जिब्रो छिडाउनु भएको थियो। मध्यपश्चिमीको दिगो भैरव मन्दिरको डबलीमा हजारौं व्यक्तिको अगाडि जिब्रो छिडेर जात्रा शुरू हुन्छ। जिब्रो छिड्ने व्यक्तिको इच्छा अनुसार पशुपतिनाथको मन्दिरसम्म पुग्ने प्रचलन रहेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानका राष्ट्रपति मसूद पेजेस्केन र विदेश मन्त्री अब्बास अरागची आगामी साता न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन भिसा दिएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार इरानी प्रतिनिधिमण्डलमाथि यात्रा तथा केही विलासी सामान खरिद सम्बन्धी प्रतिबन्ध भने लागू हुनेछ। गत वर्षको तुलनामा यसपटक इरानी प्रतिनिधिमण्डल पनि सानो हुने जनाइएको छ। अमेरिका र इरान बीचको युद्ध सातौं महिनामा प्रवेश गरिरहेका बेला यो निर्णय भएको हो। फेब्रुअरीमा शुरू भएको युद्धका कारण विश्व बजारमा तेल र ग्यासको मूल्य बढ़ेको र द्वन्द छिमेकी मुलुकसम्म फैलिएको बताइएको छ। यसैबीच संयुक्त राष्ट्रसंघका मानवाधिकार विशेषज्ञहरूले इरानमा भएका दुई अमेरिकी हवाई आक्रमणमा युद्ध अपराध भएको निष्कर्ष निकालेका छन्। मिनावको प्राथमिक विद्यालय र लामेदको खेलकुद परिसरमा भएका मिसाइल आक्रमणमा कम्तीमा 177 जना सर्वसाधारण मारिएको र नागरिक संरचनामा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ। अमेरिकाले भने प्रतिवेदनका निष्कर्षलाई विश्वसनीय नभएको बताएको छ। विशेषज्ञहरूले जनवरीमा सरकार विरोधी प्रदर्शन दबाउने क्रममा इरानी सुरक्षा बलबाट पनि मानवता विरूद्ध अपराध भएको बताएका छन्। इरानले भने यसबारे अहिलेसम्म प्रतिक्रिया दिएको छैन।
1: र अब खेल समाचार। काराबाओ कप फुटबलमा साबिक विजेता म्यान्चेस्टर सिटीले नर्विच सिटीलाई 5-0 गोलले पराजित गरेको छ। तेस्रो चरणको खेलमा फराकिलो जित निकाल्दै म्यान्चेस्टर सिटीले चौथो चरणमा स्थान बनाएको हो। इतिहाद रंगशालामा गैराती भएको एकतर्फी खेलमा म्यान्चेस्टर सिटीका लागि 17 वर्षीय फ्लोयाड साम्बाले दुई गोल गरे। आफ्नो पहिलो खेलमै साम्बाले उत्कृष्ट प्रदर्शन गर्दै टोलीको जीतमा महत्वपूर्ण भूमिका खेलेका थिए। उनले 29 मिनटमा हेड मार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। त्यसको 3 मिनटपछि रायन सेर्कीले गोल गर्दै घरेलु टोलीको अग्रता 2-0 बनाए। दोस्रो हाफको केही मिनटमा सिटीले तेस्रो गोल गर्यो। 48 मिनटमा पहिलो खेल खेलिरहेका एलानले गोल गर्दै टोलीको अग्रता 3-0 पुर्याए। 54 मिनटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरे। उनले करिब 20 यार्ड टाढाबाट उत्कृष्ट प्रहार गर्दै बललाई गोलको कुनामा पुर्याएका थिए। खेलको अन्तिम मिनटमा रायन म्याकू आइडूले गोल गरेपछि सिटीले 5-0 शानदार जित सुनिश्चित गर्यो। अब सिटीले चौथो चरणमा ब्राइटनसँग घरेलु मैदानमा खेल्नेछ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: महाधिवेशनमा सहयोग गर्ने कांग्रेसका 4 जिल्ला सभापतिको जिम्मेवारी खोसियो। कार्यवाहकको जिम्मा उपसभापतिलाई कञ्चनपुरमा भने निर्देशन अवज्ञ।
0: भोटेको सिबारीका विस्थापितले होल्डिङ सेन्टर छाड्दै सरकारले अस्थायी बसोबासमा प्रोत्साहन गरेपछि 12 होल्डिङ सेन्टर बन्द।
1: काठमाण्डु हेटौँडा जोड्ने सड़कहरू अब नियमित दुईतर्फी सञ्चालनमा। कृष्ण भीरमा सड़क बनाएपछि आवागमन सहज।
0: राष्ट्रसंघको महासभामा सहभागी हुने इरानी नेतालाई अमेरिकाले दियो भिसा। इरान आक्रमणमा युद्ध अपराध भएको राष्ट्रसंघीय विशेषज्ञको आरोप।
1: र काराबाओ कपमा नर्विच सिटी विरूद्ध म्यान्चेस्टर सिटीको फराकिलो जीत।
0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
6: AIO. Yes, AIO. All in one mart. The best place for shopping.
7: के छ र हो खास त्यहाँ?
6: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
7: वाउ, कहाँ छ र यो?
6: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
5: All in one mart, helping make your life easier.
8: मरेको के हो?
9: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
8: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स आयो, एम्बुलेन्स आयो। ल ल ल उठाउ त उठाउ, लगिहाल्नु लगिहाल्नु।
9: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
8: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि हेर त अब।
9: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
0: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
1: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
10: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
11: नेवार समुदायको चर्चित सांस्कृतिक नृत्य लाखे नाचको जिल्ला स्तरीय प्रतियोगिता यही असोज 4 गते आइतबार खैरनीटारमा आयोजना गरिएको हुँदा सहभागिताका लागि सम्पूर्ण लाखे समूहहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
12: प्रथम पुरस्कार नगद रु 30,000 साथमा प्रमाण पत्र।
11: द्वितीय पुरस्कार नगद रु 20,000 साथमा प्रमाण पत्र।
12: तृतीय पुरस्कार नगद रु 10,000 साथमा प्रमाण पत्र।
11: साथमा सहभागी सम्पूर्ण समूहलाई 5,000 प्रदान गरिनेछ।
12: विस्तृत जानकारीका लागि सम्पर्क
1: 9841104732 र 9841113939।
11: आयोजक श्रीकृष्ण सृजनशील नेवा खला खैरनीटार।
13: यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
14: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
13: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
15: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
14: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
15: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087169142।
16: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
17: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
16: दीक्षा ब्युटी पार्लर रे?
17: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
16: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
17: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
16: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
17: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
16: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
17: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
16: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
17: सुन्दरता देखाउने होइन, महसुस गराउने छौ। दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु, प्रोप्राइटर निशा लामा, सम्पर्क 9709034335।
11: बड़ा दशैं विशेष दुलेगौड़ा सांस्कृतिक महोत्सव 2083
12: मिति यही असोज 8 गते देखि 18 गते सम्म
11: तनहुँ जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
12: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेदी खेल मैदान
11: महोत्सवका मुख्य आकर्षणहरू
12: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोर प्रस्तुति
11: बालुद्यान एवं रमाइलो मेला
12: दशैं तिहार सस्तो बजार
11: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
12: स्थानीय कला संस्कृतिको प्रदर्शनी
11: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
12: साथमा लाइभ कन्सर्ट
11: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा

0: टिकुलीमाया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइन का कुर्ता सलवार, लुंगी टी शर्ट सहित लेडीज र जेन्ट्स का लागि आवश्यक सम्पूर्ण किसिम का कपड़ाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
3: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है। हेलो बा,
4: कति बन्यो घर? अनि ढलान भयो त?
5: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान धार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
4: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
5: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
0: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
0: प्रोपाइटर राम भुजेल, सम्पर्क 9091950633 र 9746780681।
6: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज़ अंतर मन के आवाज।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक एस दुलेगुडा पोलिक्लिनिकमा यही असोज 3 गते पहिलो शनिबार
2: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
3: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
4: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
3: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
3: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
5: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 98560131053।
6: होइन, धुवामा के गरिराखेको छौ भने तिमी
7: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि।
6: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
7: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
6: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
8: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142334 र 98171656606।
9: साइली आमा, प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
10: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
9: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
10: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
11: प्रोपाइटर थान प्रकाश नेउपाने 98560338778, प्रशान्त नेउपाने 98460269025।
12: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
13: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
12: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
8: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98603373310 र 98261553507।
14: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
14: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
8: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार,
11: मोबाइल 98058535533 र 98066159।
15: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
16: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
15: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
17: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9856078302 र 9846078302।
18: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन की आवाज।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: एपी स्टोर दुलेगौड़ा सृजना टोल बनकेवा चोक देखि भित्रपट्टी कवासे जाने बाटो में आफ्नो भवन में खुले
2: यहाँ दैनिक उपभोग्य सामग्री एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0625414321,
2: मोबाइल 9865878634 र 9701107090।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
4: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
4: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9855324020, 9801454674 र 9864023420।
5: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
6: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
5: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
0: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
7: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
1: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोधक उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
8: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही।

हजुर श्रोता साथीहरू, निकै नै सुमधुर सङ सँगसँगै प्रोग्रामको ओपनिङ पनि हाम्रो भइसकेको छ र केही प्राविधिक समस्याको कारणले गर्दा चाहिँ प्रोग्राममा आज चाहिँ अलिकति ढिला पनि भयो, त्यसको लागि पनि धेरै त्यसको लागि माफी चाहन्छु भन्दै श्रोता साथी आजको श्रृंखलामा रहेर आजको एपिसोडमा रहेर फिल्मी क्वेशन अनि मुभी सम्बन्धी चाहिँ केही जानकारी यहाँलाई प्राप्त गर्नु परेमा, फिल्मी क्वेशनहरू यहाँलाई गर्नु परेमा हामीलाई कल गर्न सक्नुहुनेछ 0241 43 33 00 टेलिफोन लाइन भएर भने प्रोग्राम फिल्मी संसारमा यहाँले हामीलाई सुन्न सक्नुहुनेछ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज जनतामनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ र यसै गरी श्रोता साथी प्रोग्राममा फेरि पनि यहाँहरूको लागि एउटा अर्को मिठो सङ्ग राख्नतर्फतिर लागिरहेको छु र त्यस्तै गरी श्रोता साथी गीतको टाइटल रहेको छ बिन्जुरी, जुन चाहिँ खर्जाई मुभीबाट रहेको सङ्ग रहेको छ, स्वीकार्नुहोला है त।

0: सँग जीवन बिताउन पाए आफूले भाग्य मान्थे।
1: बिहे भन्ने कुरा भाग्यकै खेल त हो मास्टर साहब।
0: राजी छ भने साई समत यहीँबाट गर्छ।
2: हजुर श्रोता साथी, बिन्जुरी टाइटलमा रहेको मिठो संघलाई पनि प्रोग्राम स्थान दिइसकेको छु। खर्जाई मुईबाट रहेको संघ रहेको छ भने पक्कै पनि सम्पूर्ण श्रोता साथीले कार्यक्रममा स्वीकार्नु भयो होला। र श्रोता साथी अहिलेको लागि भने प्रोग्रामको व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला पनि हाम्रो भइसकेको छ। र विश्रामपूर्व जानु अघि कार्यक्रममा जीव धानै गीतको टाइटलमा रहेको मिठो संघ राखिरहेको छु। नुमाफुङ मुईबाट रहेको संघ रहेको छ, जसमा आवाज रहेको छ पवित्र सुब्बाको, भने स्वीकार्नु होला भन्दै केही क्षणपछि फेरि हाम्रो पुनः भेट हुने नै छ।

0: This is Radio Dhor Barahi, 103.8 MHz. आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900
2: एडमिशन ओपन एट सिम्स केयरगिभर दुलेगौडा
3: सिटीभिटीको पाठ्यक्रममा आधारित 390 घण्टाको केयरगिभर तालिम सम्बन्धी भर्ना खुल्यो
2: हाम्रा विशेषताहरू
3: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने
2: व्यवहारिक र प्रयोगत्मक सिकाइ
3: रोजगारीका लागि मार्गदर्शन र सहयोग
2: सेवमूलक गुणस्तरीय र प्रभावकारी तालिम
3: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने
2: तालिम लिनको लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ
3: सिट सीमित छ शीघ्र सम्पर्क राख्नुहोस् भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म
2: स्थान धुलेगौडा एनआईसी एसिया बैंक भएको घर
3: सम्पर्क 9560443043 9901443628 र 9560771773
2: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
4: श्री नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना
5: Yes. सहकारी संस्थाको 16 वार्षिक साधारण सभा यही असोज 10 गते शनिबार हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई बिहान 10 बजे सहित कृष्ण वाचनालय शुक्ला गण्डकी 8 पाटनमा उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ
4: अनुरोधक सचिव जगदीश काफले एवं श्री नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 8 पाटन तनहुँ
6: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्बाया पुन
7: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
7: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
7: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
7: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ डाक्टर सुस्मिता गुरुङ
7: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
6: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 रोड फोन 061-590-162
10: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
11: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
10: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
12: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856-32475 र 9801-32475।
13: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
14: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
13: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कतै पाइन्छ र?
14: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
15: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
16: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
15: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846-33101 र 9846-83522।
17: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
18: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
17: ओके, लेट्स डन।
18: हजुर, सिक्तेल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
17: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
18: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560-28543 र 9417-00787।
10: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613-95 र 9847-15368।
0: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
19: हजुर श्रोता साथी, केही क्षणको विश्राम लगतै यहाँहरूमा फेरि पनि प्रोग्राममा पुनः उपस्थित भइसकेकी छु भने श्रोता साथी, आजको एपिसोडमा त हामीहरू फिल्म इन्फर्मेसनहरूलाई कार्यक्रम स्थान दिनेछौँ। जानकारीहरू प्राप्त गर्नु पर्यो भने हामीलाई कल गर्न सक्नुहुनेछ। र अहिलेको लागि भने जेडी अन्तमुबाट रहेको औठी चिनो टाइटलमा रहेको मिठो सङ राखिरहेको छु, जसमा जुन चाहिँ जेडी अन्तमुबाट रहेको छ, स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी, औटिचिनो टाइटलमा रहेको मिठो सङलाई पनि प्रोग्राममा स्थान दिइसकेको छु। जेडी अन टपबाट रहेको सङ रहेको थियो भने श्रोता साथी अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि एउटा अर्को सुमधुर सङ राख्नतर्फतिर लागिरहेको छु। मिरमिरे भो टाइटलमा रहेको सङ रहेको छ, जुन चाहिँ मिरमिरे भूबाट रहेको छ भने स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी, मेरो मेरो भो टाइटलमा रहेको निकै नै सुमधुर रमाइलो सङलाई पनि प्रोग्राममा स्थान दिइसकेको छु। जुन चाहिँ मेरो मेरो भोबाट रहेको थियो भने पके पनि सम्पूर्ण श्रोता साथीले कार्यक्रममा स्वीकार्नु भयो होला। र गीतमा आवाज रहेको छ प्रकाश सपूत अनि मेलिना राईको, भने लिरिक्स र म्युजिक पनि रहेको छ प्रकाश सपूतकोमा नै, र यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा सुनिराख्नु भएको छ होला। र श्रोता साथी, तपाईँले हामीलाई रेडियो ढोरपाराही 103.8 मेगाहर्ज जनतमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiodharpalai.com.np लगिन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ। र अहिलेको लागि भने श्रोता साथी, फेरि पनि हामीहरू विज्ञापनतर्फ जानुपर्ने बेला पनि भइसकेको छ। र विज्ञापन पूर्व जानु अघि चाहिँ कार्यक्रममा के यो माया हो टाइटलमा रहेको मिठो सङ राखिरहेको छु, र यो मुभी चाहिँ जेरी मुभीबाट रहेको छ भने आवाज रहेको छ हिर्कुलस बस्नेतको सिकानु होला है त।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: लर्नो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र
1: यही युनाइटेड सप्लायर्समा छँदैछ नि बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भन्ने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
2: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
0: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
1: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प स्टोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 065414008

0: Connect your dream. Connect your future. Steel. Connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki 4 Tulegaura Walk-in Department Bhavan Sangai Mobile 98-562-493 ra 98-562-8073
2: सुबर्ण अवसर
3: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
4: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
5: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
4: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौंडा बजारको हेल्पो सोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
5: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
3: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि
5: ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
4: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौंडा बजारको हेल्पो सोकमा खुलेको द भिलेज

हजुर श्रोता साथी एकैछिनको विश्राम लगाउँदै फेरि पनि यहाँहरू माझ हामी उपस्थित भइसकेको छु भन्ने श्रोता साथी अहिलेको लागि भने कार्यक्रमको हामी अन्त्य अन्त्यतर्फ पनि आइसकेका छौँ। कार्यक्रमको हाम्रो निश्चित समय सकिने बेला चाहिँ भइसकेको छ र यसै गरी आजको श्रृङ्खलामा हामीहरूले श्रृङ्खलाबद्ध रहेर कार्यक्रममा स्थान दियौं र आशा रहेको छ सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रमलाई सुनेर साथ दिनुभयो होला र अहिलेको लागि भने कार्यक्रमको हामी अन्त्यतर्फ आइसकेका छौँ र जाँदा जाँदै कार्यक्रममा उनको स्वेटर मूलबाट रोहेको मिठो सङ राख्नतर्फतिर लागि रहेको छु र श्रोता साथी गीतको टाइटल रहेको छ फूल जुन चाहिँ उनको स्वेटर मूलबाट रहेको छ जसमा आवाज रहेको छ सुजन चपा गाईको भने सुमधु भाकालाई राख्दै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्ते नमस्कार।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: सबैले दीपाको घरको डेकोरेशन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो, यस्तो राम्रो डेकोरेशन रहेछ र पो, सबैले कुरा गरेका। दीपा, ए दीपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि, दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460-61268 र 9560-60268।
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
7: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
5: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
7: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
5: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
2: सम्पर्क
6: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
2: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846656999 छ।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
10: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
6: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9560-62891।
10: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
12: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
10: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
12: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
13: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
6: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
6: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9846-61261220।
14: स्टुडियो टाइम चेक को साथ में मनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165-95301।
15: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
16: ढोरबाराही हाइलाइट्स को साथ में
17: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
16: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 98461-49304।

0: नमस्कार, रेडियो धोरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। धोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। गएको भदौको 10 गते रसुवाको भोटेको सीमाको बाढ़ी पछाडि खोजीका क्रममा आज माथिल्लो त्रिशुली एक जल विद्युत आयोजनाको सुरुङबाट 6 वटा शव निकालिएको छ। नेपाली सेनाका अनुसार आयोजनाका प्रतिनिधिहरू सहितको संयुक्त उद्धार टोलीले खोजी गर्दा त्रिशुली एकको अडिट 3 सुरुङभित्र ढलान गर्नका लागि बुनिएको डण्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा ती शवहरू फेला परेका हुन्। भेटिएका शवलाई बाहिर निकालिएको र सुरुङभित्र हिलोमा अरू शव पनि हुन सक्ने आशंकामा खोजी कार्य भइरहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालिनले जेएनजी उमेर समूहका सांसदहरूसँग विशेष अन्तर्क्रिया शुरू गर्नुभएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा केही बेर अगाडि छलफल शुरू भएको हो। बैठकमा मुख्य गरी नवीनतम प्रविधि र डिजिटल सुशासन, युवा स्वरोजगार तथा स्टार्टअप नीति, प्राविधिक शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा एवं वातावरणीय सन्तुलन सहितको दिगो विकासका विषयमा गहन छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ 334 जनाका लागि नयाँ भर्ना आह्वान गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय भर्ना छनौट शाखा नक्सालले आज सूचना निकालेर खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षा मार्फत पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो। प्रहरी सहायक निरीक्षक अर्थात असही पदमा 211 जनाका लागि भर्ना खुलाइएको छ। यस्तै प्रहरी कार्यालय सहयोगीतर्फ भान्से 43 जना, हजाम 15 जना र कुचिकार 25 जना गरेर 123 पदमा आवेदन माग गरिएको छ। असही पदका लागि असोजको 12 गतेदेखि कार्तिकको 10 गतेसम्म अनलाइन मार्फत आवेदन दिन सकिनेछ। प्रहरी कार्यालय सहयोगी पदका लागि पनि सम्बन्धित कार्यालयमा उपस्थित भएर दरखास्त दिनुपर्नेछ। नेपाल राष्ट्र बैंकले आजबाट 50 रूपियाँका दरको नयाँ नोट चलन चल्तीमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार साबिकै आकार तथा रंगमा नयाँ 50 रूपियाँ दरको नोट चलन चल्तीमा ल्याइएको हो। नोटको अग्रभागमा श्री नेपाल राष्ट्र बैंक नेपाल सरकारको जमानत प्राप्त यसको रूपियाँ भुक्तान माग्न आएमा नेपाल राष्ट्र बैंकबाट 50 रूपियाँ तुरन्त पाइनेछ भन्ने प्रतिज्ञामूलक वाक्यांश उल्लेख गरिएको छ। नोटको बायाँपट्टि सगरमाथा हिमालको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ। पानी छापको तल्लो भागमा 50 अंक समेत रहेको छ। नोटको तल्लो भागमा विक्रमसम्म 2082 सिरिज उल्लेख गरिएको छ भने नोटमा गवर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेलको दस्तखत राखिएको छ। नयाँ नोट 1.2 मिलिमिटर चौडाई कागजमा बुनिएको सुरक्षण धागो रहेको छ। नोटको पृष्ठ भागमा हिउँ चितुवाको चित्र उल्लेख गरिएको छ। नेपाल र साउदी अरब बीचमा द्विपक्षीय हवाई सेवा सम्झौतामा अन्तिम हस्ताक्षर भएको छ। 15 भदौमा भएको यस सम्झौतासँगै साउदी अरबको वायु सेवा कम्पनीलाई पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने बाटो खुल्ला भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा प्रवक्ता जयनारायण आचार्यका अनुसार यो सम्झौतावली नवनिर्मित दुवै विमानस्थलमा साउदीका जहाज सञ्चालनका लागि कानूनी र संस्थागत बाटो सहज बनेको छ। नेपालसँग पर्याप्त जहाज नभएकाले यो सम्झौता महत्वपूर्ण मानिएको छ। हामीसँग पर्याप्त जहाज छैनन् तर उनीहरूसँग छ। सहसचिव बाचार्यले भन्नुभयो, यो विमानस्थलमा साउदीका जहाजहरूको उडान गर्न चाहे यस सम्झौताले अब सहजीकरण गर्नेछ। नेपाल र साउदी बीचमा पहिलो पटक सन् 1999 प्रारम्भिक हवाई सम्झौता भएको थियो। सिप्रदी र यात्रीको सहकार्यमा नेपालमा नै इन्जिनियरिङ तथा उत्पादन गरिएको नयाँ विद्युतीय स्कूटर यात्री P2 को औपचारिक मूल्य सार्वजनिक गरिएको छ। कम्पनीले यो स्कूटरको शुरूआती मूल्य 3,29,900 रूपियाँ राखेको छ। ग्राहकले आफ्नो आवश्यकता, बजेट र रूचि अनुसार ब्याट्री क्षमता, रंग तथा विभिन्न कनेक्टिभिटीका फिचरहरू समेत छनौट गरेर स्कूटरलाई आफू अनुकूल बनाउन सक्ने कम्पनीले जनाएको छ। नेपालका चुनौतीपूर्ण सड़क, उकालो, ओह्रालो, घुम्ती र शहरी ट्राफिकहरूलाई ध्यानमा राखेर P2 को डिजाइन गरिएको जनाइएको छ। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाउ तोलामा 2600 रूपियाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सुन 3,03,100 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाउ 2,300 रूपियाँले घटेर 2,69,500 रूपियाँमा कारोबार भएको थियो। अस्ति बुधबार सुन 1,700 रूपियाँले बढेर तोलाको 3,01,800 रूपियाँमा कारोबार भएको छ। मंगलबार सुन तोलामा 900 रूपियाँले घटेर 3,01,00 रूपियाँमा कारोबार भएको थियो। तीजको दिन सोमबार सुन र चाँदीको भाउ 1,200 रूपियाँले घटेर 3,02,200 रूपियाँमा कारोबार भएको थियो। पहिलो कारोबारको दिनमा आइतबार सुनको भाउ 1,200 रूपियाँले बढेर 3,02,100 रूपियाँमा कारोबार भएको हो। आज चाँदीको भाउ तोलामा 1,150 रूपियाँले बढेर तोलाको 4,775 रूपियाँमा कारोबार भइरहेको छ। हिजो चाँदी 4,625 रूपियाँमा कारोबार भएको थियो। स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टनर्सले राजीनामा दिने घोषणा गर्नुभएको छ। संसदीय निर्वाचनमा वामपन्थी तथा मध्य वामपन्थी विपक्षी गठबन्धनको झिनो बहुमत हासिल गरेपछि क्रिस्टनर्सले राजीनामा दिन लाग्नु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। स्वीडेनको निर्वाचन प्राधिकरणका अनुसार 349 संसदीय संसदमा चार विपक्षी दलहरूले 176 सीट जितेका छन्। सत्तारूढ़ गठबन्धनमा रहेका चारवटा दलले भने 173 सीट प्राप्त गरेका छन्। दुई पक्ष बीचमा झण्डै 50,000 मतको मात्रै अन्तर रहेको छ। निर्वाचन परिणाम सार्वजनिक भएपछि क्रिस्टनर्सले नयाँ सरकार गठनका लागि बाटो खोल्न आफू प्रधानमन्त्री पदबाट मुक्त हुन चाहेको जानकारी दिनुभयो। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडालाई युरोपेली संघ ईयूको पछिल्लो सहयोगी सदस्य बनाउने प्रस्ताव अगाडि बढ़ाई युरोपसंघको व्यापारमा कड़ा कदम चाल्ने चेतावनी दिनुभएको छ। ट्रम्पले यस्तो सहकार्य अगाडि बढ़ाई युरोपेली सामानमा धेरै चर्को भन्सार महसूल लगाउन सक्ने वा विभिन्न क्षेत्रमा व्यापार रोक्न सक्ने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ। उहाँले क्यानाडासँग सम्बन्धित प्रस्तावलाई हास्यास्पद समेत टिप्पणी गर्नुभएको छ। ट्रम्पको चेतावनी युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन डेर लेएनले स्ट्रासबर्गमा युरोपेली संसदमा आफ्नो वार्षिक स्टेट अफ द युनियन सम्बोधनका क्रममा क्यानाडालाई ईयूको पहिलो सहयोगी सदस्य बनाउने प्रस्ताव अगाडि सारेपछि आएको हो। फोन डेर लेएनले क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेलाई सम्बोधन गर्दै क्यानाडालाई ईयूको पहिलो सहयोगी सदस्य बनाउने दिशामा काम गर्न चाहेको बताउनुभयो। त्यस पछाडि युरोपेली संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्नेले क्यानाडा र युरोप बीचमा रणनीतिक सहकार्य थप गहिरो बनाउन समर्थन जनाउनु भएको जनाइएको छ। उहाँले महत्वपूर्ण खनिज कृत्रिम बुद्धिमत्ता रक्षा डिजिटल व्यापार र ऊर्जा सुरक्षा लगायतका क्षेत्रमा सहकार्यको सम्भावना औंल्याउनु भएको छ। युरोपेली आयोगले भने क्यानाडासँगको प्रस्ताव कुनै तेस्रो देश विरूद्ध लक्षित नभएको स्पष्ट पार्नुभयो। संयुक्त राष्ट्रसंघका मानवाधिकार विज्ञहरूले इरानमा भएको दुईवटा आक्रमणमा अमेरिकाले युद्ध अपराध गरेको विश्वास गर्ने पर्याप्त आधारहरू रहेको बताएका छन्। यी आक्रमणहरूमा कम्तीमा पनि 177 जना सर्वसाधारण मारिएका थिए। इरानसँग सम्बन्धित स्वतन्त्र आधिकारिक तथ्य खोज मिशनको नयाँ प्रतिवेदनले मिनाबमा रहेको एउटा प्राथमिक विद्यालय र लामेरोडमा रहेको एउटा खेलकुद परिसरमा भएको फेब्रुअरीको क्षेपास्त्र आक्रमणहरू अन्धाधुन्ध प्रकृतिका रहेका थिए भनेर उल्लेख गरिएको छ। ती आक्रमणहरूका कारणले सर्वसाधारणहरूको ज्यान जानुका साथै नागरिक पूर्वाधारहरूमा क्षति पुगेको थियो। अमेरिकाले शुरूमा लामेरोडमा आक्रमण गर्न अस्वीकार गरेको थियो। उसले मिनाबमा भएको घटनाको अनुसन्धान गरिरहेको बताइएको छ। अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले प्रतिवेदनमा प्रस्तुत गरिएका निष्कर्षहरूलाई विश्वसनीय नमान्ने खबरमा उल्लेख गरिएको छ। अब अन्तिममा खेल समाचार। इंग्ल्याण्डका ब्याटर जोस बटलर टी ट्वेन्टी क्रिकेटमा 15,000 रन पूरा गर्ने पहिलो खेलाड़ी बन्नुभएको छ। गैराति घरेलु मैदान कार्डिफमा भएको श्रृंखला संघको तेस्रो टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा 30 रन जोडेर समग्र टी ट्वेन्टीमा सबैभन्दा धेरै रन बनाउने कीर्तिमान उहाँले बनाउनु भएको हो। उहाँले 528 टी ट्वेन्टीमा 9 शतक र 107 अर्धशतक सहित 34.46 औसतमा 15,000 रन बनाउनु भएको हो। 36 वर्षका बटलरले वेस्ट इण्डिजका कायरन पोलार्डको कीर्तिमान तोड्नु भएको छ। 39 वर्षका पोलार्डले 754 टी20मा 2 शतक र 71 शतक अर्धशतक सहित 31.71 को औषधमा 14,979 रन बनाउनु भएको छ। टी20 क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाड़ीहरूको तेस्रो नम्बरमा इंग्ल्याण्डका एलेक्स हेल्स रहनु भएको छ। उहाँले 537 खेलमा 7 शतक र 93 अर्धशतक सहित 29.69 को औषधमा 14,581 रन बनाउनु भएको छ। जापानमा चलिरहेको 20 एसियाली खेलकुद अन्तर्गत सफ्ट टेनिसको पुरूष खेलमा नेपाल दक्षिण कोरियासँग 3-0 पराजित भएको छ। मेन्स डबल्समा कमल भण्डारी र प्रदीप खत्रीको जोडी ह्योङ योङ ली र जेकियो पार्कको जोडीसँग 5-0 पराजित भएको हो। मेन्स सिंगलमा ब्रिटिश जेस पाण्डे किम जिनयोङसँग 4-0 पराजित भएको हुनुभएको छ भने ब्रिजेशले 4-2, 4-0, 4-1 र 4-3 खेल गुमाउनुभयो। यस्तै मेन्स डबलमा भने नेपालबाट बाई पाउँदा कोरियाले 3-0 को सोझो सेटको जित हात पार्न सफल भएको हो। नेपाली महिला भलिबल टोलीले समूह चरणका आफ्ना दुईवटै खेल गुमाइसकेको छ। 20 एसियाडको औपचारिक उद्घाटन भोलि हुनेछ। नेपालबाट 21 खेलका 135 खेलाड़ीहरूले प्रतिस्पर्धा गर्ने भएका छन्। अवस्थ यिनै विविध खबरहरूसँगै दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट आजको लागि सकिएको छ। 5 बजे हामी थप विवरणसहितका समाचार लिएर फेरि उपस्थित हुन्छौं। त्यतिन्जेलसम्म समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654-1100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: खैरिनी चार महिला विकास बहुउद्देश्य सहकारी संस्थाको अत्यन्त जरुरी सूचना।
3: यस सहकारीको 24 वार्षिक साधारण सभा यही असोज 9 गते हुने सम्पूर्ण शेयरधनी महानुभावहरूमा जानकारी गराइन्छ। कृषि उपज संकलन केन्द्र बेलचौतरामा सम्पन्न हुने साधारण सभामा विभिन्न विषयमा छलफल गरेर निर्णय गरिने भएको हुँदा सरोकारवाला महानुभावहरूलाई उपस्थित भइदिनु हुन अनुरोध सहित यो सूचना प्रसारण गरिएको छ।
2: साधारण सभा शुरू हुने समय बिहान 10 बजेदेखि अनुरोधक सचिव विनुत अधिकारी श्रेष्ठ एवं श्री खैरिनीचार महिला विकास बहुउद्देश्य सहकारी संस्था लिमिटेड खैरिनीचार।
4: दाई पहिला यो मोबाइल हेर्नुहोस् न के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
5: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
4: अनि बन्छ त दाई,
5: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
6: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठीक पारिपट्टि
7: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
8: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
7: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
9: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
10: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वास र सुनचारी पसल खोजौला नि।
9: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
11: यहाँ विभिन्न डिजाइन का गर गहना पाइनुका साथै खरीद बिक्री तथा साटफेर पनि गरिन्छ।
12: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरीद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
11: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी तीन दुलेकौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेकौडा वन केवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9807169 142।
13: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
14: मैडम, धूम्रपान भनेको के हो?
13: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
14: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ?
13: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
14: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
13: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
15: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
16: ए सबिना, यस्तो हतारमा कता हो?
17: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
16: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचाँदी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
18: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9008816142।
19: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: सधैं पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
0: ए हो र, ल त ल।
2: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142222 र 98562192।
3: यही आउँदो असोज 3 गते पहिलो शनिबार
4: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: उपचार हुने रोगहरू
4: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
5: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
4: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
5: दिसा पिसाब एवं पेटको समस्या,
4: तौल गडबड हुने वा थाइराइडको समस्या,
5: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ, ज्वरो जस्ता समस्याहरूको चेकजाँच, उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
4: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
5: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्लागण्डकी 4, दुलेगौडा तनहुँ।
4: फोन नम्बर 0564142233 र 98678167।
6: एडमिशन ओपन एट सिम्स केयर गिभर दुलेगौडा।
7: सिटीभिटी को पाठ्यक्रम में आधारित 390 घंटा को केयर गिवर तालिम संबंधी भर्ना खुल्यो।
6: हाम्रा विशेषताहरू
7: अनुभवी एवं दक्ष प्रशिक्षक बाट प्रशिक्षण गराइने,
6: व्यवहारिक र प्रयोगत्मक सिकाइ,
7: रोजगारी का लागि मार्गदर्शन र सहयोग,
6: सेवामूलक गुणस्तरीय र प्रभावकारी तालिम,
7: स्वास्थ्य क्षेत्र में करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
6: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
7: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
6: स्थान दुलेगौडा एनआईसी एसिया बैंक भएको घर।
7: सम्पर्क 98564443, 98041443628 र 98561773।
6: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
8: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083,
9: मिति यही असोज 8 गतेदेखि 18 गते सम्म।
8: तनहु जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
9: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तरी खेल मैदान।
8: महोत्सवका मुख्य आकर्षणहरू,
9: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति,
8: बालुद्यान एवं रमाइलो मेला,
9: दशैं तिहार सस्तो बजार,
8: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
9: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
8: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
9: साथमा लाइभ कन्सर्ट।
8: आयोजक शुक्ला गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।
1: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
10: मैले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
10: ठीक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
6: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
4: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
6: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
4: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
6: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
4: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठिक पारिपट्टी, फोन 0635903769।
11: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
12: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
11: हो र, कहाँ छ र त्यस्तो?
12: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
4: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी सर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
11: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
4: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन तारा देवी तरकारी पसल सँगै।
6: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
4: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
11: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
12: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
11: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
13: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
6: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 9560557731 9060657731।
14: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
10: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
14: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
10: त्यसो भए कहाँ जाने त कान्छा?
14: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
10: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
15: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
4: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा।
12: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9556011445 र 9556020445।
16: हेलो बा, कति बन्यो घर अनि ढलान भयो त?
17: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि।
16: ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
17: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्, म पनि त्यहीँ जाने हो।
11: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
7: सरसार मार्बल एन्ड टाइल्स, बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
11: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891506630 र 9746780681।
18: होइन, धुवामा के गरिराखेको छौ भने तिमी?
19: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन। ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि।
18: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको।
19: एकदम ढुक्क छु म त। त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
18: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
2: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
15: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 9811756606।
7: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक, यस दुलेगुडा पोलिक्लिनिकमा यही असोज 3 गते पहिलो शनिबार
4: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
20: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
21: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
4: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
20: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
20: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
2: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9560131053।

0: मम्मी भोक लाग्यो, खाजा खाम न।
1: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
0: हस् मम्मी।
2: मैले सुने छोरी, ल जाम हिँड।
1: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
3: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008281044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
3: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
4: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र।
5: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
1: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया। फोन 065414142, 98563218, 98462014726।
6: हाम्रो प्रतिबद्धता, धातुका भाँडा बर्तनको उपलब्धता।
7: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825359122, 9805028 र 9460692646।
8: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
9: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
1: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065590065, मोबाइल 9816634372।
3: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
7: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
3: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
7: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
3: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
7: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
3: पार्वती रिमाल दुलेगौडा रु 10,100,
7: कृष्णराज पण्डित दुलेगौडा रु 25,000,
3: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
7: ठाकुर प्रसाद भट्टराई डोर फिर्दी उत्तम टोल रु 55,555,
3: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोलफिर्दी हिमाली टोल रु 10,120,
7: खिमलाल पौडेल ढोलफिर्दी हिमाली टोल रु 10,005,
3: धनमाया भट्टराई ढोलफिर्दी हिमाली टोल रु 50,000,
7: रेशम बहादुर थापा ढोलफिर्दी हिमाली टोल रु 11,111,
3: भीम प्रसाद वाग्ले ढोलफिर्दी हिमाली टोल रु 10,155।
10: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
11: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिद्धेल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
10: ओके, ल डन।
12: हजुर, सिक्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
10: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 98568543 र 98417007।

0: स्टुडियो टाइम
1: अहिले दिउँसोको 3 बज्यो।
2: टाइम चेक को साथ में मनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प स्टोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98160 95301।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
4: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
3: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
4: गरिमाको हत्यामा संलग्नलाई कानून संशोधन गरेर कार्यवाही गर्न संसदको माग। सर्वोच्च अदालतमा भइरहने आगजनीका विषयमा निष्पक्ष छानबिन हुनुपर्नेमा जोड।
3: माथिल्लो त्रिशुली 3A टनेलबाट 6 शव निकालियो। डीएनए परीक्षणका लागि ललितपुरमा नमूना संकलन।
4: धनुषाका 388 परिवारले पाए लालपूर्जा। 15 वर्षदेखि रोग्न कमला पुलको निर्माण कार्य अन्तिम चरणमा।
3: होर्मुज स्ट्रेटमा सेना नपठाउने दक्षिण कोरियाको भनाई। आफूहरू कुनै पनि युद्धमा सामेल नहुने राष्ट्रपति लीको प्रष्टोक्ति।
4: र T20 क्रिकेटमा बटलरको नयाँ कीर्तिमान 15,000 रन पूरा गर्ने पहिलो खेलाड़ी बन्न सफल।
5: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।
6: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
3: समाचार अब विस्तारमा। राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरूले बाराकी बालिका गरिमा चौधरीको हत्या आरोपीलाई धरौटी र तारेकमा छोड़िएको भन्दै सरकारको ध्यान आकर्षण गराएका छन्। हाल कार्यान्वयनमा रहेको कानून अनुसार त्यसो गरिएको भए कानून संशोधन गरेर भए पनि कड़ा कार्यवाही गर्नुपर्ने उनीहरूको माग छ। सांसद पूजा चौधरीले बाराकी गरिमाको हत्यामा संलग्नलाई केही व्यक्तिलाई सामान्य तारेकमा छोड़िएको भन्दै त्यस सम्बन्धमा निष्पक्ष छानबिन गर्न माग गर्नुभयो।
7: या त यस्ता आपराधिक मनोवृत्तिका व्यक्तिहरूलाई अब अरू कुनै छोरीलाई बलात्कार गर र हत्या गर भनेर मनोबल बढाउनको लागि सामान्य तारिकमा छोडिएको हो। यसको निष्पक्ष छानबिन गरियोस् र जब अपराध यति क्रूर छ भने म सम्माननीय अध्यक्षज्यू मार्फत सरकारलाई कानून सुधार गरेर भए पनि सजाय त्यही अनुरूप कड़ा हुनुपर्छ भनी निवेदन गर्दछु।
3: अर्की रूक्मिणी कोइरालाले नवलपरासीको विनय त्रिवेणी गाउँपालिका 3 शेरबहादुर विकले तीजका दिन श्रीमती उनीमायाको हत्या गरेको जनाउँदै उक्त घटनाको छानबिन गर्न माग गर्नुभयो। कैलालीको धनगढ़ीमा एक प्रहरी जवानले महिलालाई बलात्कार गरेको देखि गरिमा प्रकरणसम्मका घटनाका दोषीलाई कार्यवाही गर्न माग गर्नुभयो।
8: अहिले यस्ता घटनाहरू दोहोरिरहेका छन्। जस्तै कैलालीको धनगढ़ीमा एक प्रहरी जवानले एक महिलालाई रेप गरेको घटना। 3 वर्षकी बालिका गरिमा चौधरीको दुई जनाले रेप गरेर बाहिर खुल्याम घुमिरहेका छन्। म गृहमन्त्रीलाई भन्न चाहन्छु, यस्ता अपराधीहरूलाई के गर्दै हुनुहुन्छ? उल्टै उनका बुवा आमालाई तपाईँहरू खुसी हुनुहुन्छ भनेर सोध्नु, यसभित्र के लुकेको छ?
3: सदस्य विष्णु बहादुर विश्वकर्माले सर्वोच्च अदालतमा हप्ताको एक दिन आगलागीका घटना बढ़िरहेको भन्दै न्यायिक छानबिन गर्न माग गर्नुभयो। चेन्जी आन्दोलनमा आगो लगाइएको अदालतमा फेरि पटक पटक किन आगलागी मा पर्छ भन्दै उहाँले छानबिनको माग गर्नुभएको हो।
9: सर्वोच्च अदालत आफै दोष भएको छैन, कुनै अन्य दुर्घटनाबाट पनि दोष भएको छैन। नियोजित ढंगबाट, षड्यन्त्रमूलक ढंगबाट सर्वोच्च अदालतमाथि दिन दहाडै प्रतिदिन प्रहार भइराखेको छ। यसको उच्च स्तरीय छानबिन समिति बनोस् र कड़ाभन्दा कड़ा कार्यवाही गरियोस्।
3: सदस्य कृष्ण प्रसाद अधिकारीले भोटेकोशी बाढ़ीबाट प्रभावित रसुवाको आमा छोङदिङमो र गोसाई कुण्ड गाउँपालिकामा तत्काल दैनिक उपभोग्य वस्तु लत्ता कपड़ा र औषधिको सहज आपूर्ति गर्न सड़क सञ्जाल पुनः जोड्न सरकारको ध्यानकर्षण गराउनुभयो।
4: भुटेकोशी बाढ़ीका कारण थुनिएको माथिल्लो त्रिशुली 3A टनेलबाट 6 शव निकालिएको छ। नेपाली सेनाका अनुसार अडिट 3 टनेलभित्र ढलान गर्नको लागि बुनिएको डण्डीको जालीको भित्री भागमा अल्झिएर रहेका 6 शव फेला परेका छन्। ती शवलाई ग्रिन्डर ग्यास कटर र रोटरी रेस्क्यूको प्रयोग गरी बाहिर निकालिएको जंगी अड्डाले जनाएको छ। नेपाली सेनाका अनुसार संयुक्त उद्धार टोलीद्वारा खोजी गर्दा टनेलभित्र हिलोमा छोपिएको अवस्थामा अन्य शव जस्तो आकृति देखिएकाले खोजी कार्य भइरहेको सेनाले उल्लेख गरेको छ। माथिल्लो त्रिशुली 1 टनेलभित्र आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीद्वारा खोजी कार्य जारी राखिएको छ। यस्तै त्रिशुली 3B टनेल र पावर हाउस इलाकामा खोजी कार्य भइरहेको सेनाले जनाएको छ।
3: भोटेको सिपाड़ीमा ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि सरकारले डीएनए परीक्षणलाई तीव्रता दिएको छ। ललितपुरमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका प्रमुख वैज्ञानिक एवं फोरेन्सिक विज्ञ निराजन थापा छेत्रीका अनुसार डीएनए परीक्षणका लागि अहिलेसम्म 837 शव र 825 आफन्तको नमूना संकलन भइसकेको छ। प्रयोगशालामा प्राप्त 1662 नमूनाको प्रोफाइल निकालेर डीएनए मिलान गरेपछि परिवारलाई शव हस्तान्तरण गरिने उहाँको भनाइ छ। यो काम परिवार र आफन्तले सोचे जस्तो चाँडो गर्न प्राविधिक समस्या रहेको प्रयोगशालाका प्रमुख थापाले बताउनुभयो। अहिले भोटेकोशी विपदमा परेका व्यक्ति र परिवारको इतिहास पत्ता लगाउन प्रयोगशालाले अटोजमल डीएनए बुवा आमा दुवैबाट प्राप्त हुने परीक्षण विधि अवलम्बन गरिएको उहाँले जानकारी दिनुभयो। वंशावली र पारिवारिक इतिहास पत्ता लगाउन यो प्रणाली अन्तर्राष्ट्रिय स्तरमा भरपर्दो भएको प्रमुख थापाको दावी छ।
4: धनुषाको छिरेश्वरनाथ नगरपालिका 1388 परिवारले नाप जाँच सम्पन्न भएको करिब 9 वर्षपछि जग्गा धनी प्रमाण पूर्जा लाल पूर्जा प्राप्त गरेका छन्। लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय 388 परिवारले अब आफ्नो जग्गामाथिको कानूनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका छन्। नापिक कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गा धनी प्रमाण पूर्जा वितरण गरेको हो। उक्त क्षेत्रको नाप जाँच कार्य 2074 सालमै सम्पन्न भएको थियो, तर नाप नक्सा सम्पन्न भए पनि आवश्यक कानूनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गा धनी प्रमाण पूर्जा वितरण हुन सकेको थिएन। जग्गा धनी प्रमाण पूर्जा प्राप्त भएसँगै स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारको जग्गामाथिको स्वामित्व स्थापित भएको छ। यसअघि धनुषाका 3966 परिवारलाई लाल पूर्जा वितरण गरिएको थियो।
3: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
0: गुणस्तरीय प्लम्बिङको
10: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
0: सुरक्षा घरको साथ जीवन।
6: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। 15 वर्षदेखि रूग्ण आयोजनाका रूपमा रहेको कमला नदीको पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। मधेशको मेरूदण्डका रूपमा रहेको हुलाकी राजमार्ग अन्तर्गत निर्माणाधीन कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको पूर्वाधार मन्त्रालयले जनाएको छ। ठेकेदार कम्पनी र बीमा कम्पनी बीचको कानूनी विवादका कारण आयोजना लामो समयदेखि रूग्न अवस्थामा थियो। नदीमा भाँचिएको 10 नम्बरको पिलर उठाउने काम सम्पन्न भएको छ भने सब स्ट्रक्चरको ढलान कार्य समेत सकिएको मन्त्रालयले जनाएको छ। पुलको फाउण्डेशन सहित 3 पिलरको सबलीकरणको काम सम्पन्न भइसकेको छ। अब सुपर स्ट्रक्चरको स्ल्याबमाथि ढलान गर्ने काम मात्र बाँकी रहेको छ। अबको 2 महिनाभित्र पुललाई औपचारिक रूपमा सञ्चालनमा ल्याउने गरी निर्माण कार्य अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ।
3: काठमाडौँको भेडासिंहबाट करिब 1.5 केजी अवैध सुन सहित भारतीय नागरिक पक्राउ परेका छन्। भारतको पश्चिम बंगाल राज्य हुगली जिल्लाको पारा बजार बस्ने 41 वर्षीय मानिक दास 1482.81 ग्राम सुन सहित पक्राउ परेका हुन्। बरामद भएको सुन केही गहना र केही कच्चा रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिनुभयो। प्रहरीले उनको साथबाट 7,56,000 नगद समेत बरामद गरेको छ। मणिकले भेडासिंहमा एक घर लिई कारखाना सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले आफ्नो देशले हर्मुज स्टेटमा सेना तैनात नगर्ने बताउनु भएको छ। राष्ट्रपति लीले आज आफूहरू कुनै पनि युद्धमा सामेल नहुने बताएको बीबीसीले जनाएको छ। दक्षिण कोरियाले हर्मुज स्टेटमा सैनिक पठाउने खबरले हालैका हप्तामा देशभर विरोध प्रदर्शन भएका छन्। राष्ट्रपति लीले दक्षिण कोरियाले आफ्नो व्यावसायिक जहाज र तेल ढुवानी मार्ग सुरक्षित गर्न आवश्यक उपाय निकाल्ने बताउनुभयो। दुई हप्ता अघि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागाईले फारसी खाड़ी र हर्मुज स्टेटमा अन्य पक्षको कुनै पनि किसिमको सहभागिता वा सैन्य उपस्थिति आक्रमणकारीलाई प्रत्यक्ष समर्थन प्रदान गर्नु बराबर हुने चेतावनी दिनुभएको थियो। उहाँले दक्षिण कोरियाले यसको परिणाम भोग्नुपर्ने धम्की समेत दिनुभएको छ।
3: अब खेल समाचार। इंग्ल्याण्डका स्टार क्रिकेटर जस बटलरले टी20 क्रिकेटमा 15,000 रन पूरा गर्ने पहिलो खेलाड़ीको कीर्तिमान आफ्नो नाममा कायम गरेका छन्। बटलरले श्रीलंका विरूद्धको दोस्रो टी20 खेलमा यो आँकड़ा पूरा गरेका हुन्। बटलरले 528 खेलको 497 इनिङ्समा 147.47 को स्ट्राइक रेटमा 15,000 रनको कोसे ढुंगा पार गरेका हुन्। सो क्रममा उनले 9 शतक र 107 अर्धशतक प्रहार गरेका छन्। यो सँगै उनले वेस्ट इण्डिजका अलराउण्डर क्यारन पोलार्डलाई पछि पारेका छन्। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: गरिमाको हत्यामा संलग्नलाई कानून संशोधन गरेर कार्यवाही गर्न सांसदको माग। सर्वोच्च अदालतमा भइरहने आगजनीका विषयमा निष्पक्ष छानबिन हुनुपर्नेमा जोड।
3: माथिल्लो त्रिशुली 3A को टनेलबाट 6 वटा शव निकालियो। डीएनए परीक्षणका लागि ललितपुरमा नमूना संकलन।
4: धनुषाका 388 परिवारले पाए लालपूर्जा। 15 वर्षदेखि रोग्न कमला पुलको निर्माण कार्य अन्तिम चरणमा।
3: हर्मुज स्ट्रेटमा सेना नपठाउने दक्षिण कोरियाको भनाई। आफूहरू कुनै पनि युद्धमा सामेल नहुने राष्ट्रपति लीको स्पष्टोक्ति।
4: र टी20 क्रिकेटमा बटलरको नयाँ कीर्तिमान। 15,000 रन पूरा गर्ने पहिलो खेलाड़ी बन्न सफल।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
11: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन। अनुहार पनि थाकेको जस्तो देखिन्छ।
12: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
11: दीक्षा ब्युटी पार्लर रे?
12: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
11: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
12: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हार खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
11: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
12: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
11: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
12: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
11: एहा, थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
12: सुन्दरता देखाउने होइन, महसुस गराउनेछौ। दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, सुकला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
13: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
14: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
13: बिबी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
14: ए ल ल,
15: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
13: प्रोप्राइटर थान प्रकाश नेउपाने 98560 33878। प्रशान्त नेउपाने 98460 26925।
16: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
14: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
16: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर। तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
14: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
16: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
12: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु। प्रोप्राइटर रमेश भुजेल, फोन 98560 32475 र 98011 32475।
17: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
18: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
17: बजारै भरि फ्रेस आउस त, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
19: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
17: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
20: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनी स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560 66136 र 98151 66136।
21: आज पनि भाटो अडायो, के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
22: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
21: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
22: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
16: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
12: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 98466188017।
1: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
2: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
5: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
2: ओम प्रोसर आभूषण सुनचादी पसल दुलेकौडा भित्री बजार।
23: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचादी पसल शुक्ला गण्डकी 4 दुलेकौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार।
24: मोबाइल 9805535537 र 9806615899।
25: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोलबाराही 103.8 मेगाहर्ज।
2: तपाईको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसेलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसेली
23: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनचाँदी पसल दुलेगौडा 4 भित्री बजार, मोबाइल 9805535537।
2: आकर्षक सुनचाँदीको गहना नारीको चाहना।

दर्शन नमस्ते नमस्कार स्वागत छ कार्यक्रम प्रश्न आवसन लोकसुशीलको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरूमाझ म कार्यक्रम प्रस्तुता श्रीया गुरुङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो श्रृङ्खलाको साथमा भने श्रोता साथी तपाईँले हामीलाई रेडियो ठोर बाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiothorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ र हामी अनि गर्दछौ हप्ताको सातै दिन फरकबार फरक श्रृङ्खला को साथमा र आजको श्रृंखलामा रहेर फेसबुक म्यासेजलाई कार्यक्रम स्थान दिनेछौ। र श्रोता साथी यहाँले हाम्रो रेडियो ढोरबाराही 103.8 मेगाहर्जको पेजमा गए त्यहाँ गएर कमेन्ट गर्न सक्नुहुनेछ, मेसेज गर्न सक्नुहुनेछ र आजको श्रृंखलामा जोडिन सक्नुहुनेछ। स्टाटस चाहिँ हामीले अघि नै राखिसकेका छौं, त्यहाँ गएर चाहिँ यहाँले कमेन्ट गर्दै गर्नुहोला। र यसै गरी कार्यक्रमको पहिलो सांगीतिक कोसेरी स्वरूप यहाँको लागि एउटा निकै नै मिठो रमाइलो भाका राख्नतर्फतिर लागिरहेको छु। स्वरूप खैरी साईले गीतको बोल रहेको छ भने मिठो भाका रहेको छ सिकार्नुहोला है त।

0: हजुर श्रोता साथी, सोह्र घरे साईले गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु र अहिलेको लागि भने यहाँको लागि हेर त ऐनामा गीतको बोल राखिरहेको छु, स्वीकार्नु होला है त।
1: रोल साउन्ड क्यामेरा एन्ड एक्सन।

हजुर श्रोता साथी, हेर त ऐनामा गीतको बोललाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र यहाँहरू सम्पूर्ण साथीहरूले पनि कार्यक्रममा स्वीकार्नु भयो होला। र त्यसै गरी श्रोता साथी, यो गीतमा आवाज रहेको छ छत्र साही अनि काजल जोशीको। र अहिलेको लागि भने श्रोता साथीहरूको लागि एउटा सुमधुभाका राख्नतर्फतिर लागिरहेको छु। मेरो त लेकैमा घर छ गीतको बोल राखिरहेको छु, स्वीकार्नु होला है त।

हजुर श्रोता साथी, मेरो त लेखैमा घर सकेको बोला पनि कार्यक्रम स्थान दिइसकेको छु। र यसै गरी श्रोता साथी, आजको श्रृङ्खलामा हामीहरू फेसबुक मेसेजलाई कार्यक्रम स्थान दिनेछौँ र रेडियो ढोरबाराही 103.8 मेगाहर्जको पेजमा गई यहाँले चाहिँ कमेन्ट गर्न सक्नुहुनेछ, मेसेज गर्न सक्नुहुनेछ र आजको श्रृङ्खलामा यहाँहरू जोडिन सक्नुहुनेछ। श्रोता साथीलाई चाहिँ आफ्नो रोजाइको गीत सङ्गीत सुन्न मन भएमा, लोकदोहोरी भाकाहरू सुन्न मन भएमा र त्यसै गरी कार्यक्रममा केही श्रोता साथीहरूलाई केही छोटो मिठो जानकारीहरू दिन परेमा पनि, आफूलाई भन्न मन लागेको कुराहरू भन्न मन भएमा पनि हाम्रो पेजमा गई कमेन्ट गर्न सक्नुहुनेछ। र त्यसै गरी अहिलेको लागि भने म त गलगोते छिटो गीतको बोर्ड राखिरहेको छु, मायाले गीतको बोर्ड रहेको छ भने स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी, मायाले गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु र यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले पक्कै पनि कार्यक्रममा सुन्नु नै भयो होला सुमधुभाकालाई। र श्रोता साथी, आजको श्रृंखलामा हामीहरूले फेसबुक मेसेजलाई कार्यक्रम स्थान दियो भने जाँदा जाँदै हाम्रो श्रोता साथीले गर्नुभएको कमेन्ट पढ्नतर्फतिर लागिरहेको छु। कमल श्रेष्ठजी हुनुहुन्छ, उहाँले कमेन्ट गर्नुभएको छ, हेलो हजुर नमस्कार, म तिनजुरी मिडिया ग्रुपको सदस्य तेह्रथुमको फेदाबबाट कमल श्रेष्ठ। यस कार्यक्रम मार्फत अब बस्ने गीत सुनाउनु पर्दा साथीहरू देवपास कोटा, मनोज भुजेल, छुच्ची आरती लिम्बू भुजेल, लोकेन थोगलेन लिम्बू, राजन खतिवडा, चित्र योगी, सुशीला कार्की, सरला राई, मीडिया प्रेमी निर्मला बनेम, फुलमाया अखेवा लिम्बू, टीका राम सुनुवार, मेनुका मुखिया लगायत सम्पूर्ण साथीहरूलाई अब बज्ने गीत मार्फत मजाले इन्जोय लिनुहोला भन्दै विदा हुन्छु। ओके बाई बाई भन्नुभएको रहेछ। धेरै धेरै धन्यवाद कमल श्रेष्ठजी यो मिठो कमेन्ट गर्नुभएकोमा। रास रहेको छ यहाँले पनि कार्यक्रमलाई अन्तिमसम्म सुने साथ दिनुभयो होला। र यसैगरी श्रोता साथीहरू, सम्पूर्ण साथीहरूले कार्यक्रममा पक्कै पनि यति बेलासम्म सुनेर मनोरञ्जन त लिनुभयो होला। सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै अहिलेको लागि भने कार्यक्रमबाट हामी छुटिनुपर्ने बेला पनि भइसकेको छ। समयलाई पनि धेरै ख्यालमा चाहिँ राख्नुपर्ने हुन्छ र भोलि फेरि पनि यहाँहरूसँग त हाम्रो अर्को रमाइलो श्रृङ्खलाको साथमा भेट त हुने नै छ र आशा रहेको छ भोलि फेरि पनि यसैगरी रमाइलो मिठो कुराकानी सँगसँगै सुमधुर भाकाहरू सँगसँगै हाम्रो भेट हुन्छ नै भन्दै जाँदा जाँदै कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो भाका राख्नतर्फतिर लागिरहेको छु। र श्रोता साथी, छ्यापै गीतको बोल रहेको छ, जसमा आवाज रहेको छ बद्री कुमार पङ्गिनी अनि ज्योति मगरको भनी सुमधु भाकालाई राख्दै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ ओजेल पढ्दै यहाँ माझबाट विदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हैका।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: स्टुडियो टाइमचेक अहिले दिउँसोको 4 बज्यो। टाइमचेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार, मोबाइल 98165935301।

0: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
1: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841616220।
5: खैरिने चार महिला विकास बहुउद्देश्य सहकारी संस्थाको अत्यन्त जरूरी सूचना।
6: यस सहकारीको 24 औं वार्षिक साधारण सभा यही असोज 9 गते हुने सम्पूर्ण शेयरधनी महानुभावहरूमा जानकारी गराइन्छ। कृषि उपज संकलन केन्द्र बेलचौतरामा सम्पन्न हुने साधारण सभामा विभिन्न विषयमा छलफल गरेर निर्णय गरिने भएको हुँदा सरोकारवाला महानुभावहरूलाई उपस्थित भइदिनु हुन अनुरोध सहित यो सूचना प्रसारण गरिएको छ।
5: साधारण सभा शुरू हुने समय बिहान 10 बजेदेखि। अनुरोधक सचिव विनुता अधिकारी श्रेष्ठ एवं श्री खैरिनीचार महिला विकास बहुउद्देश्य सहकारी संस्था लिमिटेड खैरिनीचार।
7: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825359122, 9808 र 9460769246।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
9: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
8: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
8: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
8: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
8: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
8: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
10: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
12: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
13: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
14: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166343.
15: जय मसी। तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
2: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
3: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
2: घातक रोग जस्तै मुटु रोग, मुटु को शल्यक्रिया, कैंसर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
3: सेवा लिने क्रम मा चाहिने जानकारी
2: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोष को नम्बर।
3: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
2: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
3: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
4: एडमिशन ओपन एट सिम्स केयर गिवर दुलेकौड़ा।
5: सीटीभीटी को पाठ्यक्रम में आधारित 390 घंटा को केयर गिवर तालिम संबंधी भर्ना खुल्यो।
4: हाम्रा विशेषताहरू
5: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने,
4: व्यवहारिक र प्रयोगत्मक सिकाइ,
5: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
4: सेवामूलक गुणस्तरीय र प्रभावकारी तालिम,
5: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
4: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
5: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
4: स्थान धुलेगौड़ा एनआईसी एसिया बैंक भएको घर।
5: सम्पर्क 98560-44343, 98041-43628 र 98560-71773।
4: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
6: खैरनी चारमा लाखे नाच प्रतियोगिता 2083।
5: नेवार समुदायको चर्चित सांस्कृतिक नृत्य लाखी नाचको जिल्ला स्तरीय प्रतियोगिता यही असोज 4 गते आइतबार खैरनीटारमा आयोजना गरिएको हुँदा सहभागिताका लागि सम्पूर्ण लाखे समूहहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
7: प्रथम पुरस्कार नगद रु 30,000 साथमा प्रमाण पत्र।
5: द्वितीय पुरस्कार नगद रु 20,000 साथमा प्रमाण पत्र।
7: तृतीय पुरस्कार नगद रु 10,000 साथमा प्रमाण पत्र।
5: साथमा सहभागी सम्पूर्ण समूह हालै 5,000 प्रदान गरिनेछ।
7: विस्तृत जानकारी का लागि सम्पर्क
4: 98461-10432 र 98461-13939।
5: आयोजक श्री कृष्ण सृजनशील नेवाखला खैरनी चार।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
9: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
8: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
9: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
8: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
9: पिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
8: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
9: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
8: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाइ, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
9: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
8: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
9: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
10: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
11: श्री नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना।
12: यस सहकारी संस्थाको 16 वार्षिक साधारण सभा यही असोज 10 गते शनिबार हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई बिहान 10 बजे सहित कृष्ण वाचनालय शुक्ला गण्डकी आर पाटनमा उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
11: अनुरोधक सचिव जगदीश काफले एवं श्री नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी आठ पाटन तनहुँ।
13: तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
14: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
13: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
14: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
11: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
15: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी चार, हेल्प पोस्ट लाइन, दुलेगौडा।
11: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
16: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: पहिलो शनिबार
1: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: उपचार हुने रोगहरू
1: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
2: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
1: लामो समय देखेको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
2: दिशा पिसाब एवं पेटको समस्या
1: तौल गडबड हुने वा थाइराइडको समस्या
2: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
1: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा तनहुँ।
1: फोन नम्बर 0564142333 र 98678187।
3: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोधक उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
4: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।
5: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
6: धोरबाराही हाइलाइट्सको साथमा
7: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बिपी चोक।
6: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98461493004।
8: नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साझा 5 बजेको ढोरबाराही हाइलाइट्समा श्रेय गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले जेएनजी उमेर समूहका सांसदहरूलाई नवीन सोचका साथ आफै उदाहरण बनेर आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सृजना गरेर काम गर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज आयोजित अन्तक्रियामा प्रधानमन्त्री शाहले जनजीविकाका आधारभूत समस्या समाधानसँगै त्योभन्दा अझ अगाडि बढ़ेर आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुन आह्वान गर्नुभएको छ। यसका लागि उहाँले स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने, सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार अपनाउने र पुरानो तथा अव्यवहारिक सोच त्याग्न सुझाव दिनुभएको छ। साथै राजनीतिलाई पेशा नबनाई आमदानीको छुट्टै व्यावसायिक आधार खड़ा गर्दै दीर्घकालीन रूपमा आत्मनिर्भर र प्रेरणाको स्रोत बन्न समेत आग्रह गर्नुभएको छ। अन्तक्रियामा सहभागी जेएनजी उमेरका सांसदहरूले प्रधानमन्त्री शाहको यो आग्रहलाई अभिभावकीय मार्गदर्शनका रूपमा लिँदै आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन र स्वदेशमै अवसर सृजना गर्ने कार्यमा जुट्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उहाँहरूले जेएनजी आन्दोलनका शहीद र घाइते सेन्जी आन्दोलनका क्रममा पक्राउ परेका व्यक्ति, कानून निर्माण, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, सूचना तथा प्राविधिकका प्रविधिका साथै आफ्ना निर्वाचन क्षेत्र केन्द्रित मुद्दाहरू प्रधानमन्त्री समक्ष राखेका छन्। अध्यक्षीयमा सांसदहरू बबलु गुप्ता, खेमा बिक, पुष्पा कुमारी चौधरी, श्रद्धा कुमार छेत्री, स्मृति सेन्चुरी, शिव कुमार, शिवशंकर यादव, केपी खनाल, मनीष खनाल, पुरूषोत्तम शुभ सुलभ खरेल र प्रशान्त उप्रेती सहभागी रहेका थिए। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दशैं तिहार लगतै सरकार विरूद्ध आन्दोलनमा उत्रिने चेतावनी दिनुभएको छ। शुक्रबार काठमाडौँमा अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै वहाँले नयाँ भनिएको सरकारले भूमिहीन मजदूर, किसान र विद्यार्थीमाथि दमन गरेको भन्दै आन्दोलनमा उत्रिनेको विकल्प नरहेको बताउनु भएको हो। प्रचण्डले सरकारका गतिविधि तथा कार्यशैली विरूद्ध प्रतिपक्षी दलहरूलाई एक छाउमा ल्याउने काम गरिरहेको दावी गर्नुभएको छ। उहाँले चाडपर्वपछि देशको परिस्थिति मूल्याङ्कन गरी सरकार विरूद्ध आन्दोलनमा उत्रिने तयारी भइरहेको जानकारी दिनुभएको हो। प्रचण्डले सरकारले नागरिकको पक्षमा काम गर्न नसकेको आरोप लगाउनु भएको छ। उहाँले सरकारका गतिविधि र कार्यशैलीका कारण जनता रोहीको भ्रम क्रमशः हट्दै गएको पनि बताउनु भएको हो। उहाँले पुनः जनतामा पुराना तथा स्थापित राजनैतिक दल नेता र उनीहरूको एजेण्डाप्रति आकर्षण बढ्दै गएको दावी गर्नुभएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्रान्डीलाई अन्तर्राष्ट्रिय बजारमा लैजान सरकारले पहल गर्ने बताउनु भएको छ। मन्त्री चौधरीले कृषि वन तथा वातावरणको क्षेत्रका जटिल समस्याको पहिचान र आवश्यकतामा केन्द्रित भएर सरकारले कानूनको सुधार सहितका कार्यहरूलाई प्राथमिकता दिएर अगाडि बढ़ेको बताउनु भएको छ। मुस्ताङको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले आफ्नो सपनाको 60 वर्ष पूरा गरेको अवसरमा मुस्ताङको कर्पोजोङ गाउँपालिका दुई मार्फमा रहेको शीतोष्ण बागवानी विकास केन्द्रमा आयोजित कार्यक्रममा मन्त्री चौधरीले हिमाली जिल्लामा मौसम अनुसारको उत्पादन तथा फलफूल खेतीको विस्तारका लागि अनुदान सहितका प्रोत्साहन कार्यक्रमलाई सरकारले प्राथमिकता दिएको बताउनु भएको छ। वार्षिक उत्सवका अवसरमा लोकेगढ़ दामोदर कुण्ड गाउँपालिकाको घरमी सामुदायिक स्याउबारी कृषक समूह अगुवा कृषक सुरेन्द्र कुमार हिराचन एवं शीतोष्ण बागवानी विकास केन्द्रका उत्कृष्ट कर्मचारी सञ्जीना माझी र अष्टविकलाई सम्मान गरिएको थियो। केन्द्रले विगतदेखि गर्दै आएको फलफूल तथा तरकारी उत्पादन गुणस्तरीय बिरूवा विकास अनुसन्धान प्रविधि प्रसार र कृषक संघको सहकार्यको उपलब्धि प्रस्तुत गर्दै आगामी केन्द्र कार्यदिशा समय सार्वजनिक गरेको छ। कास्की मोडर्नाइज एकाडेमीले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्मिलन र पुनर्स्थापनाका लागि नगद 4,00,000 रूपियाँ सहयोग गरेको छ। विद्यालयका तर्फबाट प्रदान गरिएको उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिएको हो। जसअनुसार नेशनल प्याप्सन कास्की मार्फत 2,00,000, नेशनल प्याप्सन केन्द्रीय समिति मार्फत 1,00,000 र हिसान कास्की मार्फत 1,00,000 रूपियाँ गरी कुल 4,00,000 रूपियाँको चेक हस्तान्तरण गरिएको छ। विद्यालयका संस्थापक प्राचार्य एवं नेशनल प्याप्सन केन्द्रीय समितिको उपाध्यक्ष रामबहादुर मोचीले नेशनल प्याप्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष याम खड्का, कास्कीका अध्यक्ष मनकाजी गुरूङ, वरिष्ठ उपाध्यक्ष प्रेमराज अधिकारी, उपाध्यक्ष राजु केसी, कोष अध्यक्ष राजु काष्ठ र हिसान कास्कीका अध्यक्ष देवाकर जयसीलाई सो चेक हस्तान्तरण गर्नुभएको हो। रकम हस्तान्तरण गर्दै संस्थापक प्राचार्य मोचीले शिक्षा क्षेत्र पठन पाठनमा मात्र सीमित नभई सामाजिक सेवासँग जोडिनु पर्ने बताउनु भएको छ। उहाँले विद्यालय शिक्षक विद्यार्थी अभिभावक र शैक्षिक संस्थाहरूबीच सहकार्य गरेर सामाजिक क्षेत्रमा योगदान पुर्याउन सकिने उल्लेख गर्नुभएको हो। कार्यक्रममा नेशनल प्याप्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष याम खड्काले निजी शिक्षण संस्थाहरूले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर मानवीय सेवामा निरन्तर योगदान दिँदै आएको बताउनु भएको छ। राज्यसँगै विभिन्न संघ संस्था विद्यालय र नागरिक समाजको भूमिका संकटका बेला महत्वपूर्ण हुने उहाँको भनाइरहेको थियो। त्यसै गरी हिसान कास्कीका अध्यक्ष दिवाकर जैशीले सहयोगका लागि कास्की मोडर्नाइज एकाडेमी प्रति धन्यवाद व्यक्त गर्दै शैक्षिक संस्थाहरूले विद्यार्थीलाई किताबी ज्ञानका साथै मानवीय संवेदना र सामाजिक जिम्मेवारीको संस्कार सिकाउनु पर्नेमा जोड़ दिनुभएको छ। बागलुङमा कृत्रिम गर्भधान गराउने पशुको संख्यामा वर्षेनी बढ्दै गएको छ। पशुको नस्न सुधारसँगै दूध उत्पादन बढ़न थालेपछि जिल्लाका पशुपालक किसान कृत्रिम गर्भधानतर्फ आकर्षित भएका हुन्। आर्थिक वर्ष 2081-82 2543 पशुमा कृत्रिम गर्भधान गरिएकोमा आर्थिक वर्ष 2082-83 यो संख्या बढ़ेर 3876 पुगेको भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङले जनाएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा 1333 गाई तथा भैँसीमा कृत्रिम गर्भधान गरिएको हो। भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङका प्रमुख डाक्टर ऋषिराम सापकोटाका अनुसार कृत्रिम गर्भधानबाट गाई तथा भैँसीको नस्ल सुधार हुनुका साथै दूध उत्पादनमा समेत वृद्धि हुन थालेपछि किसान यसतर्फ आकर्षित भएका छन्। गत आर्थिक वर्षमा अस्पतालमा रहेको कृत्रिम गर्भधान केन्द्रबाट 1016 पशुमा सेवा प्रदान गरिएको थियो। तीमध्ये 511 गाई र 505 भैँसी रहेका छन्। त्यस्तै पशु फार्म तथा स्थानीय तहमा पुगेर 2860 पशुमा कृत्रिम गर्भधान गरिएको केन्द्रले जनाएको छ। त्यसमा 1414 गाई 1444 भैँसी र एउटा बाख्रा रहेका छन्। कुल 3876 पशुमा कृत्रिम गर्भधान गरिएकोमा 1925 गाई 1949 भैँसी र एउटा बाख्रा रहेका छन्। नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौँ उपत्यकामा ग्यासको बिक्री वितरण प्रति सिलिण्डर 2060 रूपियाँमा बेच्न आग्रह गरेको छ। त्रिशुली नदीमा आएको बाढ़ीका कारण अवरूद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आइसकेकाले ग्यास उद्योगीहरूलाई वैकल्पिक मार्गबाट ग्यास ल्याउनु पर्ने बाध्यता नरहेको जनाउँदै संघले 2 असोज शुक्रबारदेखि 2060 रूपियाँमा ग्यास बिक्री वितरण गर्न आग्रह गरेको हो। संघले यसअघि 19 भदौमा जारी गरेको प्रेस विज्ञप्ति मार्फत नेपाल आयल निगमले तोकेको प्रति सिलिण्डर 2060 रूपियाँमा ढुवानी भाडा बापत 105.35 रूपियाँ थप गरी कुल 2165 रूपियाँमा ग्यास बिक्री वितरण गर्न अनुरोध गरेको थियो। त्रिशुलीमा आएको बाढ़ीका कारण पृथ्वी राजमार्ग अवरूद्ध भएपछि ग्यास उद्योगीहरूले मकवानपुर पर्सा बारा चितवन नवलपरासी र थादिङमा रहेका ग्यास उद्योगबाट सिलिण्डर रिफिल गरी ट्रक मार्फत वैकल्पिक मार्गबाट काठमाडौँलाई बिक्री वितरण गर्दै आएका थिए। बागलुङ बहिरा संघमा आबद्ध पदाधिकारी तथा सदस्यले भोटेकोसी बाढ़ी पीड़ितका लागि सहयोग गरेका छन्। उनीहरूले एक आपसमा संकलन गरेको 26,615 रूपियाँ सहयोग गरेका छन्। शुक्रबार बहिरा संघका सचिव बासु थकाली र पूर्व अध्यक्ष नलबहादुर थापाले सहायक प्रमुख जिल्ला अधिकारी गंगालाल सुवेदीलाई रकम हस्तान्तरण गरेका हुन्। बागलुङ प्रशासनले जीएनसी सहयोग नदिन यसलाई नै आग्रह गरेपछि यसअघि नै आग्रह गरेपछि सबै संस्थाहरूले नगद रकम लगेर प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने वा सिधै प्रशासनमा बुझाउने गरेका छन्। यसरी बुझाएको रकम प्रशासनले राहत कोषमा जम्मा गरिदिने र जिल्ला विपद उद्धार समितिमा रेकर्ड राख्ने गरेको छ। यो अभियानमा अध्यक्ष अमृत शर्मा सहितका पदाधिकारीले यसअघि नै अगुवाई गरेर रकम सञ्चालन गरेका थिए। शेयर बजार लगातार दोस्रो दिन बढ़ेको छ। हप्ताको अन्तिम कारोबार दिन शेयर बजार प्रसूचक नेप्से 22.85 अंकले बढ़ेर 2647.22 बिन्दुमा पुगेको छ। आज फाइनेन्स र अन्य बाहेक सबै समूहको प्रसूचक बढ़ेकोमा बैंक र जीवन बीमा समूह 1.5% भन्दा धेरैले उकालो लागेको छ। आज 196 कम्पनीको शेयर बढ़ेकोमा 74 घटेको छ। यस्तै 9 कम्पनीको शेयर भने खटबड भएको छैन। आज स्नो रिभर्सको शेयर 13.66% बढेको छ। सम्पर्कमा बजार बढेको दिन हाथवे इन्भेस्टमेन्ट नेपालको शेयर 15% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। हिजो 5.49 अर्ब कारोबार भएकोमा आज 345 कम्पनीका 2.12 करोड कित्ता शेयर 6.74 अर्ब रूपियाँमा किनबेच भएको छ। हस्त साझा 5 बजेको ढोरबुढी हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
9: ए सबिना, यस्तो हतारमा कता हो?
10: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
9: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
0: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846878528 र 9800268142।

0: बड़ा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 8 गते देखि 18 गते सम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेरी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ
2: सुन्नु न श्रेया त्यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै
3: दिदी रिल्याक्स मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके
4: कहाँ
3: गण्डकी मेडिकल हल
5: हो गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन
3: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन अनुहारको डन्डी फोर कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
5: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ
1: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी सम्पर्क 0625903969 मोबाइल 9840826926
6: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
7: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
6: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
8: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
6: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
8: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
6: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
7: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
9: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9846656999 छ
10: हेलो बा
11: कति बन्यो घर अनि ढलान भयो त
12: अँ बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि
11: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
12: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन् म पनि त्यहीँ जाने हो
13: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
7: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
13: प्रोप्राइटर राम भुजेल सम्पर्क 9891506630 र 9746786
0: श्री नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड को वार्षिक साधारण सभा सम्बन्धी सूचना।
4: यस, सहकारी संस्थाको 16 वार्षिक साधारण सभा यही असोज 10 गते शनिबार हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई बिहान 10 बजे सहित कृष्ण वाचनालय शुक्ला गण्डकी 8 पाटनमा उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
0: अनुरोधक सचिव जगदीश काफले एवं श्री नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 8 पाटन तनहुँ।
14: This is Radio Dhorbarahi 103.8 MHz.

0: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्कको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि
1: राम्रो पनि। मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
3: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
4: तिमीले देखो कुर्ता सुरुवाल चुरा मिलाए,
5: कति राम्री देखिए कि। क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
6: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
7: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
5: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
6: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोपाइटर मनराज गुरुङ। सम्पर्क 9855557731, 9806657731।
8: दाइ, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
9: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
8: अनि बन्छ त दाइ?
9: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
10: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि।
11: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
12: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर राजन पौडेल, मोबाइल 9855607629।
13: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
14: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
13: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
14: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
13: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि। प्रोपाइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
15: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
16: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
15: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
16: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
15: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
16: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
15: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
16: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
16: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर सुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
17: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
18: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
17: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
18: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
17: फोन नम्बर 0625414321,
18: मोबाइल 9805678634 र 9701107090।
19: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
20: म्याडम, धुम्रपान भनेको के हो?
19: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउली, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
20: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
19: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
20: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
19: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
21: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
22: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
0: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने
1: व्यवहारिक र प्रयोगत्मक सिकाइ
0: रोजगारीका लागि मार्गदर्शन र सहयोग
1: सेवामूलक गुणस्तरीय र प्रभावकारी तालिम
0: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने
1: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भए 45 वर्ष ननागेको कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ
0: सिट सीमित छ शीघ्र सम्पर्क राख्नुहोस् भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म
1: स्थान धुलेगौडा एनआईसी एसिया बैंक भएको घर
0: सम्पर्क 9556443043 9041443628 र 9556771773
1: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
2: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन अनुहार पनि थाकेको जस्तो देखिन्छ
3: यति धेरै सोच्नु पर्ने कुरा के छ र दीक्षा ब्युटी पार्लर जाउँ न
2: दीक्षा ब्युटी पार्लर रे
3: हो नि दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ
2: हो र त्यस्तो के हुन्छ र त्यहाँ
3: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ
2: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबरमा दिनेश जोशीसँगै जगत भण्डारीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: भारत चीन र अमेरिका सहित 13 देशमा राजदूतको नाम सिफारिश, ती मध्ये 4 जना महिला।
0: जेएनजी सांसदसँग प्रधानमन्त्रीको छलफल, स्वदेशमै रोजगारी सृजना गरेर काम गर्न आग्रह।
1: भोटेको सिपाड़ीले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी प्रतिवेदन संसदीय समितिबाट पास। प्रभावित क्षेत्रमा हैजा नियन्त्रणको खोप अभियान तीव्र।
0: ट्रम्प सत्ताबाट नहटेसम्म होर्मुज स्ट्रेट नखोल्ले इरानको अडान। अमेरिकासँगको युद्धबारे इरानभित्र मतभेद बढ्दै।
1: र सीआईबीद्वारा एन्फा कार्यालयमा छापा, कागजात नियन्त्रणमा।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सरकारले भारत चीन र अमेरिका सहित 13 देशमा राजदूतको नाम सिफारिश गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले 13 मध्ये 4 जना महिलालाई अवसर दिएको छ। दुई छिमेकी मुलुक भारतका लागि निश्चलनाथ पाण्डे र चीनको राजदूतमा कल्याण राज शर्मालाई सिफारिश गरिएको छ। डाक्टर पाण्डेले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा विद्यावारिधि र कानूनमा स्नातक गर्नुभएको छ। उहाँ पूर्व परराष्ट्र मन्त्री तथा पञ्चायतकालीन नेता डाक्टर रमेशनाथ पाण्डेका छोरा हुनुहुन्छ। चीनका लागि सिफारिश शर्मा पनि उत्तिकै अब्बल मानिनुहुन्छ। मित्र राष्ट्र अमेरिकाको राजदूतमा चित्रजंग थापाको नाम सिफारिश गरिएको छ। थापासँग सुरक्षा नीति, संकट व्यवस्थापन र अन्तर्राष्ट्रिय कूटनीतिका क्षेत्रमा 2 दशक लामो अनुभव छ। यसैगरी नेपाली सेनाका पूर्व प्रधान सेनापति गौरव शमशेर जंगबहादुर राणा बेलायतको लागि राजदूतमा सिफारिश हुनुभएको छ। जापानका लागि जिज्ञान कुमार थापा, इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरसन, जर्मनीका लागि सारू जोशी तथा ओमानका लागि डाक्टर पद्माक्षी राणा सिफारिशमा पर्नु भएको छ। यसैगरी दक्षिण कोरियाका लागि डाक्टर संगम श्रेष्ठ, मलेसियाका लागि चुडामणि खरेल, श्रीलंका लागि डाक्टर मञ्चल झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनार सिफारिशमा पर्नु भएको छ। सिफारिश गरेका नाममाथि संसदीय सुनवाई हुनेछ। संसदीय सुनवाई प्रक्रिया पूरा भएपछि सम्बन्धित मुलुकबाट अनुमति लिएर राष्ट्रपतिले राजदूत नियुक्ति गर्ने व्यवस्था छ।
1: प्रधानमन्त्री पालेन्द्र शाहले जेएनजी उमेर समूहका सांसदहरूलाई नवीन सोचका साथ आफै उदाहरण बनेर आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरेर

0: गर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज आयोजित अन्तर्क्रियामा प्रधानमन्त्री शाहले जनजीविकाका आधारभूत समस्या समाधानसँगै त्योभन्दा अझ अगाडि बढ़ेर आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुन आह्वान गर्नुभएको हो। यसका लागि उहाँले स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने, सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार अपनाउने र पुरानो तथा अव्यावहारिक सोच त्याग्न सुझाव समेत दिनुभयो। साथै राजनीतिलाई पेशा नबनाई आमदानीको छुट्टै व्यावसायिक आधार खड़ा गर्दै दीर्घकालीन रूपमा आत्मनिर्भर र प्रेरणाको स्रोत बन्न समेत उहाँले आग्रह गर्नुभयो। अन्तर्क्रियामा सहभागी जेएनजी उमेरका सांसदहरूले प्रधानमन्त्री शाहको यो आग्रहलाई अभिभावकीय मार्गदर्शनका रूपमा लिँदै आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउन स्वदेशमै अवसर सिर्जना गर्ने कार्यमा जुट्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले जेएनजी आन्दोलनका शहीद घाइते, जेएनजी आन्दोलनका क्रममा पक्राउ परेका व्यक्ति, कानून निर्माण, शिक्षा, स्वास्थ्य पूर्वाधार निर्माण, सूचना तथा प्रविधिका साथै आफ्नो निर्वाचन क्षेत्र केन्द्रित मुद्दाहरू प्रधानमन्त्री समक्ष राखेका थिए।
1: नेपाली कंग्रेसका सभापति गगन थापाले भने संयुक्त राष्ट्रसंघको महासभामा नेपालको हितका विषयमा प्रभावकारी रूपमा उठाउन प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गर्नुभएको छ। आज पार्टी केन्द्रीय कार्यालय सानेपामा द ग्रीन टेबलको 18 श्रृंखला हिमचुलीको हलचल, भोटेकोसीको चेतावनी र साझा विश्वको जिम्मेवारी विषयक सम्वाद कार्यक्रममा उहाँले प्रधानमन्त्री शाहलाई महासभामा भाग लिएको यो नै पहिलो पटक हो भन्ने गरी आत्तिनुपर्ने आवश्यकता नरहेको बताउनुभयो। विगतका सरकारको विरासत बोकेर र आउने सरकारको अगुवा बनेर महासभामा निर्धक्कका साथ प्रस्तुत हुन थापाले प्रधानमन्त्री शाहलाई सुझाव दिनुभएको छ।
0: सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक सीईओमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले राजदूत सिफारिशसँगै प्राधिकरणको सीईओ पनि नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि उहाँ वितरण तथा ग्राहक सेवा निर्देशनालय उपकार्यकारी निर्देशक तथा कायमोकायम कार्यकारी निर्देशक हुनुहुन्थ्यो। सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 ल्याएपछि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव साक्के पदमुक्त हुनुभएको थियो।
1: वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकको अवस्थाबारे विवरण बुझाउन म्यान पावर कम्पनीहरूलाई निर्देशन दिएको छ। विभागले असोज 21 गतेभित्र अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको हो। यसअघि विभागले गत असारमा इजाजत पत्र प्राप्त संस्थाले प्रत्येक तीन महिनामा आफूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकको अवस्था सम्बन्धी प्रगति विवरण विभागमा उपलब्ध गराउन निर्देशन दिएको थियो। सोही आधारमा विभागले फेरि ताकेता गरेको हो। थाहा संचार नेटवर्कमा नेप्से परिसूचक आज बढ़्यो। लगायतका थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
3: गुणस्तरीय प्लम्बिङको पर्वत
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन गर्छ।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। भोटेकोसी बाढ़ीले अर्थतन्त्रमा पारेको प्रभाव एवं जलवायु वित्त सम्बन्धी विषयमा अध्ययन गर्न गठित संसदीय उपसमितिले समिति समक्ष प्रतिवेदन बुझाएको छ। सिंहदरबारमा आज बसेको अर्थ समितिको बैठकमा संसदीय उपसमितिका संयोजक सुशील खड्काले प्रतिवेदन प्रस्तुत गर्नुभएको हो। उपसमितिको प्रतिवेदन समेत आज मूल समितिबाट पास भएको छ। उपसमितिको सुझावका आधारमा अर्थ समितिले बाढ़ीबाट नदी तटीय क्षेत्रमा रहेका औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानमा व्यापक क्षति पुगेको भन्दै राहत र पुनरुत्थानका कार्यक्रम अघि बढ़ाउन सरकारलाई निर्देशन दिएको छ। समिति सभापति डाक्टर कृष्ण हरिगोड़ा थोकीले बाढ़ीबाट प्रभावित व्यवसायीका बैंक कर्जाको किस्ता अवधि थप गर्न, थपिएको अवधिको ब्याज मिनाहात गर्न तथा आवास परियोजना लगायत संरचना निर्माणका लागि सहुलियत दरमा कर्जा उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको बताउनुभयो। वहाँले निर्माण व्यवसायले पाउन बाँकी भुक्तानी समेत तत्काल अघि बढ़ाउन निर्देशन दिनुभयो। बाढ़ीका कारण नदी तटीय क्षेत्रमा रहेका बस्तीमा समेत ठूलो प्रभाव परेको भन्दै नदी तटीय क्षेत्रमा हुने शहरीकरण तथा सञ्चालनमा रहेका विकास आयोजनाका मापदण्ड पुनरावलोकन गर्न पनि सरकारलाई निर्देशन दिएको उहाँले बताउनुभयो।
1: बाढ़ी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने हैजा विरूद्धको खोप ओरल कोलेरा भ्याक्सिन ओसीभी अभियान तीव्र बनाइएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको बाढ़ी प्रभावित क्षेत्रमा नियमित खोप सेवा र खोपबाट रोकथाम गर्न सकिने रोगीहरूको रोगहरूको निगरानी सम्बन्धी पछिल्लो प्रतिवेदनमा रसुवा र नुवाकोट बाढ़ी प्रभावित क्षेत्रमा 59,732 जनाले खोप पाएका उल्लेख गरेको छ। प्रतिवेदन अनुसार रसुवामा 15,812 र नुवाकोटमा 43,920 जनाले मुखबाटै दिइने हैजा विरूद्धको खोप पाएका हुन्। रसुवाका गोसाईगुण्ड, उत्तरगया, आमा छुदिङमो र कालिका गाउँपालिकामा तथा नुवाकोटको विदुर, बेलकोटगढ़ी, किसपाङ र तारकेश्वर गाउँपालिकामा खोप अभियान सञ्चालन भइरहेको छ। यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा टिटानस, डिप्थेरिया, टीडी खोप पनि स्वास्थ्यकर्मी, उद्धारकर्मी तथा घाइते व्यक्तिलाई प्रदान भइरहेको छ। रसुवाका चार स्थानीय तहमा 821 जनाले टीडी खोप पाएका छन् भने नुवाकोटको विदुर नगरपालिकामा 113 जनाले टीडी खोप लगाएका प्रतिवेदनमा उल्लेख छ।
0: साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक 22.85 अंकले बढ़ेको छ। यससँगै बजार परिसूचक नेप्से 2647 बिन्दुमा कायम भएको हो। आज कारोबार रकम पनि बढ़ेको छ। हिजो 5,49,00,000,00,000 कारोबार भएकोमा आज 6,74,00,00,000,00 कारोबार भएको छ। आज 196 कम्पनीको शेयर मूल्य बढ़दा 74 कम्पनीको शेयर मूल्य घटेको छ भने 9 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा रन्जेल होर्मुज स्ट्रेट खुला नगर्ने अडान लिएको छ। इरानका सर्वोच्च नेता मुस्तफा खामेनीका राजनीतिक सल्लाहकार मोहम्मद बाकिर जुल्कादेरले ट्रम्प सत्तामा रन्जेल होर्मुज स्ट्रेट खुला नगरिने बताउनु भएको हो। जुल्कादेरले इरानले आक्रामक शत्रुको शक्ति तोड्ने र अहंकारी शक्तिहरूको ढाड भाँच्ने निर्णय गरेको समेत बताएको इरानी संचार माध्यमहरूले उल्लेख गरेका छन्। उहाँले ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सत्ताबाट नहटाइएसम्म होर्मुज जलमार्ग नखोलिने बताउनु भएको छ। यो इरानको जवाबी कार्यवाहीको पहिलो चरण भएको उहाँको भनाइ छ। ट्रम्पले युद्ध वा इरानसँग वार्ताबारे बारम्बार विरोधाभासी अभिव्यक्ति दिइरहेका बेला अमेरिकासँग सैन्य टकराव गर्ने वा वार्ताको बाटो अपनाउने भन्नेबारे इरानभित्र मतभेद गरिँदै भइरहेको बीबीसीले जनाएको छ। इरानका केही शीर्ष नेता राजनैतिक नेताले अमेरिकालाई इस्लामाबाद सम्झौता लागू गर्न र यसबाट युद्ध अन्त्य गर्ने शर्तका रूपमा मान्यता दिन आग्रह गरिरहेका छन्। यी नेतामा राष्ट्रपति मसूद पिजेस्कियान र संसदका सभामुख मोहम्मद बाकर गालिबाफ पनि हुन्। अर्कातर्फ आईआरजीसीका सैनिक त कमाण्डर लगायत कट्टरपन्थीले अमेरिका र इजरायल विरूद्ध अझ प्रभावकारी लड़ाई जारी राख्न र होर्मुज स्ट्रेट बन्द राख्न आह्वान गरिरहेका छन्।
0: अब खेल समाचार प्रहरीले अखिल नेपाल फुटबल संघ एन्फाको मुख्यालयमा छापा मारेर केही कागजात नियन्त्रणमा लिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले अनियमितताको आशंकामा आज एन्फा कार्यालयमा छापा मारेको हो। सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले अनुसन्धानका क्रममा आवश्यक पर्ने कागजात नियन्त्रणमा लिइएको जानकारी दिएका छन्। उनका अनुसार एन्फा सम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको छ। अनुसन्धानका क्रममा आवश्यक अन्य कागजात तथा विवरण समेत संकलन गरिने सीआईबीले जनाएको छ।
1: साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि पटक।
0: भारत चीन र अमेरिका सहित 13 देशमा राजदूतको नाम सिफारिश, तीमध्ये 4 जना महिला।
1: जेन्जी सांसदसँग प्रधानमन्त्रीको छलफल, स्वदेशमै रोजगारी सिर्जना गरेर काम गर्न आग्रह।
0: भोटेको सिपाड़ीले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी प्रतिवेदन संसदीय समितिबाट पास, प्रभावित क्षेत्रमा हैजा नियन्त्रणको खोप अभियान तीव्र।
1: ट्रम्प सत्ताबाट नहटेसम्म हुर्मुज जलमार्ग नखोल्ने इरानको अडान, अमेरिकासँगको युद्धबारे इरानभित्र पनि मतभेद बढ्दै।
0: र एन्फा कार्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा।
1: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। दिनेश र जगत बिदा हुन्छौ। नमस्कार।
6: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
7: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
6: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
8: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
9: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368।

0: एडमिशन ओपन एट सिम्स केयर गिवर दुलेगौड़ा।
1: सिटीभिटी को पाठ्यक्रम में आधारित 390 घंटा को केयर गिवर तालिम संबंधी भर्ना खुलियो।
0: हाम्रा विशेषताहरू
1: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने
0: व्यवहारिक र प्रयोगात्मक सिकाइ
1: रोजगारीका लागि मार्गदर्शन र सहयोग
0: सेवामूलक गुणस्तरीय र प्रभावकारी तालिम
1: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने
0: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भए 45 वर्ष ननागेको कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
1: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
0: स्थान दुलेगौड़ा एनआईसी एसिया बैंक भएको घर।
1: सम्पर्क 9556443043 9041443628 र 9556771773।
0: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare. खैरिनी चार महिला विकास बहुउद्देश्य सहकारी संस्थाको अत्यन्त जरुरी सूचना।
1: यस सहकारीको 24 औं वार्षिक साधारण सभा यही असोज 9 गते हुने सम्पूर्ण सियरधनी महानुभावहरूमा जानकारी गराइन्छ। कृषि उपज संकलन केन्द्र बेलचौतरामा सम्पन्न हुने साधारण सभामा विभिन्न विषयमा छलफल गरेर निर्णय गरिने भएको हुँदा सरोकारवाला महानुभावहरूलाई उपस्थित भइदिनु हुन अनुरोध सहित यो सूचना प्रसारण गरिएको छ।
0: साधारण सभा शुरू हुने समय बिहान 10 बजेदेखि अनुरोधक सचिव विनुत अधिकारी श्रेष्ठ एवं श्री खैरिनीचार महिला विकास बहुउद्देश्य सहकारी संस्था लिमिटेड खैरिनीचार।
2: एक सय 103.8 अन्तर्मनको आवाज।

0: कलेजमा
1: तपाईको प्रतिभा
2: हावाले खोसी सकेन दिन हेरेर गयो जुन घामले भन्थ्यो
0: फ्रेन्ड्स गसिप
3: ओइ यो जीवन क्लासमा पस्दै कस्तो सोझो भएन आथ्यो नि त है
4: अनि धेरै रमाइला कुराकानी र जानकारीहरू कार्यक्रम स्कुल कलेजमा मात्र रेडियो ढोरमा राही 103.8 MHz हरेक बिहिबार शनिबार अनि आइतबार साँझ 6 बजेको नेपाल खबर पछि करिब 7 बजेसम्म
5: विषालु काँडा जस्तो हुँदो रहेछ सुखो माया मनमा माया बाँकी नै छ तिमीले घात गर्दा पनि माया मारे जस्तो लाग्छ

0: नमस्ते अनि स्वागत छ कार्यक्रम स्कूल कलेजमा। तपाई हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhurbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम स्कूल कलेजमा हरेक हप्ताको शुक्रबार बेलुकी 6 बजेको थाहा खबरपछि 7 बजेसम्म सुन्न सक्नुहुन्छ भने यस कार्यक्रममा रहेर विद्यार्थी भाइ बहिनी भित्र लुकेर रहेको प्रतिभा, अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्य सहित उनीहरूसँग गरिएको रमाइलो कुराकानी प्रस्तुत गर्छौ। यस कार्यक्रमलाई निरन्तरता दिँदै आजको श्रृंखला तयार गर्नको लागि म कार्यक्रम प्रस्तुता अनु मल्ल रहेको छु। शुक्ला गण्डकी नगरपालिका 6 भुरुङ्गेमा अवस्थित सूर्योदय इंग्लिश बोर्डिङ विद्यालयमा कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला। अहिले भने भाइ बहिनीसँगको कुराकानी तर्फ लागौं है त।
1: Good evening everyone, I am Ayumi Ale from class 4C and today I am going to tell about the Earth. So please listen carefully. The Earth is the planet that we live and survive. We build buildings, playgrounds, schools, etc. in the Earth. The Earth is made out of soil and water. The Earth is home for the living beings. The Earth has natural things like trees, plants and all the beautiful things you can imagine. The Earth is very important for us, so please keep it clean and green. Thank you and don't forget to take care of the Earth. मैले मेरो ट्यालेन्ट रेडियो प्रोग्राममा सुनाउँदै आइरहेको छु। यहाँहरूले पनि आफ्नो प्रतिभा राख्नुहोला, नडराइकन राख्नुहोला, राम्रोसँग पढ्नुहोला। थ्याङ्क यू।
2: नमस्कार, मेरो नाम अनुष परियार, म कक्षा 4 पढ्छु। म आज विद्यालयको बारेमा भन्न चाहन्छु। मेरो विद्यालयको नाम सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल हो। हाम्रो विद्यालयमा 700 विद्यार्थीहरू जब नै 42 शिक्षक शिक्षकहरू हुनुहुन्छ। हाम्रो विद्यालयमा 4 बस पनि रहेको छ। हाम्रो विद्यालयको प्रधान अध्यापकको नाम दिनु आले हो। हाम्रो विद्यालयमा विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, आइसिटी हल पनि रहेको छ। हाम्रो विद्यालयमा सफा सुन्दर वातावरणमा पढाइ हुन्छ। हाम्रो विद्यालयमा सफा खानेपानीको व्यवस्था पनि रहेको छ। सबैजनाले राम्रोसँग पढ्नुहोला। धन्यवाद।
3: Good evening, respected teachers, senior, junior, and my dear friends. Today I am going to tell about food and nutrition. We eat food every day, not to stay healthy. After we have eaten food, it gets digested in our intestines. This means our intestines take in useful substances. We call these substances nutrition. This nutrition reaches different parts of our true blood. Then they give us energy to or help us to grow and stay healthy. This process of taking in different amount of nutrition from a variety of food is called nutrition. यहाँहरूले पनि आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। मेरो प्रतिभा सुनिदिनु भएकोमा थ्याङ्क यू सो मच।
4: मेरो नाम सोनालिका नेपाली हो। म कक्षा 4 पढ्छु। आज म गाउँ खाने कथा सुनाउन गइरहेको छु। कृपया ध्यान दिएर सुनिदिनु होला। र मेरो वरपर मेरो साथीहरू हुनुहुन्छ, उहाँहरूले मेरो गाउँ खाने कथाको नाउँ दिनुहुनेछ। मिलेन भने उहाँहरूको गाउँ मैले दिनेछु। साथीहरू रेडी हुनुहुन्छ? 12 भाइले 3 बहिनीलाई घेरेको सही जवाब। कुन चिज हो त्यसको आँखा हुन्छ तर त्यो हेर्न सक्दैन, त्यसको नाक हुन्छ तर त्यो सुन्न सक्दैन, त्यसको मुख हुन्छ तर त्यो बोल्न सक्दैन? बाङ्गे टुङ्गे बाटो बिचमा खाल्टो
5: कान
6: कान
4: सही जवाफ हो कान। बाबाताले घर नझ्याल नढोका
0: ल यताबाट कुराकानी भन्नुभएको छ है साथीले अरू केही छ
5: कोठा
0: ल रुख बाटो पनि भन्नुभएको छ साथीहरूको हिमाल पनि भन्नुभएको छ है उताबाट साथीहरूको जवाफ मिलेको छ त
5: छैन
0: ल छैन अरे ल तपाईँहरूले चाहिँ गाउँ दिनुपर्छ है तपाईँहरूको जवाफ मिलेको छैन अरे यताबाट कान भन्नुभएको छ ल होइन अरे तपाईँहरूले आफ्नो गाउँ दिनु पर्यो नि त रेडी हुनुहुन्छ गाउँ दिनलाई ल मन नलाई नलाई यस भन्नुभएको छ यसको सही जवाफ दिनुहोस् न त के रहेछ त
4: सही जवाफ हो बास छोरी भन्दा आमा
0: चरणी न्युरो भन्नुभएको छ साथीले भन्नुभएको चाहिँ न्युरो बाहेक अर्को पनि जवाफ छ अरे के अर्को नाम पनि भन्नु पर्यो
4: कुन देशको मान्छेले माटोको रोटी खान्छ
6: भारत
4: सही जवाफ हो भारत बाहिर नआट्ने ढोकाभित्र अट्ने
6: छाता
4: सही जवाफ जति खाए त्यति मैले राखेको गाउँ खाने कथाको सही जवाफ मिलाउनु भएकोमा धेरै धेरै बधाई छ नमिलाएर गाउँ दिनु भएकोमा पनि थ्याङ्क यू सो मच
7: नमस्कार मेरो नाम
8: नमस्कार मेरो नाम दिशाना रे हो
7: हामी दुवैजना कक्षा चार खमा पढ्छौँ आज हामी आमाको बारेमा सुनाउँदैछौँ
8: कृपया ध्यान दिएर

0: हजुर मेरी आमा भनेर हामीलाई चाहिँ के सुनाउनु भएको तपाईँहरूले यो के थियो
1: गीत
0: थियो अनि गीत चाहिँ कविता वाचन जस्तो लाग्यो त किन होला तपाईँहरूले गीतै गाउनु भएको हो त हो है ल कस्तो कविता वाचनको लयमा चाहिँ हाम्रो गीत गाएर सुनाएर सक्नु भएको छ अनि हाम्रो विपिनजीले चाहिँ म अर्को पनि गीत गाउँछु भन्नुभएको छ रेडी हुनुहुन्छ सुनाउनको लागि ल सुरु
1: गरिदिनुहोस् तिम्रो मेरो होइन गल्ती थियो मेरो चाहेको मुटुमा चोट परे दिमाग पनि चाहेको तिम्रो मेरो होइन गल्ती थियो मेरो चाहेको
0: थ्याङ्क यू सो मच हजुर अहिले भन्ने कुराकानीको साथमा मसँग दुईजना सानी सानी ज्ञानी बहिनीहरू हुनुहुन्छ है उहाँहरूसँगको कुराकानी तर्फबाट अगाडि बढ्दैछौ नमस्कार यहाँलाई स्वागत छ प्रोग्राम स्कुल कलेजमा
2: नमस्कार धन्यवाद
0: अनि तपाईँहरूको नाम के हो नि पहिला यताबाट सुरु गरौँ है ट्याक्क टिका पनि लाउनु भएको छ हजुरको नाम के हो
2: दिया थापा
0: अनि हजुरको
2: समृद्धि
0: आले अनि दियाजी र समृद्धिजी चाहिँ एकदमै सानो बोल्नुहुन्छ हो ल अहिले त झन् बोल्दै बोल्नु भएन है अनि तपाईँहरूले हामीलाई आज के सुनाउँदै हुनुहुन्छ नि मेरी आमा ल मेरी आमा भनेर शब्द चाहिँ निकाल्नु भयो कस्तो मिठो शब्द निकाल्नु भयो है अनि यो चाहिँ के हो कथा कविता कि के हो नि गीत हो तपाईँहरू सुनाउनको लागि रेडी हुनुहुन्छ ल सुरु गरिदिनुहोस्

0: जीवनको आधार र भरोसा हुन् मेरी आमा भनेर यता साथीहरूले चाहिँ एकदम मजाले सुनेर बस्नु भएको थियो. कस्तो लाग्यो तपाईँहरूलाई? राम्रो लाग्यो. साथीहरूको लागि एकचोटि साथी बसाइदिनु न. साथीहरूलाई चाहिँ तपाईँहरूको प्रस्तुति राम्रो लाग्यो रे है. अनि तपाईँहरूलाई चाहिँ रेडियो प्रोग्राममा आफ्नो ट्यालेन्ट राख्दा कस्तो लागिरहेको छ त? राम्रो लागेको छ. अनि तपाईँहरू चाहिँ अरू बेलामा पनि थोरै बोल्नुहुन्छ, हाँसिराख्नु भएको छ है. ल, नेक्स्ट टाइम आउँदा चाहिँ एकदमै मजाले अझै धेरै बोल्नुपर्छ है. हामी कुराकानी गर्नुपर्छ, अहिले भने साथीहरूलाई पालो दिनुपर्छ. सो जाँदा जाँदै हाम्रो श्रोता साथीलाई के भन्न चाहनुहुन्छ? थ्याङ्क यू मात्र भन्नुहुन्छ?
1: जाने नजाने हामीले आफ्नो कविता राख्यौँ, यहाँले पनि खोलेर राख्नु होला.
2: रेडियो प्रोग्राममा सहभागी जनाउनु होला. आफ्नो प्रतियोगिता राख्न पछि नपर्नु होला. राम्रोसँग पढ्नु होला.

0: नाम एतना थापा हो। म आज गाउँ खाने कथा भन्न गइरहेको छु, ध्यान दिएर सुन्नु होला। यहाँको अगाडि जंगलको राजा को थिए? सही आन्सर। भगवान गौतम बुद्ध कुन बार जन्मिएका थिए? जवाफ। खुट्टामा जिप्रो हुने जीव कुन हो? सही जवाब। पानीको स्वाद कस्तो हुन्छ?
1: पानीको स्वाद चाहिँ कस्तो हुन्छ अरे, कस्तो हुन्छ जस्तो लाग्छ तपाईँलाई? पानीको स्वाद नै हुँदैन ल, सबैजनाले पानीको स्वादै हुँदैन भन्नुभएको छ।
0: टारो। कुन जीवको मुटु र दिमाग हुँदैन? सही आन्सर। कुन देशको राजा आफ्नै छोरीसँग बिहे गरेको थियो?
1: नेपाल, भारत, अमेरिका भनेर साथीहरूले चाहिँ यता गेस्ट मात्र गर्नु भएको छ है, गाह्रै पर्यो रे। यसको सही जवाब चाहिँ के हो त?
0: डोमिनिका।
1: ल डोमिनिका के चाहिँ रहेछ रे जवाब?
2: डोमिनिका।
0: कुन फल खाँदा मानिस मर्छ?
2: ड्राइफल।
0: सही आन्सर। कुन कोटको गोजी हुँदैन?
1: ल यो पनि साथीहरूलाई चाहिँ अब धेरै बेर सोच्नु भयो है, उता पछाडिबाट भन्नुभएको हो, कुर्था भन्नुभएको, कोट भन्नु पर्यो अरे के, कुन कोटको चाहिँ गोजी हुँदैन अरे साथीले भन्नुभएको। ल साथीहरूलाई चाहिँ नुवाकोट भन्नुभएको छ। ल नुवाकोट पनि होइन भन्नुहुन्छ साथीले। ल बाग्लुङ पनि भन्नुभएको छ। त्यो सही जवाब के हो त भनिदिनु?
0: पेटीकोट।
1: पेटीकोट के रहेछ अरे जवाब?
0: कुन मासको दाल खानु हुँदैन?
1: ल साथीहरू चाहिँ यो पनि सोचेको सोचै हुनुभयो। ल यतापट्टि भन्नुभएको छ भटमास भन्नुभएको। ल भटमास त हुँदैन भन्नुभएको छ। ल यसको सही जवाब के हो त
0: भन्नु?
1: ल आज चाहिँ यसरी हेर्दा चाहिँ साथीहरू सबैजना यहाँ हामीसँग चाहिँ 1, 2, 3, 4, 5, 6, 7, 8 आठजना बहिनीहरूले चाहिँ जवाब दिइरहनु भएको छ। उतापट्टि 9 साथीहरू हुनुहुन्छ है, 9 सबैको एक घन्टा गाउँ लानुहुन्छ हो। ल अ भन्नुभएको छ है। ल अर्को सोधिदिनुहोस्।
0: कुन तास खेल्न मिल्दैन?
3: भुरी बतास।
0: होइन।
1: ल यसरी त अब फेरि अहिलेसम्म कतिवटा गाउँ लिनुभयो तपाईँले?
0: मैले 4।
1: ल 4 4 साथीको चाहिँ गाउँ लिएर बस्नु भएको छ है। ल यसको जवाब के हो त भनिदिनुहोस् न त?
0: बतास।
1: बतास अरे।
0: कुन 4 संख्या होइन? कुन बाजा बजाइदैन?
1: ल यो पनि साथीहरू त सोचेको सोचै हुनुभयो त। ल भनिदिनुहोस् त।
0: दरबाजा। कुन जाल खट्टा हुन्छ? माया जाल। कुन राज मान्छे होइन? सही आन्सर। कुन चरा दुखी हुन्छ?
3: वनचरो।
1: ल वनचरो भन्नुभएको छ, उताबाट परेवा पनि भन्नुभएको छ है। ल अन्तिम चोटि ल यो अन्तिमको चाहिँ मिलाउनु पर्छ है। डाफे भन्नुभएको छ, डाफे हो त? डाफे पनि होइन। ल के हो त भन्नुभएको छ साथीहरूले जवाब भनिदिनुहोस् न।
0: बिचरा।
1: के रहेछ अरे जवाब?
0: साथीहरूलाई मेरो प्रश्नको उत्तर दिनुभएकोमा धेरै धेरै बधाई छ। सबैजनाले गाउँ दिनुभएकोमा थ्याङ्क यू सो मच।
4: मेरो नमस्कार, म श्रद्धा इङ्ग्लिस बोर्डिङ स्कुलको कक्षा 4 पढ्ने विद्यार्थी हो। आज म पशुत्वको बारेमा भन्न गइरहेकी छु। पशुत्व एउटा घरमा श्रीमान श्रीमती र एउटा सानो छोरो बस्थ्यो। उनीहरूले घरमा न्याउरी मुसा पनि पालेका थिए। एक दिन श्रीमान श्रीमती न्याउरी मुसालाई छोरो हेर्न जिम्मामा लगाएर बारीमा काम गर्न गए। त्यही समयमा छोरो सुतेको ठाउँमा एउटा सर्प आयो। न्याउरी मुसाले सर्पलाई मारे। केही समयपछि श्रीमान दिनमाथि घर फर्किए। न्याउरे मुस ढोकाबाट बाहिर आयो। उसको मुखमा रगत लागेको देखेर पक्कै पनि उसले आफ्नो छोरालाई मारेको होला भन्ने ठानेर न्याउरे मुसलाई मारेर घरभित्र गएर हेर्दा छोरो खेलिरहेको थिए। उसको साइडमा मरेको सर्प थियो। तब उनलाई उनीहरूलाई थाहा पाए कि न्याउरे मुसाले आफ्नो छोरोलाई होइन सर्पलाई मारेका थिए र उनीहरूलाई पछुतो लाग्यो। धन्यवाद।
5: Hello everyone, I am Rishma Tapa from Class 4C. Today I am going to give you a short paragraph about this spring. I hope you all will listen carefully. This spring is the first step of our life. It helps us to be helpful, honest and friendly. It is also a good habit for our life. This spring has many benefits. If we will be in this spring, our life will be easy. All teachers will like us and we feel better when we being this spring life. Discipline makes us strong and control bad habits. So we have to be in this spring at all time or place. Thank you for listening. Have a great day.
6: नमस्कार, मेरो नाम जनता हो। म कक्षा 4 पढ्छु। म आज भन्न गइरहेको छु जोक।
1: जोक सुनाउने आज हामीलाई जोन जीले।
6: हजुर,
1: यो भन्दा अगाडि पनि तपाईँ र मेरो कुराकानी भएको थियो हो। अनि कस्तो जोक सुनाउनको लागि चाहिँ अब रेडी हुनुहुन्छ त? ल सुरु गरिदिनुहोस्।
6: एउटा राम भन्ने विद्यार्थी थियो, त्यसलाई बेसरी पिसाब चाहिएको थियो। त्यतिखेर चाहिँ इङ्ग्लिस पिरियड थियो, त्यसले फेरि नेपाली बोल्दैछ, म पिसाब फेर्न जान्छ भनेर। अनि सरले फेरि इङ्ग्लिस पिरियडमा इङ्ग्लिस बोल्न भनेछ, मे आई गो टु टोइलेट सर भनेर भन्दा भन्दा म्याथ पिरियड आएछ। अनि मे आई गो टोइलेट सर भन्दाखेरि म्याथ पिरियडमा म्याथ भन्न भनेछ, फाइभ वान चाहिँ फाइभ फुटमा लगाए फाइभ भनेछ। अनि सरले फेरि फोर वान चाहिँ फोर यु क्यान गो भन्छ। धन्यवाद।
7: I'm from class 4C. Today I'm going to tell about my mom. I hope you all will listen carefully. My mom, my mother's name is Santi Thapa. She looks so pretty. She is very helpful and loving. She always cares about me and my brother. My mother always works hard for teaching us. She always helps to do our homework. So I love my mom very much. Thank you. Have a great day.
8: नाम सुशा नेपाली, म 4 पढ्ने विद्यार्थी। आज म भन्न जाँदैछु गाउँ खाने कथा। कुन रानीमा सबैजना सुत्छन्?
9: लक्ष्मी रानी।
8: सही जवाब। आँखा छैन रुन्छ, खुट्टा छैन हिँड्छ। सही उत्तर हो बादल। बाहिर छन् भित्र छ निस्केरा। सही जवाब। बाहिर चाँदी भित्र सुन
9: नरिवल।
8: गलत जवाब। सही जवाब हो अन्डा। सेती गाई पानी खान गई, राति भएर आई।
9: सेलरोटी।
8: सही जवाब। बाहिर हरियो भित्र रातो।
9: खरबुज।
8: सही जवाब। बाहिर रातो भित्र सेतो। सही उत्तर हो लिची। सबैजना राम्रोसँग बोल्नुहोला। थ्याङ्क यू।
10: I'm from class 4C. I'm talking about personal hygiene. Please listen carefully. Personal hygiene is the practice of keeping yourself healthy by cleaning stuff, washing your hands and feet time to time, brushing your teeth daily, wearing clean clothes is good for our health. Personal hygiene keeps you neat, tidy and healthy. Thank you.
11: नमस्कार, मेरो नाम एनी गुरुङ हो। म कक्षा 4 पढ्छु। आज म तपाईँहरूलाई केही प्रश्न सोध्न गइरहेको छु। म सानो छु तर बलियो र मेहनती छु। सही जवाब। मैले धेरै ज्ञान दिन्छु र म धेरै पढ्नमा बुझ्छु। सही उत्तर। रातो घोडा हरियो पुच्छा के हो? सही उत्तर। सबै घरको सुरक्षा गर्ने तर जनावर होइन? कुन ताल हो जुनमा माछा पाइँदैन? माथिबाट हाल्छ तलबाट निस्किन्छ?
12: कुन चीज हो जुन काट्दा मानिसहरू गीत गाउँछन्? सही उत्तर।
13: थ्याङ्क यू।
14: नमस्कार, मेरो नाम रियाल हो, म कक्षा चारमा पढ्छु। आज म मेरो श्रोता साथीलाई गीत सुनाउनेछु, ध्यान दिएर सुनिदिनु होला। मेरो माया नहुँदा पारी दारै पारी, मेरो

0: धन्यवाद
1: हजुर रिया जीले चाहिँ यस्तो मिठो गीत सुरु गरिदिनु भयो कि सबै साथीहरूले यस्तो मजाले साथ दिनु भएको थियो तपाईँलाई कस्तो लाग्यो
0: राम्रो लाग्यो
1: राम्रो लाग्यो एकदमै सानो स्वरले बोल्नु भएको थियो तर साथीहरूको सपोर्टले चाहिँ यस्तो मजाले सबैजनाले गाउनु भयो अनि तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो राम्रो है अनि आज हामीसँग धेरै साथीहरू हुनुहुन्छ सो कुराकानी थोरै मात्र भएको छ अनि सोधिहालौँ है तपाईँहरूको तिजो चाहिँ कस्तो भयो राम्रो भयो के गर्नु भयो नि तपाईँहरूले ल डर खाए राम्रो के भन्छ अरे नाचे भन्दै हुनुहुन्छ सो पालै पालो सुनौ है सबैले के गर्नुभयो तपाईँले के गर्नुभयो
0: घर डर खान गए र मामा घर गए
1: अनि तपाईँ
2: सङ्गत नाचे अनि फेरि मामा घर
3: म मामा घर गए अनि नाचे
4: मामा घर गएर डर खाए
5: म पनि मामा घर गएर डर खाए
6: म नि मामा घर गएर डर खाए
1: अबै अबै भयो
7: तपाईँको म माइला बाको घर गएर नाचे डर खाए
1: पैसाको माए
8: म मामा घर गएर मिठो खाना खाएँ
9: म पनि मामा घर गएर मिठो मिठो खाएर आएँ
1: ल बल्ल हाम्रो रियाजीको पालो आयो है तपाईँले चाहिँ के गर्नुभयो त
10: म गाउँ गएर मिठो मिठो खाने पुरा है नाचे रमाइलो गरे
1: हस्त श्रोताबिन आजको लागि कार्यक्रम स्कुल कलेजको निर्धारित समय सकिएको छ यहाँलाई आजको कार्यक्रम कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया दिँदै गर्नुहोला फेरि पनि अर्को हप्ता यसरी नै विद्यार्थी भाइ बहिनीहरूसँगको रमाइलो कुराकानी र उनीहरूको प्रतिभा लिएर यहाँहरूमा आज उपस्थित हुन्छौ नै तबसम्मको लागि म कार्यक्रम प्रस्तुत अनुमल्ल पनि बिदा हुन्छु नमस्कार कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
11: हस् मम्मी नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
12: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र
11: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
13: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
14: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
13: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9841633101 र 9868883522
15: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
16: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
15: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
17: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
18: त्यसो भए विवेक ढुङ्गानाको शुक्लगण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
13: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि

0: उपचार
1: फ्रोजन शोल्डर तथा मांसपेशी दुखाई को उपचार पक्षघात तथा स्ट्रोक पछि को पुनर्स्थापना सेवा
0: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी
1: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
0: दुखाइबाट मुक्ति सक्रिय जीवनको शुरूवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841-96769 र 9841-15644।
0: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर सुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
3: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री जीरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
2: ए हो र ल त ल,
4: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142222 र 9856-21692।
5: साइली आमा, प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल?
5: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस शोरूम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
6: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
5: प्रोपाइटर थान प्रकाश नेउपाने 9856-33878, प्रशान्त नेउपाने 9860-26925।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
7: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
8: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
8: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
7: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
9: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846-56996।
10: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
3: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
10: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
1: श्री नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना।
11: यस सहकारी संस्थाको 16 वार्षिक साधारण सभा यही असोज 10 गते शनिबार हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई

0: बिहान 10 बजे सहित कृष्ण वाचनालय शुक्लागण्डकी 8 पाटनमा उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
1: अनुरोधक सचिव जगदीश काफले एवं श्री नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्लागण्डकी 8 पाटन तनहुँ।
2: पसल सरेको सूचना शुक्ला गण्डकी 4 धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058200008 र 98460069246।
3: मम्मी भोक लाग्यो, खाजा खाम न।
4: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
3: हस् मम्मी।
5: मैले सुने छोरी, ल जाम हिँडा।
4: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
6: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
4: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028 28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
6: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
7: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
8: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्प पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: जुत्ता चप्पल, सुट पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066081115।
9: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160-95301।
10: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
7: ढोरबाराही हाइलाइट्सको साथमा
1: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
7: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 98461-49304।
0: नमस्कार, साँझ 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म सृष्टि खत्रीको स्वागत छ। ढोरबाराई हाइलाइट शुरू गरौं आजका मुख्य खबरका शीर्षकहरूबाट।
1: मन्त्री परिषदको बैठकद्वारा भारत, चीन र अमेरिका लगायतका 13 देशका लागि राजदूत सिफारिश। बलात्कार र हत्या, महिला हिंसाको विषयमा राष्ट्रिय सभाका सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण।
0: जेएनजी सांसदहरूलाई नवीन सोचका साथ आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्न प्रधानमन्त्रीको आग्रह। दशैं तिहार लगत्तै सरकार विरूद्ध आन्दोलनमा उत्रिने प्रचण्डको चेतावनी।
1: माटोमुनि गाडिएका सब असोज भित्र नै आफन्तलाई बुझाउन शुरू गरिने। शुक्ला गण्डकी नगरपालिकामा फोहोर मैला सरसफाई शुल्क कार्ड लागू।
0: साउदीको आग्रहपछि हुथीलाई नियन्त्रणमा लिन इरानमाथि चीनको दबाव, इरानमा अमेरिकाले युद्ध अपराध गरेको विश्वास गर्ने पर्याप्त आधारहरू रहेका मानवाधिकार विज्ञहरूको दावी,
1: र सीआईबीद्वारा एन्फाको कार्यालयमा छापा अनुसन्धानका लागि आवश्यक पर्ने कागजातहरू नियन्त्रणमा।
0: अब समाचार विस्तारमा सुन्नुहोस्। मन्त्री परिषद बैठकले भारत, चीन, अमेरिका लगायत 13 देशका लागि राजदूत सिफारिश गरेको छ। आज बसेको बैठकले भारतका लागि सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक निश्चल नाथ पाण्डेलाई सिफारिश गरेका छन्। त्यस्तै चीन मामिला विज्ञ कल्याण राज शर्मालाई चीनको राजदूतमा सिफारिश गरिएको छ। त्यस्तै सुरक्षा विज्ञ चिरञ्जङ थापालाई अमेरिकाका लागि राजदूत सिफारिश गरिएको छ। यसअघि भारतका लागि नेपाली राजदूतमा चर्चामा रहेका पूर्व प्रधान सेनापति गौरव शमशेर जबरा बेलायतका लागि नेपाली राजदूतमा सिफारिश हुनुभएको थियो। यस्तै आप्रवासन विज्ञ सरु जोशीलाई जर्मनीका लागि राजदूत सिफारिश गरिएको छ। त्यस्तै त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागकी उप प्राध्यापक मञ्चला झा श्रीलंका लागि राजदूतमा सिफारिश हुनुभएको छ। त्यस्तै नेपाल जापान मामिलाका जानकार जिज्ञान कुमार थापा जापानका लागि राजदूत सिफारिश हुनुभएको छ। पूर्व प्रधान सेनापति गौरव शमशेर जबरा बेलायतका लागि सिफारिश हुनुभएको छ। त्यस्तै इजरायलका लागि सूचना प्रविधि बैंक र आर्थिक नीति अन्तर्राष्ट्रिय विकास तथा साझेदारी क्षेत्रमा सक्रिय प्राप्ति शीर्षन स्पेनका लागि सिफारिश हुनुभएको छ। नेपाल एसिया र युरोपभर दिगो विकास समावेशी नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकारीको क्षेत्रमा 15 वर्षभन्दा बढ़ीको अनुभवी भएकी पद्माछी राणा ओमानका लागि राजदूत सिफारिश हुनुभएको छ। शिक्षा तथा सार्वजनिक प्रशासन क्षेत्रका विज्ञ चुडामणि खरेल मलेसिया, समाजशास्त्री गिरी बहादुर सुनार साउदी अरेबिया र प्राध्यापक संगम श्रेष्ठ दक्षिण कोरियाका लागि राजदूत सिफारिश हुनुभएको छ।
1: सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषदको बैठकले सो निर्णय गरेको हो। यस अगाडि उहाँ वितरण तथा ग्राहक सेवा निर्देशनालयको उप कार्यकारी निर्देशक तथा कायम मुकायम कार्यकारी निर्देशक रहनुभएको थियो। सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 ल्याएपछि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देवसाक्य पदमुक्त हुनुभएको थियो। सो पद अहिलेसम्म खाली रहेको थियो।
0: राष्ट्रिय सभाका सांसदहरूले बलात्कार तथा हत्यामा महिला हिंसा, सर्वोच्च अदालतमा भएको तोडफोड तथा बाढ़ीका कारण प्रभावित नागरिकको अवस्था लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। आज बसेको बैठकको शून्य समयमा सांसद पूजा चौधरीले 3 वर्षीय बालिका गरिमा चौधरीको बलात्कार तथा हत्यामा संलग्न अभियुक्त मध्ये केहीलाई बाल सुधार गृह पठाइएको र अन्यलाई धरौटी तथा तारेखमा छाडिएको विषयमा प्रश्न उठाउनु भएको छ। पूर अपराधमा संलग्न व्यक्तिलाई सामान्य धरौटी तथा तारेखमा छाड्दा समाजमा गलत सन्देश जाने भन्दै उहाँले घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्नुभएको छ। अपराधको प्रकृति अनुसार कड़ा सजाय सुनिश्चित गर्न आवश्यक परे कानून संशोधन गर्नुपर्ने उहाँको भनाइ छ। सांसद रूकमणी कोइरालाले नवलपरा सीमा शेरबहादुर विकले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। हरितालिका तीजको व्रत बसेकी श्रीमतीको हत्या भएको उल्लेख गर्दै उहाँले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कड़ा सजाय दिन माग गर्नुभएको हो। कोइरालाले कैलालीको धनगढ़ीमा प्रहरी जवानमाथि महिलालाई बलात्कार गरेको आरोप तथा 3 वर्षीय बालिकामाथि भएको बलात्कार र हत्याको घटनाबारे पनि सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसद विष्णु बहादुर विश्वकर्माले सर्वोच्च अदालतमा भएको तोडफोड़ तथा क्षतिबारे न्यायिक छानबिन
1: गएको भदौको 10 गति रसुवाको भुटेको सीमा आएको बाढ़ी पछाडि खोजीका क्रममा आज माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको सुरुङबाट 6 वटा शव निकालिएको छ। नेपाली सेनाका अनुसार आयोजनाका प्रतिनिधि शहीदको संयुक्त उद्धार टोलीले खोजी गर्दा त्रिशुली 1 अडिट 3 सुरुङभित्र ढलान गर्नका लागि बुनिएको डण्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा ती शवहरू भेटिएका थिए। भेटिएका शवहरूलाई बाहिर निकालिएको र सुरुङभित्र इलोमा अरू शव पनि हुन सक्ने आशंकामा खोजी कार्य भइरहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।
0: रसुवाको फुटेको सिबाडीमा ज्यान गुमाएका तर पहिचान हुन नसकेका 1148 शव जमीन मुनि गाडेर व्यवस्थापन गरिएको छ। भदौ 10 गते आएको बाढीमा हालसम्म 1410 जनाको मृत्यु पुष्टि भएको छ भने 6145 जना सम्पर्कविहीन रहेका छन्। पहिचानका लागि आफन्त र मृतकका हड्डी तथा दाँतका नमूनाबाट डीएनए परीक्षण भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार डीएनए परीक्षणपछि असोजको अन्तिम सातादेखि पहिचान भएका शव परिवार हस्तान्तरण गर्ने तयारी भइरहेको छ।
1: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दशैं र तिहार लगत्तै सरकार विरूद्ध आन्दोलनमा उत्रने चेतावनी दिनुभएको छ। शुक्रबार आज काठमाण्डुमा अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले नयाँ भनिएको सरकारले भूमिहीन मजदूर किसान र विद्यार्थीमाथि दमन गरेको भन्दै आन्दोलनमा उत्रनुको विकल्प नभएको बताउनुभयो। प्रचण्डले सरकारको गतिविधि तथा कार्यशैली विरूद्ध प्रतिपक्षी दलहरूलाई एक ठाउँमा ल्याउने काम गरिरहेको समेत दावी गर्नुभएको छ। उहाँले चाडपर्व पछाडि देशको परिस्थिति मूल्याङ्कन गरेर सरकार विरूद्ध आन्दोलनमा उत्रने तयारी भइरहेको जानकारी दिनुभयो। प्रचण्डले सरकारले नागरिकहरूको पक्षमा काम गर्न नसकेको आरोप लगाउनु भएको छ। उहाँले सरकारको गतिविधि र कार्यशैलीका कारण जनतामा रहेको भ्रम क्रमशः हट्दै गएको पनि बताउनुभयो। उहाँले पुनः जनतामा पुराना र स्थापित राजनीतिक दल नेता र उनीहरूको एजेण्डाप्रति आकर्षण बढ़दै गएको दावी गर्नुभएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले नवयुवा अर्थात जेन्जी उमेर समूहका सांसदहरूलाई नवीन सोचका साथ आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित अन्तर्क्रियामा उहाँले स्थलगत अध्ययन सूचना प्रविधिको प्रयोग र समस्या समाधानमुखी सोच अपनाउन सुझाव दिनुभएको हो। साथै राजनीतिलाई कमाउने माध्यम नबनाई छुट्टै व्यवसाय मार्फत आत्मनिर्भर बन्न सांसदहरूलाई आग्रह गर्नुभएको छ। अन्तर्क्रियामा बागी सांसदहरूले प्रधानमन्त्रीको सुझावलाई मार्गदर्शनका रूपमा लिँदै युवालाई आत्मनिर्भर बनाउने र स्वदेशमै अवसर सृजना गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले शिक्षा स्वास्थ्य पूर्वाधार सूचना प्रविधि तथा आन्दोलनका क्रममा शहीद घाइते र पक्राउ परेकाका विषयमा पनि प्रधानमन्त्री समक्ष राखेका छन्।
1: सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले ग्रे जोन नामक मीडियामा प्रकाशित सामग्रीलाई लिएर सरकारले आधिकारिक धारणा सार्वजनिक गर्न आवश्यक नरहेको टिप्पणी गर्नुभएको छ। आज बसेको मन्त्री परिषदको बैठक पछाडि संचारकर्मीले ग्रे जोन बारे नेपाल सरकारको आधिकारिक धारणा के हो भन्ने प्रश्न गरेपछि मन्त्री पोखरेलले उक्त प्रकाशनको प्रमाणिक तामाथि नै प्रश्न उठाउनु भएको छ। उहाँले सामाजिक सञ्जालमा रहेको फलोअर्सको संख्या मात्रै प्रमाणिकताको मापदण्ड नभए पनि सम्बन्धित प्रकाशनको आधिकारिकता र विश्वसनीयता हेर्नुपर्ने बताउनु भएको छ। नेपालमा ग्रे जोनको सामग्रीबारे चर्चा भए पनि अमेरिकामा त्यसलाई खासै नचिनिने दावी गर्दै उहाँले कुनै एक अनियमित पत्रिकाले प्रकाशित गरेको सामग्रीमा टिप्पणी गर्न सरकारले आवश्यक नठानेको स्पष्ट पार्नुभयो।
0: नेपाली कंग्रेसका पूर्व केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले आसन्न 15 महाधिवेशनमा कुनै पनि पदमा प्रतिस्पर्धा नगर्ने घोषणा गर्नुभएको छ। पार्टीमा नयाँ तथा युवा पुस्तालाई अवसर र जिम्मेवारी प्रदान गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै उहाँले प्रतिस्पर्धाबाट बाहिरै रहने निर्णय लिनुभएको हो। आज प्रेस वक्तव्य जारी गर्दै पूर्व मुख्यमन्त्री नेपालीले आफू पदको दौड़मा नरहे पनि पार्टीप्रतिको सक्रियता जिम्मेवारी र प्रतिबद्धता निरन्तर कायम रहने स्पष्ट पार्नुभएको छ। उहाँले महाधिवेशनमा आपसी सम्वाद सहमति र सहकार्यका माध्यमबाट सकेसम्म सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने वातावरण बनाउन जिल्लाका नेता कार्यकर्तालाई आग्रह पनि गर्नुभएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा तनहुँको जिल्लाको विस्तारित बैठक असोजको 7 गति दमौलीमा आयोजना हुने भएको छ। बैठकमा रासोपाका महामन्त्री विपिन आचार्य प्रमुख अतिथिका रूपमा सहभागी हुने रासोपा तनहुँका सहसचिव दुर्गा कुमार श्रेष्ठले जानकारी दिनुभयो। श्रेष्ठका अनुसार बैठकमा जिल्लाको सांगठनिक अवस्था आगामी कार्यदिशा र पार्टीको गतिविधिका विषयमा पनि छलफल हुने बताइएको छ।
0: शुक्लागण्डकी नगरपालिकामा असोज एक गतेदेखि फोहोर मैला अर्थात सरसफाई शुल्क कार्ड लागू हुने भएको छ। नगरपालिकाको वातावरण शाखा प्रमुख भीम सुवेदी र राजस्व प्रमुख रामचन्द्र सुवेदीका अनुसार फोहोर मैला व्यवस्थापन तथा सरसफाई शुल्क संकलनलाई व्यवस्थित बनाउन सरसफाई शुल्क कार्ड लागू गरिएको हो। कार्ड लागू भएसँगै नगर क्षेत्रका व्यवसायी तथा घरधनीले नगरपालिकाले तोकेको सरसफाई शुल्क तिर्नुपर्ने भएको छ। नगरपालिकाले धेरैजसो ओडामा सरसफाई शुल्क कार्ड वितरण गरिसकेको जनाएको छ। बाँकी रहेका ओडाहरूमा पनि कार्ड वितरण गर्ने तयारी भइरहेको जनाएको छ। यस व्यवस्थाले फोहोर मैला व्यवस्थापन तथा सरसफाई शुल्क संकलनलाई थप व्यवस्थित र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।
1: चालू आर्थिक वर्ष 2083-84 पहिलो महिना साउनमा 2,15,05,00,000,000 रूपियाँ रेमिटेन्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउनमा रेमिटेन्स प्रवाह अघिल्लो वर्षको यही अवधिको तुलनामा 21.2% बढ़ेको छ। अघिल्लो वर्षको यही अवधिमा रेमिटेन्स प्रवाह 29.9% वृद्धि भएको थियो। अमेरिकी डलरमा रेमिटेन्स प्रवाह 10.2% बढ़ेर 1,40,00,000,000,000 पुगेको छ। त्यस्तै गएको साउनमा वैदेशिक रोजगारीका लागि 42,693 जनाले अन्तिम श्रम स्वीकृति र 27,748 जनाले पुनः श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्षको यही अवधिमा 44,466 जनाले अन्तिम श्रम स्वीकृति र 23,644 जनाले पुनः श्रम स्वीकृति लिएका थिए।
0: स्याङ्जा प्रहरीले पुतली बजार नगरपालिका 13 कुलभाद स्थित दियालो आधारभूत विद्यालय नजिकैबाट अवैध रूपमा राखिएको तयारी घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष प्रहरी टोलीले आज शुक्रबार सो क्षेत्रमा जाँच गर्ने क्रममा लुकाई छिपाई राखिएको अवस्थामा ठूलो परिमाणको घरेलु मदिरा फेला परेको हो। बरामद गरिएको मदिरा स्थानीय जनप्रतिनिधि भद्र भलादमी तथा बुद्धिजीवीहरूको रोहवरमा सोही ठाउँमा पोखेर नष्ट गरिएको प्रहरीले जनाएको छ। प्रहरीले चाडपर्व नजिकैसँगै समाजमा शान्ति सुरक्षा कायम राख्न तथा सम्भावित आपराधिक घटना नियन्त्रणका लागि अवैध घरेलु मदिरा बिक्री वितरण र उत्पादन विरूद्धको कार्यवाहीलाई तीव्र बनाएको छ।
1: स्याङ्जा प्रहरीले भदौ महिनामा 27 मुद्दा दर्ता गरेर 14 जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार फरार 14 जना पक्राउ गरेर 9 वर्ष 10 महिना 7 दिन कैद र 62,944 रूपियाँ जरिवाना असुल गरिएको छ। सवारी जाँचमा 1,420 सवारी साधन कार्यवाहीमा परेका छन् भने ती सवारी साधनबाट 11,38,000 रूपियाँ राजस्व संकलन गरिएको छ। त्यस्तै 507 लिटर अवैध मदिरा र 6,378 बोट गाँजा नष्ट गरिएको प्रहरीले जनाएको छ। भदौमा भएका 6 सवारी दुर्घटनामा 3 मृत्यु र 21 घाइते भएका छन्। साथै भुटेकोशी बाढ़ीमा बेपत्ता स्याङ्जाका 2 पहिचानका लागि परिवारको डीएनए नमूना परीक्षणका लागि काठमाडौँ पठाइएको पनि स्याङ्जा प्रहरीले जानकारी दिएको छ।
0: तपाईँ यति बेला साँझ 7 बजेको ढोरवालाई हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, सुन्दै गर्नुहोला।
11: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
12: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
13: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
14: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
15: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
14: हो र, कहाँ छ र त्यस्तो?
15: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
16: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
17: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
16: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौंडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
17: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9856062028 र 9901479716।
16: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
18: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फन्को मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
19: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्रे हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
18: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौंडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
20: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौंडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9921653507।
21: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
16: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
21: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
16: पेट सम्बन्धित समस्याहरू, ग्यास्ट्रिक, वायु गोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
21: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
16: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
21: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
16: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
21: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
16: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
21: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
16: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
19: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
18: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के, कहाँ पाइन्छ कुन्नी?
22: मलाई पनि बिहेको लागि गहना चाहिएको छ, आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ, राम्रो डिजाइनको पाए लिने भनेको।
19: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त, म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको, ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
18: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यारलिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
20: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर्स शप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौंडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484264 र 9811403305।
16: हेलो बा,
23: कति बन्यो घर, अनि ढलान भयो त?
24: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ,
23: सामान धार्ने भनेको पैसो अलिकति पुग्दैन कि
2: ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
23: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन् म पनि त्यहीँ जाने हो
14: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
16: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
14: प्रोप्राइटर राम भुजेल सम्पर्क 9891506630 र 9746780681
1: विश्रामपछि पुनः स्वागत छ ढोरबाराही हाइलाइट्समा अब बाँकी समाचारहरू एघारौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको नौ महिना बित्दा पनि नेकपा एमालेले पार्टीका महत्वपूर्ण विभागहरूलाई पूर्णता दिन सकेको छैन लामो समयसम्म विभागहरूमा पूर्णता नदिँदा पार्टीका समग्र काम कार्यवाही प्रभावित बन्नुका साथै संयौं नेता र कार्यकर्ताहरू निष्क्रिय र जिम्मेवारी विहीन बन्न पुगेका छन् पार्टीको आन्तरिक सांगठनिक र वैचारिक कामलाई चलायमान र गतिशील बनाउन भूमिका खेल्ने विभागहरूले पूर्णता नपाउँदा धेरैजसो काम प्रभावित हुँदै आएको स्वयं नेताहरूले बताउने गरेका छन् एमाले एघारौं राष्ट्रिय महाधिवेशन 2082 मंगिरको अन्तिम साता काठमाण्डुको भिरकुटी मण्डपमा शुरू गरेर पुसको 3 गते सम्पन्न गरेको थियो महाधिवेशनले अध्यक्षमा केपी शर्मा ओली सहित केन्द्रीय कमिटी चयन गरे पनि अहिलेसम्म केन्द्रीय विभागहरूलाई पूर्णता दिन नसकेको हो विधान त एमाले केन्द्रमा 33 विभाग रहने व्यवस्था गरेको छ भने प्रदेश र स्थानीय तहमा समेत विभागहरू गठन गर्ने प्रावधान रहेको छ केन्द्रमा नै विभागले पूर्णता नपाउँदा तल्ला निकायमा समेत यसको असर परेको बताइएको छ

0: स्वास्थ्य सेवा प्रवाह तथा कार्य सम्पादनमा म्याग्दी गाउँपालिका चार स्थित थर्पु आधारभूत अस्पताल तनहुँ जिल्लामै प्रथम भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको आयोजनामा सम्पन्न आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा कार्यक्रममा जिल्लाका स्वास्थ्य संस्थाको कार्य सम्पादन सूचकका आधारमा थर्पु आधारभूत अस्पताल प्रथम घोषित हुँदै सम्मानित भएको हो।
1: ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र दुलीगौंडाको आयोजनामा युवाहरूलाई सशक्त बनाऊ, परिवर्तनको नेतृत्व गरौं विषयक मोटिभेशनल प्रशिक्षण कार्यक्रम आयोजना हुने भएको छ। युवा वर्गलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रम असोजको 3 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म ब्रह्मकुमारी दुलीगौंडा स्थित राजयोग सभा हलमा संचालन हुने जनाइएको छ। कार्यक्रममा अन्तर्राष्ट्रिय मोटिभेशनल प्रशिक्षक ब्रह्मकुमार रमण भट्टराईले प्रशिक्षण प्रदान गर्नुहुने आयोजकले जनाएको छ। युवाहरूमा सकारात्मक सोच, आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागी हुन आयोजकले सबैलाई हार्दिक निमन्त्रणा समेत गरेको छ।
0: शेयर बजार लगातार दोस्रो दिन बढेको छ। हप्ताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेप्से 22.85 अंकले बढेर 2647.22 बिन्दुमा पुगेको छ। आज फाइनान्स र अन्य बाहेक सबै समूहको उपसूचक बढेकोमा बैंक र जीवन बीमा समूह 1.5% भन्दा धेरैले उकालो लागेको छ। आज 196 कम्पनीको शेयर बढेकोमा 74 घटेको छ। यस्तै 9 कम्पनीको शेयर भने खटबड भएको छैन। आज स्नो रिभर्सको शेयर 13.66% बढेको छ। समग्रमा बजार बढेको दिन हाथवे इन्भेस्टमेन्ट नेपालको शेयर 15% घटेको छ। आज नेपालको कारोबार रकम पनि बढेको छ। हिजो 5.49 अर्ब कारोबार भएकोमा आज 345 कम्पनीका 2.12 करोड कित्ता शेयर 6.74 अर्ब रूपियाँमा किनबेच भएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरबको आग्रहपछि यमनका हुती विद्रोहीहरूलाई नियन्त्रणमा लिन चीनले इरानलाई दबाव दिइरहेको विवरण सार्वजनिक भएको छ। इरान समर्थित समूह हुतीले गएको हप्ता गरेको तीव्र सैन्य आक्रमण पछाडि साउदी अरबले चीन समक्ष सहयोगका लागि आग्रह गरेको समाचार संस्था रोइटर्सले जनाएको छ। यो आग्रहपछि चीनले हुती विद्रोहीहरूलाई नियन्त्रणमा लिन इरानलाई गोप्य रूपमा आग्रह गरेको हो। हुती विद्रोहीहरूले लाल सागरको तट र बाब अल मानदेव जलमार्ग वरपरको क्षेत्रमा तीव्र गतिमा आफ्नो पकड़ विस्तार गरेपछि साउदी अरबले सहयोगका लागि चीनको मुख ताकेको छ। हुतीहरूको यस कदमले साउदी तेल निर्यात र जल परिवहनलाई थप जोखिमपूर्ण अवस्थामा पुर्याएको छ। चीनले सार्वजनिक रूपमा संयमता वार्ता र सुरक्षित जल आवागमनको पुनर्स्थापनाका लागि आह्वान गरेको छ। तर उसको भित्री सन्देशहरू सार्वजनिक भनाईभन्दा फरक रहेको इरानी अधिकारीहरूले बताएका छन्। चीन इरानले हुतीहरूमाथि आफ्नो प्रभाव प्रयोग गरेर द्वन्दलाई ती ऊर्जा मार्गहरूसम्म थप फैलिनबाट रोक्न मदत गरोस् भन्ने चाहन्छ, किनकि विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन ती ऊर्जा मार्गहरूमा निर्भर रहेका छन्। इरानले भने यस क्षेत्रमा स्थिरता र शान्ति आफू विरूद्धको अमेरिकी इजरायल युद्धको अन्त्यमा निर्भर गर्ने जवाफ दिएको खबरमा उल्लेख गरिएको छ।
0: संयुक्त राष्ट्रसंघका मानवाधिकार विज्ञहरूले इरानमा भएका 2 आक्रमणमा अमेरिकाले युद्ध अपराध गरेको विश्वास गर्ने पर्याप्त आधारहरू रहेको बताएका छन्। यी आक्रमणहरूमा कम्तीमा 177 जना सर्वसाधारण मारिएका बीबीसीले जनाएको छ। इरान सम्बन्धी स्वतन्त्र अन्तर्राष्ट्रिय तथ्य खोज मिशनको नयाँ प्रतिवेदनले मिनावमा रहेको एउटा प्राथमिक विद्यालय र लामेडमा रहेको एउटा खेलकुद परिसरमा गएको फेब्रुअरीमा गरिएका क्षेपास्त्र आक्रमणहरू अन्धाधुन्ध प्रकृतिका थिए भनी उल्लेख गरिएको छ। यी आक्रमणका कारण सर्वसाधारणको ज्यान गुमाउनुका जान जानको साथै नागरिक पूर्वाधारमा क्षति पुगेको थियो। अमेरिकाले शुरूमा लामेडमा आक्रमण गर्न अस्वीकार गरेको थियो। उसले मिनावमा भएको घटनाको अनुसन्धान गरिरहेको बताएको थियो। अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले प्रतिवेदनमा प्रस्तुत गरिएको निष्कर्षहरूलाई विश्वसनीय नमान्ने बताएका छन्।
1: अब खेल समाचार। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अखिल नेपाल फुटबल संघ एन्फाको कार्यालयमा आज छापा मारेको छ। सीआईबीको टोलीले एन्फा कार्यालय सातो बाटो ललितपुरमा छापा मारेको हो। अनुसन्धानका लागि आवश्यक पर्ने कागजात नियन्त्रणमा लिएको सीआईबीले जनाएको छ। आर्थिक अनियमितता लगायतका विषयमा एन्फामाथि उजुरी परेको र अनुसन्धान गरिरहेको सीआईबीको भनाई छ। अहिले एन्फा निलम्बनमा रहेको छ। तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपाललाई निलम्बनमा राखेको हो।
0: इंग्ल्याण्डका ब्याटर जोस बटलर टी ट्वेन्टी क्रिकेटमा 15,000 रन पूरा गर्ने पहिलो खेलाड़ी बनेका छन्। गैराती घरेलु मैदान कार्डिफमा भएको श्रीलंकाको दोस्रो टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा 30 रन जोड्दै समग्र टी ट्वेन्टीमा सबैभन्दा धेरै रन बनाउने कृतिमान बनाएका हुन्। उनले 528 टी ट्वेन्टीमा 9 शतक र 107 अर्धशतक सहित 35.46 को औसतमा 15,000 रन बनाउनु भएको थियो। 36 वर्षीय बटलरले वेस्ट इण्डिजका काइरन पोलार्डको कृतिमान तोड्नु भएको हो। 39 वर्षीय पोलार्डले 754 टी ट्वेन्टीमा 2 शतक र 71 अर्धशतक सहित 31.71 को औसतमा 14,999 रन बनाउनु भएको छ। टी ट्वेन्टी क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाड़ीको तेस्रो नम्बरमा इंग्ल्याण्डका एलेक्स हेल्स रहेका छन्। उहाँले 537 खेलमा 7 शतक र 93 अर्धशतक सहित 29.69 को औसतमा 14,581 रन बनाउनु भएको छ।
1: यिनै खबरहरू सँगसँगै हामी ढोरबाराही हाइलाइट्सको अन्तमा आएका छौं। बिदा हुनु पूर्व आजका मुख्य समाचारहरू फेरि एकपटक सुन्नुहोस्।
0: मन्त्रीपरिषद बैठकद्वारा भारत चीन अमेरिका लगायत 13 देशका लागि राजदूत सिफारिश। बलात्कार तथा हत्या महिला हिंसाका विषयमा राष्ट्रिय सभाका सांसदद्वारा सरकारको ध्यान आकर्षण।
1: जेनजी सांसदहरूलाई नवीन सोचका साथमा आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्न प्रधानमन्त्रीको आग्रह। दशैं तिहार लगत्तै सरकार विरूद्ध आन्दोलनमा उत्रने प्रचण्डको चेतावनी।
0: माटामुनि गाडिएका शव सोचभित्रै आफन्तलाई बुझाउन शुरू गरिने। शुक्ला गण्डकी नगरपालिकामा फोहोर मैला सरसफाई शुल्क कार्ड लागू।
1: साउदीको आग्रहपछि हुथीलाई नियन्त्रणमा लिएर इरानमाथि चीनको दबाव। इरानमा अमेरिकाले युद्ध अपराध गरेको विश्वास गर्ने पर्याप्त आधारहरू रहेको मानवाधिकार विज्ञहरूको दावी।
0: सीआईबीद्वारा इन्फाको कार्यालयमा छापा। अनुसन्धानका लागि आवश्यक पर्ने कागजात नियन्त्रणमा।
1: हवस् त, यिनै विविध खबरहरू सँगसँगै साँझ 7 बजेको ढोरबारही हाइलाइट्स आजको लागि सकिएका छन्। राति 10 बजे हामी थप विवरणसहितका समाचारहरू लिएर फेरि उपस्थित हुन्छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै सहकर्मी सृष्टि र मसुक विदा हुने आज्ञा चाहन्छौ। रेडियो ढोरबारही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
2: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhorbarahi@gmail.com मा इमेल गर्नुहोस्।
3: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166343372।
6: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
7: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
6: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
8: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीबाट ल्याएको।
6: ए हो र, हस् दाई म आजै जान्छु।
9: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891। आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
10: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने, प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक, यस दुलेगुडा पोलिक्लिनिकमा यही असोज 3 गते पहिलो शनिबार
11: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
12: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
13: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
11: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
12: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
12: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
14: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9560313053।
15: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्दै भएन।
16: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
15: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
16: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
15: ए त्यसो भए त म गइहाले,
16: चिया त पिएर जाऊ,
15: अहिले हतार छ, पछि आउँदै गरौला है।
17: दीर्घायु फर्निचर सोरुम,
16: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले, सम्पर्क 9460661268 र 9560602।
18: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
19: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
18: दीक्षा ब्युटी पार्लर रे?
19: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
18: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
19: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
18: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
19: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
20: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
19: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
20: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
19: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तल हो। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
21: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: बड़ा दशैं विशेष दुलेगौड़ा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 8 गते देखि 18 गते सम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलू हस्तकला पर्यटन प्रवर्धन का निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौड़ा कस्तेदी खेल मैदान
0: महोत्सव का मुख्य आकर्षण
1: राष्ट्रीय र स्थानीय स्तर का कलाकार बेजोड़ प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादन को बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृति को प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइव कन्सर्ट
0: आयोजक शुक्ला गण्डकी युवा क्लब दुलेगौड़ा तनहुँ
2: हेर्दा हेर्दै दुलेगौड़ा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
3: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
2: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
3: ठिक भन्नुभयो भाउजू अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि
4: गण्डकी मेडिकल हल दुलेगौड़ा हाम्रा सेवाहरू
5: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
4: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
5: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
4: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
5: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौड़ा माछा पुस्त्र बैङ्कको ठिक पारिपट्टि फोन 0635 93 369
6: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् हो
3: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
6: त्यसको चिन्ता लिनै पर्दैन नि खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
3: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
6: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
5: होटल फ्यामिली एन्ड लज खैरेनी टार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 9856 23 420 9801 54 54 674 र 9846 23 420
7: तिमीले देखो कुर्ता सुरुवाल चुरा मिलाए
8: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
9: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछ
5: खैरेनी टार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 9856 23 420 9801 54 54 674 र 9846 23 4

0: स्वदेशी तथा विदेशी डिजाइन का साड़ी, कुर्ता सुरुवाल, यूके स्वेटर, आउटर, लुंगी, टी शर्ट लगायत महिला का लागि आवश्यक पर्ने सम्पूर्ण कपड़ा क्रिस्मी क्लोथिंग कलेक्शन में पाइन।
1: क्रिस्मी क्लोथिंग कलेक्शन शुक्ला गण्डकी 4 दुलेगौड़ा मुक्तिनाथ विकास बैंक 4 घर माथि प्रोपाइटर मनराज गुरुङ। सम्पर्क 9856057731 9806057731।
2: आज पनि भाटो आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन?
3: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करारा मात्रै भयो।
2: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
3: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
4: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
5: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
6: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि?
7: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
6: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
7: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
8: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
9: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
8: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465610950।
3: होइन, धुवामा के गरिराखेको छौ भने तिमी?
10: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन? ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि।
3: तिमीलाई थाहा छैन र, बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
10: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
3: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
4: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 9811756606।
11: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
12: उपचार हुने रोगहरू
11: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
12: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
11: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
12: दिसापिसाब एवं पेटको समस्या,
11: तौल घटबड हुने वा थाइराइडको समस्या,
12: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई, ज्वरो जस्ता समस्याहरूको चेकजाँच, उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्स रे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।

0: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
1: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा तनहुँ।
0: फोन नम्बर 0564142333 र 98681687।
2: खैरनी चारमा लाखे नाच प्रतियोगिता 2083।
3: नेवार समुदायको चर्चित सांस्कृतिक नृत्य लाखी नाचको जिल्ला स्तरीय प्रतियोगिता यही असोज 4 गते आइतबार खैरनी टारमा आयोजना गरिएको हुँदा सहभागिताका लागि सम्पूर्ण लाखे समूहहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
4: प्रथम पुरस्कार नगद रु 30,000 साथमा प्रमाण पत्र।
3: द्वितीय पुरस्कार नगद रु 20,000 साथमा प्रमाण पत्र।
4: तृतीय पुरस्कार नगद रु 10,000 साथमा प्रमाण पत्र।
3: साथमा सहभागी सम्पूर्ण समूह 5,000 प्रदान गरिनेछ।
4: विस्तृत जानकारीका लागि सम्पर्क
1: 98461032 र 98461339।
3: आयोजक श्री कृष्ण सृजनशील नेवाखला खैरनी टार।
5: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
6: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
5: ओम प्रोसर आभूषण सुनचादी पसल दुलेगौडा फिक्री बजार।
7: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुना।
8: मोबाइल 98058535537 र 98066158900।
9: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
10: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुमाया पुन,
10: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
9: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
10: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
9: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
10: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
9: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
10: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
9: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
10: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
9: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
11: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
12: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू। फोन 0168-590-162-590-163।
13: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
14: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
13: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
14: त्यसो भए कहाँ जाने त कान्छा?
13: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
14: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
15: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट्स पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
6: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी चार दुले गाउँदा आफ्नै निवासमा।
16: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
17: स्टुडियो साइन्सियन
18: अहिले रातिको 8 बज्यो।
19: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301।
20: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
19: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
21: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
19: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
22: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागन्धकी दुई काछे पानी तनहु। प्रोप्राइटर रमेश भुजेल। फोन 9855332475 र 9801132475।
23: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
24: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
23: ओके, ल डन।
24: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी चार दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
23: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
24: प्रोप्राइटर गोविन्द सिग्देल। फोन 9855328543 र 9847000787।
25: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
26: साँच्चै के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
25: कहाँ बनाए छन् हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
26: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
25: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
26: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो, फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
23: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
26: अनि बन्छ त दाई?
23: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
27: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि
28: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
27: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
28: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9855362029।

0: 103.8 अन्तर्मनको आवाज
1: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ। एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 065414321,
2: मोबाइल 9805678634 र 97081107090।
3: काइली दिदी, आलु लगाउने बेला भयो,
4: मल पाउनु भयो त?
3: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
4: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
5: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
3: ए हो र, हस् दाई म आजै जान्छु।
2: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: हाइजेनिक राज प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
7: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
3: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
7: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
8: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
9: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065590065, मोबाइल 9816634372।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
6: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
7: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
10: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
11: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
10: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
12: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
10: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
13: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
14: आज पनि भात डढायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
15: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको व्यथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भो
14: नरिसौ न त डबर हिँड कहाँबाट ल्याउने हो
15: तिमीलाई पड्किने बाइक अरू केही आउँदैन क्या अरे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
16: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
17: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846688817
2: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
18: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
18: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
2: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
18: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
2: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
18: दुखाइबाट मुक्ति सक्रिय जीवनको शुरूवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044
18: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
19: तपाईँ घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रङ लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
20: हजुर टेबल भर्याङ स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
19: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
18: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 9856032475 र 9801132475
2: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
21: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
2: ओके ल डन
21: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा।
1: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिला।
4: रमणसँग वार्ता गरेका थिए। यसै सन्दर्भमा हामीले नेपाली प्रतिनिधि मण्डल भारतीय पक्षले के भन्यो यस विषयमा, खास गरी जुन सहायताको कुरा जुन गर्नुभयो,
22: भारत सरकार यसको लागि आफूले स्वागत सहयोग गर्नको लागि रेडी छ। अब यसको निराश भएर आइसके पछाडि इन्डियन गभर्मेन्टले स्वागत सहयोग उपलब्ध गराउन र त्यो खालको प्रतिबद्धता गरेर हामीले पनि एउटा फिगर यति हो भन्ने भन्न सक्नु, हामी आरडिएनए को एउटा प्रिलिमिनरी इस्टिमेट मात्र छ र पिडिएनए भइसके पछाडि अब यसलाई थप छलफल गरेर हामीले सहायता उपलब्ध गराउने सन्दर्भमा हामी दिल गर्छौँ भन्नेमा पोजिटिभ रूपमा लिनुभएको छ।
4: जस्तो भूकम्पको बेला भारतले दिने बाचा गरेको $1 अर्ब मध्ये एक चौथा जति अनुदान र बाँकी ऋण भन्ने जस्तो प्रारूप त्यतिखेर भारतको थियो, अहिले कुन प्रारूपमा ऋण अनुदान यस्ता विषयमा पनि कुरा त्यसरी भयो कि भएनन्? उनी थिए अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल। अर्को विषय, मन्त्री परिषदको शुक्रबारको बैठकले विभिन्न 13 देशका लागि नेपाली राजदूतको नाम सिफारिश गरी संसदीय सुनवाईका लागि पठाउने निर्णय गरेको छ। आज नाम आएका सबैजना परराष्ट्र सेवाका नभई राजनीतिक नियुक्ति अन्तर्गत सिफारिश भएका व्यक्तिहरू हुन्। सरकारका प्रवक्ता मन्त्री सस्मित पोखरेलले मन्त्री परिषदको निर्णय सुनाउँदै राजदूतमा सिफारिश भएकाहरूको नाम पढेर सुनाएका थिए।
23: डाक्टर निश्चल नाथ पाण्डे भारत, डाक्टर कल्याण राज शर्मा चीन, श्री चिरञ्जङ थापा संयुक्त राज्य अमेरिका, श्री गौरव शमशेर जङ्गबहादुर राणा संयुक्त अधिराज्य बेलायत, श्री सरु जोशी जर्मनी, श्री सुरेश कुमार कर्ण इजरायल, श्री प्राप्ति शेरचन स्पेन, श्री जिज्ञान कुमार थापा जापान, डाक्टर पदमाक्षी राणा ओमान, श्री चुडामणि खरेल मलेसिया, प्राध्यापक डाक्टर संगम श्रेष्ठ गणतन्त्र कोरिया, डाक्टर मञ्चला झा श्रीलंका, श्री गिरी बहादुर सुनार साउदी अरेबिया।
4: यसअघि सरकारले विभिन्न 21 देशमा खाली रहेका वा पदावधि सकिन लागेका राजदूतका लागि खुला आवेदन समेत आह्वान गरेको थियो। यो बीबीसी नेपाली सेवा हो। विनाशकारी भोटेकोशी त्रिशुली बाढ़ीपछि नेपालमा यतिखेर पूर्व सूचना बाँड्न परम्परागत प्रणाली अपर्याप्त भएको र नयाँ किसिमका प्रणाली अप्नाउन आवश्यक रहेको भन्ने बहस शुरू भएको पाइन्छ। भदौ 10 गतेको चट्टान सहितको हिमपहिरोका कारण आएको बाढ़ीमा परेका 1400 जना भन्दा धेरैको शव हालसम्म फेला परेको छ भने 6100 भन्दा धेरै सम्पर्कविहीन छन्, हजारौं विस्थापित भएका छन्। यसै विषय खाली रहेका वा पदावधि सकिन लागेका राजदूतका लागि खुला आवेदन समेत आह्वान गरेको थियो। यो बीबीसी नेपाली सेवा हो। विनाशकारी भोटेकोशी त्रिशुली बाढ़ीपछि नेपालमा यतिखेर पूर्व सूचना

0: तथा विपद जोखिम न्यूनीकरण कार्यक्रमकी प्रमुख रहेकी निरा श्रेष्ठ प्रधानसँग कुराकानी गरेका छौं। शुरूमा हामीले उनलाई नेपालमा हिमताल र हिमनदीको निगरानीको अवस्था के कस्तो छ भनी सोधेका छौं।
1: ठ्याक्कै यो जुन ठाउँमा रसुवामा यो घटना घट्यो त्यो ठाउँमा चाहिँ हामीले निगरानी गरेका छैनौ, धेरैमा त हामीले गरेको छैनौ, किनभने यो अलिकति गाह्रै नै काम छ। तर अरू केही ठाउँहरूमा चाहिँ हामीले हिमतालहरूको चाहिँ निगरानी गर्दै आइरहेको छौँ। भन्नुपर्दा जस्तै रेखा सम्बाको ग्लेसियर जुन मुस्ताङमा छ त्यसमा हामीले निगरानी गर्दै आइरहेका छौँ विगत 13 वर्षदेखि। याला ग्लेसियर रसुवामा, त्यस्तै गरिकन पङ्कर ग्लेसियर भनेर मनाङमा छ, तिनीहरूमा चाहिँ हामीले निगरानी गर्दै मोनिटरिङ गर्दै आइरहेका छौँ।
2: हजुर, यो वर्ष देखिएको जस्तो हिमनदी ताल फुट्ने होइन हिमनदी भत्किने जोखिमलाई न्यूनीकरण गर्न चाहिँ कस्तो खालको पूर्व सूचना प्रणाली विकास गर्न सकिन्छ?
1: फर्स्टमा जुन पानी परेकोले गर्दाखेरि इन्ड्युस भएको फ्लडहरूको कुरा गर्दाखेरि चाहिँ अर्ली वार्निङ सिस्टमको कुरा सजिलो छ। हामीले कति ठाउँहरूमा गर्दै पनि आइरहेको छौँ। डीएचएम लगायत अरू संस्थाहरूले पनि लोकल लेभलमा नेसनल लेभलमा चाहिँ यो अर्ली वार्निङ सिस्टम गर्दै आइरहेको छ। जुन पछिल्लो रसुवामा घटना घट्यो यो चाहिँ हामीले टर्की वाटर फ्लड भन्छौँ, जसमा चाहिँ रेनफल देखिएको छैन तर अचानक फ्लड आएको छ होइन। यो चाहिँ स्नो रक एन्ड आइस एभलान्च को रूपमा चाहिँ यसलाई भनेको छौँ। यस्तो खालकोलाई चाहिँ अर्ली वार्निङ सिस्टम अहिलेसम्म धेरै ठाउँमा इस्टाब्लिस भएको छैन र हामीले विज्ञहरूको छलफल गर्दाखेरि चाहिँ यस्तो पनि इस्टाब्लिस गर्नु जरुरी छ र यसको लागि रिसर्च गर्नु जरुरी छ भन्ने कुराहरू चाहिँ छलफल गरेका थियौँ।
2: भनेपछि यसको लागि चाहिँ छुट्टै खालको प्रणाली चाहिने देखियो। त्यसो भए
1: खोलामा पानी नबढिकनै पनि यो जुन प्रकारको बाढी आएको छ यसको लागि चाहिँ नयाँ खालको अर्ली वार्निङ सिस्टम चाहिन्छ कि भनेर चाहिँ हामीले छलफल गरेका छौँ।
2: त्यो भनेको चाहिँ क्यामेराहरू जडान गर्ने ठाउँ ठाउँमा अथवा सेटेलाइट इमेजरीहरू हेर्ने त्यस्तो हो?
1: त्यस्तो पनि हो, तर हाम्रो कन्टेक्स्टमा हाई माउन्टेनमा धेरै च्यालेन्जिङ पनि छ। पहिला सुरु त त्यहाँसम्म गएर क्यामेरा जडान गर्नु गाह्रो पनि छ, तर त्योभन्दा बाहेक चाहिँ सिस्मिक जुन मास मुभमेन्ट कम्पन आयो भने भुइँचालो नै अथवा अर्थक्वेकै हुनुपर्छ भन्ने जरुरी छैन। जस्तै अहिलेको केसमा चाहिँ आइस रक एभलान्च भनेर जुन एउटा ठिक्का खस्यो त्यसले गर्दाखेरि त्यहाँ कम्पन त निस्किन्छ, त्यो कम्पनलाई डिटेक्ट गरिकन पनि यसलाई नै पनि अर्ली वार्निङको यो सूचना हो भन्ने एक प्रकारले हामीले सूचना दिन सक्यौँ भन्ने हुन्छ। कतै कतै चाहिँ खोलालाई ल्यान्डस्लाइडले गर्दाखेरि एउटा त्यहाँ आर्टिफिसियल ड्याम जस्तो अर्थन ड्याम जस्तो बन्छ, के हुन्छ भनेदेखि डाउन स्ट्रिममा पानी स्वाट घट्छ होइन, बगिरहेको पानी किन घट्यो त भनेर त्यो पनि एउटा अलार्मिङ फ्याक्टर हो, त्यसलाई पनि हामीले हेर्नुपर्छ।
2: अनि यो जलवायु परिवर्तनको जुन हामीले चर्चा गर्छौँ त्यसले चाहिँ यी हिमनदीहरूलाई कसरी असर गरिरहेको छ?
1: हामीलाई ठ्याक्कै यो जलवायु परिवर्तनले नै गर्दाखेरि मात्रै भएको भन्नलाई चाहिँ गाह्रो हुन्छ कुनै पनि इभेन्टलाई होइन। जलवायु परिवर्तनको साथसाथै अरू ह्युमन इन्ड्युस्ड एन्थ्रोपोजेनिक इन्ड्युस्डहरू पनि भन्छ, त्योले गर्दाखेरि पनि यी सबै घटनाहरू घटिरहेको हुन सक्छ। तर जलवायु परिवर्तनमा हेर्दाखेरि चाहिँ हामीले खास गरिकन दुईटा कुरा टेम्परेचर राइज र प्रेसिपिटेसनको तापक्रम बढी भयो भने हिउँहरू पग्लिन थाल्छ, आइसहरू पग्लिन थाल्छ। त्यस्तै गरिकन एउटा नयाँ टर्मिनोलोजी छ पर्माफ्रोस्ट भनेको, त्यो भनेको जमिनभित्र जमिन चाहिँ फ्रोजन अवस्थामा रहेको
2: जमेर ढिक्का भएर बसेको
1: हजुर हजुर। त्यो गर्दाखेरि चाहिँ कस्तो हुन्छ भनेदेखि ग्लेसियरको वाटर र आइस स्नोहरू पग्लिँदाखेरि पानी बढी हुन्छ, टु मच वाटर भनेर भन्छौँ होइन, पानी बढी हुन्छ र तल बाढी आउँछ। त्यस्तै गरिकन पर्माफ्रोस्ट थ भन्छ, त्यो जमिन मुनि ढिक्का भएर बसेको पानी चाहिँ फेरि त्यो पग्लिएर गयो भनेदेखि चाहिँ अर्को यसको यसले इम्प्याक्ट चाहिँ के देखाउँछ भनेदेखि ल्यान्डस्लाइडको इम्प्याक्ट हुन्छ।
0: उनी थिइन् इसिमोडकी जल तथा विपद जोखिम न्यूनीकरण कार्यक्रमकी प्रमुख निरा श्रेष्ठ प्रधान, साथी सञ्जय ढकालसँग कुरा गर्दै। तपाईँ नेपालका विभिन्न एफएम स्टेशनहरूबाट बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हाम्रो कार्यक्रम bbcnepali.com गएर आफूले चाहेको समयमा पनि सुन्न सक्नुहुनेछ। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्र मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। एउटा अन्तर्राष्ट्रिय विषय, उत्तर पश्चिम पाकिस्तानमा विस्फोटक पदार्थ बोकेको एउटा गाड़ी एक मस्जिदमा ठोकिँदा कम्तीमा 17 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 5 जना प्रहरी अधिकारी समेत रहेको पेशावरका एक वरिष्ठ अधिकारीले बताएका छन्। प्रहरी कार्यालय नजिकै रहेको उक्त मस्जिदमा आक्रमणकारी र सुरक्षाकर्मीबीच गोली हनाहान समेत भएको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट पवनराज पौडेलबाट।
3: घटनामा एकजना आक्रमणकारी पनि मारिएका बताइएको छ। सँगसँगै उद्धार कार्य पनि चलिरहेको अधिकारीहरू

जनाएका छन्। समाचार संस्था रोयटर्सका अनुसार खैबर पख्तुनख्वाका प्रहरी प्रमुख जुल्फिकर हमिदले उक्त घटनालाई उनकै शब्दमा आत्मघाती हमला भनेका छन्। हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन। पाकिस्तानका सीमावर्ती क्षेत्रमा पछिल्ला केही महिना यता सेना र प्रहरीलाई लक्षित गरी यस्ता हिंसात्मक गतिविधि बढ़ेका छन्। इस्लामाबादले यस्ता गतिविधिमा संलग्न समूहहरूले पाकिस्तानमा आक्रमणको योजना बनाउन तथा तालिम लिन अफगानिस्तानमा रहेका सुरक्षित आश्रय स्थल प्रयोग गर्ने गरेको आरोप लगाउँदै आएको छ।

0: हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब सोमबार बेलुकी 8:45 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
2: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मोहनी लगाएर हो?
3: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि स्थितिको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
2: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
3: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 98141-35622।
4: दाइ, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
5: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
4: अनि बन्छ त दाइ?
5: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
6: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्विसौनीको ठीक पारिपट्टि।
7: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
6: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98560-62029।
8: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
9: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
8: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
9: त्यसो भए कहाँ जाने त कान्छा?
8: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
9: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
10: हजुर, हामी कहाँ कुटानी, पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
9: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4, दुलेगौंडा आफ्नै निवासमा।
11: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 98560-11445 र 98560-20445।

0: 103.8
1: अन्तर्मनको आवाज।
2: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
3: मैडम, धुम्रपान भनेको के हो?
2: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
3: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
2: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
3: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
2: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
3: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
4: चरक मेमोरियल हस्पिटल, कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
5: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई ₹1 लाख सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1 लाख बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
4: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10 लाख सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
5: सेवा लिने क्रममा चाहिने जानकारी
4: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
5: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
4: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: बड़ा दशैं विशेष दुलेगौंडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 8 गते देखि 18 गते सम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौंडा कस्तेदी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौंडा तनहुँ।

0: 103.8 अंतर्मन को आवाज।
1: बडा दशैं विशेष दुलेगौंडा सांस्कृतिक महोत्सव 2083
2: मिति यही असोज 8 गते देखि 18 गते सम्म
1: तनहुँ जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
2: स्थान शुक्ला गण्डकी 4 दुलेगौंडा कस्तेरी खेल मैदान।
1: महोत्सवका मुख्य आकर्षणहरू
2: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोर प्रस्तुति
1: बालुद्यान एवं रमाइलो मेला
2: दशैं तिहार सस्तो बजार
1: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
2: स्थानीय कला संस्कृतिको प्रदर्शनी
1: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
2: साथमा लाइभ कन्सर्ट
1: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौंडा तनहुँ।
3: खैरिनी चार महिला विकास बहुउद्देश्य सहकारी संस्थाको अत्यन्त जरुरी सूचना।
1: यस सहकारीको 24 वार्षिक साधारण सभा यही असोज 9 गते हुने सम्पूर्ण शेयरधनी महानुभावहरूमा जानकारी गराइन्छ। कृषि उपज संकलन केन्द्र बेलचौतरामा सम्पन्न हुने साधारण सभामा विभिन्न विषयमा छलफल गरेर निर्णय गरिने भएको हुँदा सरोकारवाला महानुभावहरूलाई उपस्थित भइदिनु हुन अनुरोध सहित यो सूचना प्रसारण गरिएको छ।
3: साधारण सभा शुरू हुने समय बिहान 10 बजेदेखि अनुरोधक सचिव विनुता अधिकारी श्रेष्ठ एवं श्री खैरिनीचार महिला विकास बहुउद्देश्य सहकारी संस्था लिमिटेड खैरिनीचार।
4: हेलो बा,
5: कति बन्यो घर? अनि ढलान भयो त?
6: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
4: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
6: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
7: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
1: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
7: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9091950630 र 9746786081।

0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
1: के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 98568832 र 98468832।
3: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
4: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
3: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो सोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
4: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
5: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई

0: सम्झनुहोस्।
1: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौड़ा।
2: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033998 र 9465610950।
1: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौड़ा। नोट, साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौड़ा, तनहु।
3: नमस्ते, अहिले तपाईं रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।
4: स्टुडियो टाइम अहिले रातिको 10 बज्यो।
5: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्प पोस्ट चोक, अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
6: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
7: धोरबाराही हाइलाइट्स को साथ में
8: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम, कृष्ण आर्ट एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौड़ा, बीपी चोक।
7: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस्, सम्पर्क 9841349304।
9: नमस्कार, राति 10 बजेको ढोरबराई हाइलाइट्समा यहाँहरूलाई हार्दिक स्वागत छ। म इरफान दिनमिया। अब सुन्नुहोस् आजका समाचारहरू। मन्त्री परिषद बैठकले भारत, चीन, अमेरिका लगायत 13 देशका लागि राजदूत सिफारिश गरेको छ। शुक्रबार बसेको बैठकले भारतका लागि सेन्टर फर साउथ एसियन स्टडीजका निर्देशन निश्चलनाथ पाण्डेलाई सिफारिश गरेका छन्। त्यस्तै चीन मामिला विज्ञ कल्याणराज शर्मालाई चीनको राजदूत सिफारिश गरेको छ। त्यस्तै सुरक्षा विज्ञ चिरन जंग थापालाई अमेरिकाका लागि राजदूत सिफारिश गरेको छ। यसअघि भारतका लागि नेपाल राजदूतमा चर्चामा रहेको पूर्व प्रधान सेनापति गौरव शमशेर जबरा बेलायत का लागि नेपाली राजदूतमा सिफारिश भएका छन्। त्यस्तै अप्रवास विज्ञ सरू जोशीलाई जर्मनीका लागि राजदूत सिफारिश गरिएको छ। त्यस्तै त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागकी उप प्राध्यापक मञ्चालय झा श्रीलंकाका लागि राजदूत सिफारिश भएकी छिन्। त्यस्तै नेपाल जापान मामिलाका जानकार जिज्ञान कुमार थापा जापानका लागि राजदूत सिफारिश भएका छन्। सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक दीर्घ कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले सो निर्णय गरेको हो। यसअघि उनी वितरण तथा ग्राहक सेवा निर्देशनालय उपकार्यकारी निर्देशक तथा कार्यकारी निर्देशक थिए। सरकारले सार्वजनिक प्राधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 ल्याएपछि पदाधिकारी कार्य निर्देशक हितेन्द्र देव साक्य पदमुक्त भएका थिए। सो पद खाली थियो। गएको भदौ 10 गते रसुवाको भटेकोशीमा आएको बाढ़ीपछि खोजीका क्रममा आज माथिल्लो त्रिशुले 1 जलविद्युत आयोजनाको सुरुङबाट 6 वटा शव निकालिएको छ। नेपाली सेनाका अनुसार आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले खोजी गर्दा त्रिशुले 1 को अढ़ तीन सुरुङभित्र ढलान गर्नका लागि बुनिएको डण्डीको जालीको भित्री भागमा अल्झी रहेको अवस्थामा ती शव भेटिएका हुन्। भेटिएका शवलाई बाहिर निकालिएको र सुरुङभित्र हिलोमा अरू शव पनि हुन सक्ने अंशका खोजी कार्य भइरहेको नेपाली सेनाले जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दशैं तिहार लगातै सरकार विरूद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। शुक्रबार काठमाडौँमा अखिल नेपाल किसान महासंघ केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले नयाँ भनिएको सरकारले भूमिहीन मजदूर किसान र विद्यार्थीमाथि दमन गरेको भन्दै आन्दोलनमा उत्रिनुको विकल्प नरहेको बताए। प्रचण्डले सरकारका गतिविधि तथा कार्यशैली विरूद्ध प्रतिपक्षीय दलहरूलाई एक ठाउँमा ल्याउने काम गरिरहेको दावी गरेका छन्। उनले चाडपर्वपछि देशको परिस्थिति र मूल्याङ्कन गरी सरकार विरूद्ध आन्दोलनमा उत्रिने तयारी भइरहेको जानकारी दिए। प्रचण्डले सरकारले नागरिकको पक्षमा काम गर्न नसकेको आरोप लगाए। उनले सरकारलाई गतिविधि र कार्यशैलीका कारण जनता रहेको भ्रम क्रमशः हट्दै गएको पनि बताए। उनले पुनः जनतामा पुराना तथा स्थापित राजनीतिक दल नेता र उनीहरूको एजेण्डाप्रति आकर्षण बढ्दै गएको दावी गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले नव युवा अर्थात जेनजी उमेर समूहका सांसदहरूलाई नवीन सोचका साथ आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित अन्तर्क्रियामा उहाँहरूको स्थलगत अध्ययन सूचना प्रविधिको प्रयोग र समस्या समाधानमुखी सोच अपनाउन सुझाव दिनुभयो। साथै राजनीतिलाई कमाउने माध्यम नबनाउन छुट्टै व्यवसाय मार्फत आत्मनिर्भर बन्न सांसदहरूलाई आग्रह गर्नुभयो। अन्तर्क्रियामा सहभागी सांसदहरूले प्रधानमन्त्रीको सुझावलाई मार्गदर्शनका रूपमा लिँदै युवालाई आत्मनिर्भर बनाउने र स्वदेशमै अवसर सिर्जना गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले शिक्षा स्वास्थ्य पूर्वाधार र सूचना प्रविधि तथा आन्दोलनका क्रममा शहीद घाइते र पक्राउ परेका विशेष पनि प्रधानमन्त्री समक्ष राखिएका छन्। नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आसन्न 15औं महाधिवेशनमा कुनै पनि पदमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका छन्। पार्टीमा नयाँ तथा युवा पुस्तालाई अवसर र जिम्मेवारी प्रदान गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै उनले प्रतिस्पर्धाबाट बाहिरै रहने निर्णय लिएका हुन्। शुक्रबार प्रेस वक्तव्य जारी गर्दै पूर्व मुख्यमन्त्री नेपालीले आफू पदको दौड़मा नरहेको पनि पार्टी प्रतिको सक्रियता र जिम्मेवारी र प्रतिबद्धता निरन्तर कायम रहने स्पष्ट पारेका छन्। उनले महाधिवेशनमा आपसी संवाद सहमति र सहकार्यका माध्यमबाट सकेसम्म सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने वातावरण बनाउन जिल्लाका नेता कार्यकर्तालाई आग्रह पनि गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ जिल्ला विस्तारित बैठक असोज 7 गते दमौलीमा आयोजना हुने भएको छ। बैठकमा राष्ट्रपाका महामन्त्री विपिन आचार्य प्रमुख अतिथिका रूपमा सहभागी हुने राष्ट्रपा तनहुँका सहसचिव दुर्गा कुमार श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार बैठकमा जिल्लाको संगठनिक अवस्था आगामी

0: आधारभूत विद्यालय नजिकैबाट अवैध रूपमा राखिएको तयारी घरेलू मदिरा नियन्त्रणलाई निरन्तरमा लिई नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएका विशेष प्रहरी टोलीले शुक्रबार सो क्षेत्रमा जाँच गर्ने क्रममा लुकाई छिपाई राखिएको अवस्थामा ठूलो परिमाणमा घरेलू मदिरा फेला पारेको हो। बरामद गरिएको मदिरा स्थानीय जनप्रतिनिधि र भद्रभलादमी तथा बुद्धिजीवीहरूको रोहवरमा सोही ठाउँमा पोखेर नष्ट गरिएको प्रहरीले जनाएको छ। प्रहरीले चाडपर्व नजिकैसँगै समाजमा शान्ति सुरक्षा र कायम राख्न तथा सम्भावित आपराधिक घटना नियन्त्रणका लागि अवैध घरेलू मदिरा बिक्री वितरण र उत्पादन विरूद्धको कार्यवाही तीव्र बनाएको छ। स्वास्थ्य सेवा प्रवाह तथा कार्य सम्पादन म्याग्दे गाउँपालिका चार स्थित थर्पू आधारभूत अस्पताल तनहुँ जिल्लामै प्रथम भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँ आयोजनामा सम्पन्न आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा कार्यक्रममा जिल्ला स्वास्थ्य संस्थाको कार्य सम्पादन सूचकका आधारमा थर्पू आधारभूत अस्पताल प्रथम घोषित हुँदै सम्मानित भएको हो भने त्यस्तै तनहुँको शुक्ला गण्डकी 6 दुलेगौड़ा स्थित खैरेन्टार स्वास्थ्य केन्द्र स्वास्थ्य सेवा प्रवाह तथा कार्य सम्पादनमा तनहुँ जिल्लामै दोस्रो भएको छ। प्रदेश जनस्वास्थ्यमा कार्यालय तनहुँको आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा कार्यक्रममा जिल्लाभरमा स्वास्थ्य संस्थाको कार्य सम्पादन सूचकको आधारमा खैरेन्टार स्वास्थ्य केन्द्रलाई सम्मान गरिएको हो। शुक्रबार आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका संयोजक शान्तिरमरण वाग्लेले स्वास्थ्य केन्द्रलाई सम्मान पत्र प्रदान गर्नुभएको छ। तनहुँको शुक्ला गण्डकी नगरपालिका चार दुलेगौड़ामा लामो समयदेखि नाला सरसफाईका लागि सरोकारवालालाई चिनिया कम्पनीलाई स्थानीय सरकार टोल विकास संस्था तथा वडा व्यवस्थापन समिति मार्फत पटक पटक ध्यानकर्षण गराउँदै आए पनि आवश्यक चासो नदिएपछि युवा व्यवसायी तथा समाजसेवी प्रकाश थापाले आफ्नै खर्चमा नाला सरसफाई गरेका छन्। दुलेगौड़ामा लामो समयदेखि फोहोर तथा माटो जमेर नाला अवरूद्ध हुने अवस्था आएपछि थापाले आज आफ्नै पहल र खर्चमा सरसफाई अभियान सञ्चालन गरेका हुन्। नाला सफाईसँगै पानीको निकास सहज हुने र स्थानीय क्षेत्रमा देखिएको फोहोर तथा दुर्गन्धको समस्या केही हदसम्म कम हुने अपेक्षा गरिएको छ। स्थानीय समस्या समाधानका लागि सम्बन्धित निकायले ध्यानकर्षण गराउँदै आएको थापाले सम्बन्धित सरोकारवाला र यस्ता सार्वजनिक समस्याप्रति समयमै चासो दिनुपर्ने अब आवश्यकता औलाएका छन्। तनहुँको शुक्ला गण्डकी नगरपालिकाले असोज 1 गतेदेखि फोहोर मैला व्यवस्थापन तथा सरसफाई शुल्क संकलनका लागि सरसफाई शुल्क कार्ड लागू गरेको छ। नगरपालिकाको वातावरण शाखा प्रमुख भीम सुवेदी र राजस्व प्रमुख रामचन्द्र सुवेदी अनुसार फोहोर मैला व्यवस्थापन तथा सरसफाई शुल्क संकलनका लागि संकलनलाई व्यवस्थित पारदर्शी र प्रभावकारी बनाउन कार्ड प्रणाली लागू गरिएको हो। कार्ड लागू भएसँगै नगर क्षेत्रका घर धनी तथा व्यवसायीले नगरपालिकाले तोकेको सरसफाई शुल्क तिर्नुपर्नेछ। नगरपालिकाले अधिकांश ओडामा सरसफाई शुल्क कार्ड वितरण गरिसकेको र जनाएको छ भने बाँकी ओडामा पनि कार्ड वितरणको तयारी भइरहेको जनाएको छ। नगरपालिकाका अनुसार नयाँ व्यवस्थाको सरसफाई शुल्क संकलनलाई व्यवस्थित बनाउनुपर्ने साथै नगरको फोहोर मैला व्यवस्थापनमा समेत थप सहजता ल्याउन अपेक्षा गरिएको छ। हस्त यिनै खबरहरूसँगै राति 10 बजेको ढोरबराई हाइलाइट सकिएको छ। भोलि बिहान ताजा समाचार सहित हामी पुनः उपस्थित हुने नै छौं। तबसम्मका लागि हाम्रो प्रसारण सेवाबाट सम्पूर्ण सहकर्मीहरू सहित म इरफान दिनिया पनि विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्रि।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दीपा ए दीपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ,
1: अहिले हतार छ, पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9850607268।
5: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
6: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
5: दीक्षा ब्युटी पार्लर रे?
6: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
5: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
6: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
5: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
6: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
5: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
6: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
5: एहा थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
6: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागण्डकी नगरपालिका 2 कोत्रे तल हो। प्रोप्राइटर निशा लामा। सम्पर्क 97090 34335।
7: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
8: ढोरबाराही हाइलाइट्सको साथमा
9: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
8: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841549304।

0: नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सँगै फेसबुक पेज वेबसाइट नेपाली पात्र र हाम्रो पात्रबाट एकसाथ प्रसारण भइरहेको ढोरबाराही हाइलाइट्समा म सृष्टि खत्रीको स्वागत छ। आज मिति 2083 साल असोज 3 गते शनिबार, नेपाल सम्बत 1146, भाद्र शुक्ल पक्षको अष्टमी तिथि, सन् 2026 सेप्टेम्बर 19 तारीख, संविधान दिवस। ढोरबाराही हाइलाइट्स अब सुन्नुहोस् राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाका मुख्य समाचारहरू। मन्त्री परिषद बैठकद्वारा भारत चीन अमेरिका लगायत 13 देशका लागि राजदूत सिफारिश। बलात्कार तथा हत्या महिला हिंसाका विषयमा राष्ट्रिय सभाका सांसदद्वारा सरकारको ध्यानाकर्षण। जेएनजी सांसदहरूलाई नवीन सोचका साथ आफ्नै पुस्ताका लागि सुदक्षिण रोजगारी र अवसर सृजना गर्न प्रधानमन्त्रीको आग्रह। दशैं तिहार लगत्तै सरकार विरूद्ध आन्दोलनमा उत्रिने प्रचण्डको चेतावनी। माटोमुनि गाडिएका सब असोजभित्रै आफन्तलाई बुझाउन शुरू गरिने। शुक्ल गण्डकी नगरपालिकामा फोहोर मैला सरसफाई शुल्क कार्ड लागू। दिल्लीमा अर्थमन्त्रीको कूटनीतिक संवाद तीव्र। विपदपछिको पुननिर्माणलाई दिगो र सुरक्षित बनाउने अवधारणा दृढतापूर्वक लागू गरिरहेको दावी। नेपाली कांग्रेसको 15 महाधिवेशनमा सभापति बाहेकका पदमा मात्र प्रतिस्पर्धा हुने। ओडाको अधिवेशन आजबाट शुरू। महाधिवेशन सम्पन्न भएको 9 महिना बितिसक्दा पनि नेकपा एमाले पार्टीका 33 केन्द्रीय विभागलाई पूर्णता दिन नसक्दा सयौं नेता कार्यकर्ता निष्क्रिय र जिम्मेवारी विहीन। स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी ऐन संशोधन गर्ने सरकारको तयारी। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता। फागुनमा स्थानीय तह निर्वाचनको तयारीमा आयोग गाउँ सभा वा नगरसभाको कार्यकाल सकिनुभन्दा 2 महिना अघि गर्नुपर्ने उल्लेख। गोर्खाको पालुङटार नगरपालिकामा पनि भूमि व्यवस्थापन सेवा शुरू। नापी र मालपोत कार्यालय धाउनु पर्ने बाध्यता हट्ने विश्वास। माथिल्लो त्रिशुली एक टनेलभित्र 13 सफेला। आयोजनाबाट सम्पर्कविहीन भएकामा झण्डै 500 जनाको अवस्था अज्ञात। रसुवा बाढ़ी सम्बन्धी संसदीय उपसमितिको प्रतिवेदन अर्थ समितिबाट पारित। राहत र पुनरुत्थानका कार्यक्रम अघि बढ़ाउन सरकारलाई निर्देशन। विद्यालय शिक्षा विधेयकको मसौदा तयार गर्न 7 सदस्यीय कार्यदल गठन। कार्यदलले विद्यालय शिक्षाका बहुआयामिक पक्ष, वर्तमान आवश्यकता र दीर्घकालीन सुधार समेटेर नयाँ मसौदा तयार गर्ने। हिमाली जनजीवन रक्षाको माग गर्दै मनास्लु बेस क्याम्पमा 10 जनाले थाले आमरण अनसन। जोखिमयुक्त हिमतालको मापन गरी विस्फोटको जोखिम अध्ययन गर्न सरकारलाई आग्रह। कांग्रेस महाधिवेशनमा प्रतिस्पर्धा नगर्ने पूर्व मुख्यमन्त्री नेपालीको घोषणा। अभिभावकीय भूमिकामा रहने निर्णय। प्रधानमन्त्री शाह र राष्ट्रका महासचिव एन्टोनियो गुटेरस बीच भेटवार्ता तय। एमालेका 33 विभाग 9 महिनादेखि अपूर्ण। सयौं नेता पलायन र निष्क्रिय। विद्युत प्राधिकरणको कार्यकारी निर्देशनमा दीर्घायु श्रेष्ठ नियुक्ति। बीमा क्षेत्रमा 23 अर्बभन्दा बढ़ीको दावी। 8 अर्ब 82 करोड़ भुक्तानी। बुटोल गोरुसिंगे सड़क निर्माण निर्धारित समयमै सकिनेमा आशंका। स्याङ्जाको दियालो स्कूल नजिकैबाट अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट। पोखरामा सूचना प्रविधि र नवप्रवर्धन प्रदर्शनी। प्रदर्शनीमा निजी र सामुदायिक गरी 28 विद्यालयका 36 विद्यार्थी समूहको सहभागिता। गर्गीभरमा इजरायल पठाइदिने भन्दै 156 जनाबाट 2.5 करोड़ ठगिए। प्रधानमन्त्रीको प्रमुख सल्लाहकार बताउने व्यक्ति पक्राउ। नेपाललाई चीनले दियो सुरुङको दार उपकरण। विपद व्यवस्थापनमा सहकार्य बढ़ाउने वचन। रसुवा बाढ़ी पीड़ित व्यवसायीलाई राहत पुनर्स्थापना कार्यक्रम शीघ्र कार्यान्वयन गर्न समितिको निर्देशन। बैंकका संचालकलाई उमेर हद तोक्ने व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश। खैरेनटार मगर समाजद्वारा बाढ़ी प्रभावितलाई 50,000 सहयोग। साउनमा 2,15,05,00,00,000 रूपियाँ रेमिटान्स भित्रियो। वैदेशिक रोजगारीका लागि 42,693 जनालाई अन्तिम श्रम स्वीकृति र 27,748 जनालाई पुनर्श्रम स्वीकृति। पहिरोले बुधबार बिहानदेखि अवरूद्ध लमजुङको बेसी शहर मनाङको चामे सड़क खुल्यो। यमनमा हुथी र साउदी समर्थित सेनाबीच लड़ाई तीव्र। 24 घण्टामा 63 जना मारिए। साउदीको आग्रहपछि हुथीलाई नियन्त्रणमा लिन इरानमाथि चीनको दबाव। इरानमा अमेरिकाले युद्ध अपराध गरेको विश्वास गर्ने पर्याप्त आधारहरू रहेको मानव अधिकार विज्ञहरूको दावी। फिलिपिन्सको विद्यालयमा गोली हानाहान 2 जनाको मृत्यु। अस्ट्रेलियाका 3 प्रमुख विमानस्थलमा अध्यागमन प्रणाली अवरूद्ध। इरानी युद्धले अमेरिका स्थित प्रवासी समुदायमा चर्के विभाजन। उत्तरी सागरमा कार्बन डाइअक्साइड भण्डारण शुरू। साउदीलाई अमेरिकाले 48 F-35 लडाकू विमान दिने। दुई देशबीच 24 अर्ब डलरको सम्झौता। भारत भूटान ऊर्जा सहकार्य विस्तार। रूसी संसदीय निर्वाचनका लागि मतदान शुरू। इन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ। कार्यालयमा सीआईबीको छापा। अनुसन्धानको लागि कागजात नियन्त्रणमा। इंग्ल्याण्डका ब्याटर जोस बटलर टी20 क्रिकेटमा 15,000 रन पूरा गर्ने पहिलो खेलाड़ी बन्न सफल। हवस् दैनिक खबरहरूसँगै आजका लागि ढोरबराई हाइलाइट सकिएका छन्। मुख्य समाचार समितिको समाचार मूलक सामग्री तपाईहरूलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह र सुझाव दिँदै गर्नुहोला। 7 बजे विस्तृत समाचारहरू सहित उपस्थित हुने नै छौ। समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म सृष्टि खत्री बिदा हुन्छु। नमस्कार, शुभ दिन।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
4: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
3: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
4: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
5: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
4: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
5: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
4: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
3: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
4: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल, दुलेगौंडा, माछा पुत्र बैंकको ठिक पारिपट्टि। फोन 0665939769।
6: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
7: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
8: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
9: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
6: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
10: हाइजेनिक राज प्रणाली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9856062891।
11: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
12: यदि किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
11: हो र, कहाँ छ र त्यस्तो?
12: दुलेगुडामा छ, कालिका फेन्सी स्टोर।
4: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
11: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
4: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौंडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
11: प्रोप्राइटर नवीन श्रेष्ठ। सम्पर्क 9556062028 र 9901479716।
4: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
13: दुलेगौंडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
8: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
13: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा। प्रोप्राइटर कीर्तिमान थापा मगर।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस, न्यू रोड, पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
11: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
11: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
4: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
11: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
11: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
11: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
11: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
4: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
14: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौं।
15: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
16: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
17: कता हिँड्नु नि, मिल्कु जाली र पिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
16: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
17: त्यसो भए कहाँ जाने त कान्छा?
16: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
17: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
18: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
17: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
19: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 98-55-11-445 र 98-55-20-445।
20: हजुर, दान गरौ।
19: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
17: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
20: दान गरौं, सकेको गरौं, सबैले गरौं।
19: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी 8 तन हो। सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोधक उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडा तनहु।
21: होइन धुवामा के गरिराखेको छौ भने तिमी?
22: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
21: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
22: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
21: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
23: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
24: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065-414-234 र 98-171-56-606।
25: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
0: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माण को लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिम का ब्लक इट्टा ढुंगा गिटी बालुआ चोकर सुपथ मूल्य में पाइन्छ।
25: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900।
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक एस दुलेगुडा पोलिक्लिनिकमा यही असोज 3 गते पहिलो शनिबार
2: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
3: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल, वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
3: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
3: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
5: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 9850301353।
7: दिनको संकेत सधैं बिहानीले गर्छ, त्यसैले तपाईको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा जय शिव सुनसादी पसलद्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल असोज 3 गते शनिबार, भाद्र शुक्ल पक्षको अष्टमी तिथि, संविधान दिवस सन् 2026 सेप्टेम्बर 19 तारीख। नेपालमा चाहिँ हरेक वर्ष असोज 3 गते संविधान दिवस मनाइन्छ। विक्रम सम्वत 2072 असोज 3 गते सेप्टेम्बर 20/2015 नेपालको वर्तमान संविधान जारी भएको दिनको सम्झनामा हरेक वर्ष चाहिँ यो दिवस मनाइने गरिन्छ। यस दिन नेपालको संविधानको महत्व, नागरिकका मौलिक हक, कर्तव्य, स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यता बारे जनचेतना फैलाउने कार्यक्रम आयोजना गर्ने गरिन्छ। अब चाहिँ लागौं तपाईको राशिफलतर्फ। सबैभन्दा पहिले मेष राशि। तपाईको आजको दिन सामान्य रहनेछ। व्यापार शुरू नगर्नु उचित हुनेछ। कुनै काम गर्नु परेमा अरूको सहयोग लिनुपर्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले नयाँ कामको शुरूआत हुनेछ। साथीसँग बोल्दा सचेत बन्नुपर्ने देखिन्छ। तपाईको आजको दिन राम्रो रहनेछ। सञ्चित धन खर्च भए पनि योजना सफल बन्नेछ। आज बनेको योजना दीर्घकालसम्म रहनेछ। धार्मिक अभियन्तासँगको सहकार्यले मन शान्त बन्नेछ। परिवारमा धेरै बोलेर अगाडि बढ्दा फाइदा हुनेछ। मिथुन राशि। तपाईको दिन एकदमै उत्तम रहेको छ। ठूला व्यक्तिसँगको सहयोग हट्नेछ। दाजुभाइको साथ र सहयोग प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ। परिवारमा सुख र शान्ति मिल्नेछ। कर्कट राशि। तपाईको आजको दिन राम्रो रहनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको शुरूआत गर्नुपर्ने देखिन्छ। आफन्तबाट सहयोग प्राप्त हुनेछ। सोचेका काम बन्नेछन्। शैक्षिक क्षेत्रका व्यक्तिसँगको भेटले मन शान्त हुनेछ। सिंह राशि। तपाईको आजको दिन सामान्य रहनेछ। जिम्मेवारी थपिने दिन रहेको छ। कृषि क्षेत्रको लगानीबाट फाइदा हुनेछ। आज सोचेका काममा भन्दा मन खिन्न हुनेछ। आफन्तबाट धोका हुने खतरा छ। प्रेम सम्बन्धमा मनमुटाव हुनेछ। कन्या राशि। तपाईको आजको दिन राम्रो रहेको छ। बलले भन्दा बुद्धिले काम गर्नुपर्ने समय आएको छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। उत्तरको यात्रा नगर्नु उचित हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको शुरूआत गरेमा फाइदा हुनेछ। तुला राशि। तपाईको आजको दिन सामान्य रहनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षामा गरेको लगानीबाट प्रगति हुनेछ। राजनैतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछन्। साथीभाइको सहयोग मिल्नेछ। वृश्चिक राशि। तपाईको आजको दिन राम्रो रहनेछ। तपाईको प्रतिभाको प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। आफन्तले भन्दा बाहिरका साथीको प्रशंसा सुन्न पाइनेछ। परिवारभित्र भने तनाव बढ्ने जोखिम छ।